0: स्थित नयाँ विद्यालय निर्माणाधीन अवस्थामा विकास निर्माणका कतिपय ठूला आयोजना गम्भीर रूपमा प्रभावित भएका छन्। बिजुली, पेट्रोल, अलकत्ता लगायतका इन्धनमा महँगाई ठेक्का सम्झौता हुँदाको सम्भावना भएको दरभन्दा अहिले सबै प्रकारका निर्माण सामग्रीको मूल्य दुब्बर वृद्धि भएको, त्यसबाट आर्थिक संकटमा परेकाले बिचरा काम छोडेर भाग्नुपर्ने अवस्था आएको निर्माण व्यवसायीहरूले बताएका छन्।
1: आगामी आर्थिक वर्ष 84-84 लागि हाम्रो पलाञ्चोकमा संचालन गरिने योजनाको प्रस्ताव आएसित योजनालाई आयोजना प्वाइन्टमा समावेश गर्ने काम शुरू भएको छ। बागमती प्रदेश सरकारले वार्षिक आयोजना प्रस्ताव तथा छनौट सम्बन्धी निर्देशिका 2083 जारी गरेर आगामी आर्थिक वर्षको योजना प्रसंगको शुरूआत गरेको छ। जिल्लाका 13 स्थानीय तहबाट प्रस्ताव भएर आएका योजनाका विषयमा छलफल भएको छ। जिल्लामा प्रदेश सरकार अन्तर्गत रहेका विषयगत कार्यालयले आर्थिक वर्षका लागि प्रस्ताव भएर आएका योजनाको निर्वाचन क्षेत्र स्तरीय छलफल गरेको हो।
0: नेपाल सरकारले आफ्ना नागरिकलाई उक्रेन जान पूर्ण रूपमा रोक लगाएको छ। यो सँगै युद्धग्रस्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्किन पनि सरकारले आग्रह गरेको छ।
1: चालु आर्थिक वर्ष समाप्त हुन 2 महिना मात्र बाँकी रहँदा पनि लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन अत्यन्त सुस्त देखिएको छ। विकास निर्माणका योजना प्रभावकारी रूपमा अघि बढ़न नसक्दा प्रदेश सरकारको समग्र खर्च प्रगति 40% भन्दा कम भएको हो। अधिकांश मन्त्रालयले विनियोजित बजेटको आधा रकम समेत खर्च गर्न नसकेको तथ्याङ्कले देखाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फहरू 23,47,64,00,000 र चालु तर्फहरू 43,50,35,000 गरी कुल 38,81,00,000 बजेट विनियोजन गरेको थियो।
0: सरकारले 1,85,22,00,00,000 राजस्व छुट दिएको छ। आर्थिक ऐन 2081 को दफा 18 नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाइएको दस्तुर शुल्क महसुल वा करको दर घटाउन बढ़ाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छुट दिन सक्ने व्यवस्था गरिएको छ। यसैगरी भन्सार महसुल ऐन 2081 अनुसूची 4, 5 र 6 पछाडि महसुल पूर्ण र आंशिक रूपमा छूट हुने व्यवस्था छ। उक्त व्यवस्था अनुसार आर्थिक वर्ष 2081-82 भन्सार विभागको तथ्याङ्क अनुसार भन्सार राजस्व तर्फ 85,23,16,00,000 छूट भएको महालेखा परीक्षकको कार्यालयको 63 संक्षिप्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
1: गत साताको कारोबारलाई हेर्दा मत्स्य परिषदको अघिल्लो साताभन्दा 13.71 अङ्क घटेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2,743.65 बिन्दुमा रहेको मेट्सो गत साताको अन्तिम कारोबार दिन भने 3,731.94 बिन्दुमा बन्द भएको हो। गत साता घटेको बजारमा के लगानीकर्ताले 23,38,00,000 बढ़ी गुमाएका छन्। कुल बजार पूँजीकरण अघिल्लो साताभन्दा गत साता 0.50% खटेको हो। अघिल्लो साताको अन्तिम कारोबारको दिन 46,82,00,000 रूपियाँ भन्दा बढ़ी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन भने 46,59,00,000 रूपियाँ भन्दा बढ़ी कायम भएको हो।
2: जिसो खुशी को कनेक्शन।

0: इस्तेमाल सुरु सेवा सुचारू गर्न एसटिक 14 एसटिक 7 हास डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ। नेपाल टेलिकम राष्ट्रको संस्था। राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्मसँग सम्मेलन दर्शाउँदै दिएको आफ्नो फेसबुक पोस्ट गरेका छन्। क्याप्सनमा उनले लेखेका छन्, हिउँ आदि आउनुभन्दा अघिको शान्ति थियो। अमेरिकी प्रेसिडेन्ट ट्रम्प युद्धपोतको ट्रेकमा दिएका छन् अनि आसपासको वातावरण आदि गरे जस्तो देखिन्छ भने जहाजमा इस्लामिक गणतन्त्रको झण्डा फहराइरहेका छन्। ट्रम्पको पोस्ट न्युयोर्क टाइम्सले अमेरिका र इसरायल फेरि इरानमा हमलाको घटनाहरूमा रहेको रिपोर्ट प्रकाशन गरेको केही दिन पछि आएको हो। न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले अर्को हप्ता इरान विरूद्धको सैन्य हमला गर्ने तयार गरिरहेको छ।
0: वर्माले एसएससी महिला टी ट्वेन्टी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै एसियन गेम्समा छनौट हुने आशा व्यक्त गरेकी छिन्। मलेसियामा आगामी जून 1-13 तारीकसम्म महिला टी ट्वेन्टी प्रिमियर कप आयोजना हुँदैछ।
1: राष्ट्रिय नेपाली साहित्य सम्मेलन उन्नास केन्द्रीय कार्य समितिको आयोजना तथा अनुस्पास कोलोराडो च्याप्टरको सम्मेलनमा कोलोराडो मृत्यु श्रोष्ठता हुन गइरहेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। प्रायोजित पत्रकार सम्मेलनमा अनुस्पासको बोर्ड ट्रस्टीका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो।
0: राधाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बालिङ थालिएका कतिपय सुशासन र शासकीय सुधारका प्रयत्नहरू सकारात्मक छन् तर ती सुधार र परिवर्तन लोकतान्त्रिक प्रणालीभित्रबाट हुनुपर्दछ। हामीले विधि र प्रणालीको संस्थागत विकास र स्थायित्व चाहेको कि क्षणिक लोकप्रियतावाद। जनताबाट निर्वाचित प्रधानमन्त्री जवाफ दिनु हुनुपर्छ भन्नुलाई परम्परावादी र नयाँ राजनीतिक ट्रेन नबुझेको भाष्य निर्माण गर्न खोज्नुले अन्तत निरङ्कुशतालाई नै मलजल गर्छ।
1: त्यस्तै संसदीय संस्कारको संकल्प शीर्षकमा गोर्खा पत्रमा भवन लेपाले लेख्नुहुन्छ, संसदीय संस्कार केवल नियम वा संरचनाको विषय होइन, यो राजनीतिक संस्कारको प्रश्न हो। सांसदहरूमा लोकतान्त्रिक मूल्यवृत्ति आन्तरिक प्रतिबद्धता नभएसम्म संरचनागत सुधारले मात्र अपेक्षित परिणाम दिन सक्दैन। संसदीय संस्कारको संकल्प केवल भाषणको विषय हुँदा विधानमा उतार्नु पर्ने प्रतिबद्धता हो।
0: यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिङ्की भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
2: लिङ्की मात्रै होइन भगवती रिकन्डिसन एन्ड ओक्सबाट लिइहालौ न मैले त त्यहीँबाट लिएको अनि समाधान गरिरहेछु
1: ए हो र म पनि त्यही जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्स र पुरानो मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
1: अमित परसाई भद्रपुर कन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 9850582751
4: सूचना संगीत मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.88 MHz
1: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर

0: शुभ प्रभात यूसीआईएम को साझा खबर हो संतोष गंधर्व संगे नील प्रकाश चंद को तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cimkhabar.com cim को फेसबुक तथा यूट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल जेठ 4 गते सोमबार मे 18 तारीख सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको द्वितीय तिथि गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति लुम्बिनी प्रदेशका चारवटै गौरवका आयोजना निर्माण संस्था 2000 कन्सल्टेन्सी छानबिनको घेरामा अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित सगरमाथा आरोहणमा कामेरिता र लाखपाको कृतिमान कैदकर्ता सुविधा कार्यान्वयनमा आएन मौखिक यौन जन्य दुर्व्यवहार गर्नेलाई सेवाबाट बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या माहौली पालन गर्ने किसानहरू चरम क्षेत्रको अभावमा पलायन हुँदै आर्थिक सर्वेक्षणको आधा काम सकियो विस्थापित सुकुम्बासीको तथ्य पत्ता लगाउन एक महिना लाग्ने विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि भेनेजुएलाका पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो अस्ट्रेलियामा विद्यार्थी श्रम शोषणको मारमा र आईसीसी विश्वकप लीग 2 आजको खेलमा शीर्ष स्थानको स्कटल्याण्डसँग नेपाल खेल्दै चौथो नेपाल सुपर लीग 20 भदौबाट एसीसी प्रिमियर खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान। साझा खबरको सबैभन्दा शुरूमा गौरव तथा रणनीतिक सडकका लागि सरकारले दिएको सजिलो सहजताको प्रसंग सरकारले चालू आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई स्रोत सहमति दिएको छ। लामो समयदेखि निर्माण शुरू भए पनि काम नसकिएका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो। स्रोत सहमति पाउनमा प्राय गौरवका सड़क र सिंचाई आयोजना छन्। सड़क विभागका अनुसार राष्ट्रिय गौरवको हुनाकी राजमार्गलाई चालू वर्षका लागि 29.7 करोड़ 1900,00,000 रूपियाँ स्रोत सहमति दिएको छ। स्रोत सहमति भएसँगै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुनाकी राजमार्ग निर्देशनालयका आयोजना निदेशक कुबेर नेपालीले बताउनुभयो। उक्त रकमबाट प्राप्त आर्थिक वर्षमा 69 पुल 10 कलवट र 7 सड़क खण्ड गरी 150 किलोमिटर सड़क निर्माण र कालोपत्र गर्ने गरी ठेक्का गर्नुपर्नेछ। कालीगण्डकी कल्डोर अन्तर्गत बेनी जोङसन कोरोला खण्डका लागि 3 खर्ब 15 करोड़ रूपियाँको स्रोत 3 अर्ब 15 करोड़ रूपियाँको स्रोत दिएको सहमति दिएको छ। यी खण्ड अन्तर्गत 5 पुल निर्माण गर्न 96.80 करोड़ रूपियाँ उपलब्ध गराइएको छ। महाकाली कर्डर अन्तर्गत टिमुर पाता भुती धौलाकोट सड़क खण्डको 6.2 किलोमिटरका लागि 51.99 करोड़ रूपियाँको सहमति पनि दिएको छ। यसैबीच लुम्बिनी प्रदेशको महत्वपूर्ण गौरवको आयोजना रामपुर कपुरकोट सड़क 6 वर्ष बित्दा पनि कामको गति सुस्त छ। लुम्बिनीका 4 गौरवको आयोजना अगाडि बढ़ाइएको छ तर कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी सन्तोषजनक रूपमा काम हुन सकिरहेको छैन। प्रदेश सरकारले रामपुर कपुरकोट सड़क लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको थाई राजधानी र लुम्बिनी प्रादेशिक विश्वविद्यालयलाई गौरवको आयोजनाको रूपमा अगाडि बढ़ाएको छ। तीमध्ये प्रदेश राजधानीमा सरकारका प्रशासनिक भवनहरूको काम भए पनि प्रदेश सभातर्फको काम अझै जारी छ। प्रादेशिक अस्पतालमा झण्डै 1 अर्ब निर्माण कम्पनीलाई दिनुपर्ने बताउँदा छ। त्यसै रामपुर कपुरकोट सड़कको हालत पनि निकै दयनीय रूपमा रहेको छ। सर्वोच्चले आफ्नो नजिर बदर गरेको छ। सर्वोच्च अदालतले कर्मचारी समागम ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढ़ुवामा संघीय कानून लागू हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको हो। डाक्टर जगदीश जोशी विरूद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिममा समेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदर गरेको हो। संयुक्त इजलासले संघीय र प्रदेश कानूनको असंगति देखाई बढ़ुवामा संघीय कानून लागू
1: हुने जिकिर स्थापित गरेको थियो। पूर्ण इजलासले उक्त नजिर बदर गरेको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूहको अधिकृत सातौं तहका नरेश कुमार यादवको रित यसअघिको नजिरलाई फैसलाको नीतिदेखि नै लागू हुने गरी बदर गरेको हो। प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख गरिएको छ। यसैबीच सर्वोच्च अदालतले मौखिक र शारीरिक यौन दुर्व्यवहार उत्तिकै गम्भीर रहेको भन्दै यसका कारण पनि सेवाबाट बर्खास्तको निर्णय गर्न सकिने जनाएको छ। महिलाको संवेदनशील अङ्गबारे गरेको टिप्पणीका कारण जागिर गएपछि अदालत पुगेको एक मुद्दामा सर्वोच्चले यस्तो फैसला सुनाएको हो। प्रस्तुत मुद्दामा प्रत्यार्थीले पीड़ित महिलाको शरीरमा संवेदनशील अङ्गहरू सम्बन्धी प्रत्यक्ष र अनुचित मौखिक टिप्पणी गरेको तथ्य यौनजन्य दुर्व्यवहारको कानूनी परिभाषाको परिधिभित्र पर्ने देखिन्छ। फैसलामा भनिएको छ, यौनजन्य दुर्व्यवहार निवारण ऐनको दफा चारलाई आधार मानि अदालतले यस्तो जनाएको छ। न्यायाधीशहरू हरिप्रसाद फुँयाल र सुनिल कुमार पोखरेलको इजलासले गत 8 फागुनमा यस्तो फैसला गरे पनि हालै पूर्णपाठ सार्वजनिक भएको हो। पछिल्लो समयमा विभिन्न किसिमका घटनाहरू यसरी सार्वजनिक हुने क्रम बढ़ेको भन्दै यसमा पनि ध्यानाकर्षण सरोकारवाला निकायका प्रतिनिधिले गराउँदै आएका छन्। कार्यस्थलमा हुने यौन हिंसा विरूद्ध शून्य सहनशीलताको नीति लिनु रोजगारदाताको नैतिक र कानूनी दायित्व रहेको भन्दै इजलासले पदीय शक्तिको दुरूपयोग रोक्न, पुनरावृत्ति निरुत्साहित गर्न तथा पीड़ितको मर्यादा पुनस्थापित गर्न पनि यस्ता कसूरमा संलग्नहरूलाई सेवाबाट हटाउने निर्णय गर्न सकिने जनाएको छ।
0: नीति तथा कार्यक्रम मार्फत सरकारले आगामी दशकमा 3000 मेगावाट विद्युत उत्पादन लक्ष्य राखेको छ। सरकारवाला भने सरकारको लक्ष्य उक्त लक्ष्य हासिल गर्न विद्युत खरिद बिक्री सम्झौता नखुलाई नहुने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30,000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा वन भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एक दर प्रणाली लागू गर्ने घोषणा समेत गरेको छ।
1: चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण मौरी पालन पोषा संकटमा परेको किसानहरूले गुनासो गर्न थालेका छन्। सर्लाहीमा 2 वर्षका अघि करिब 300 को हाराहारीमा रहेका मौरी पालक किसान अहिले घटेर थोरैमा सीमित छन्। धेरै किसानले यो पेसा छोडेर अन्य विकल्प पनि रोज्न थालेका छन्।
2: त्यो मौरी पालनलाई मलाई चाहिँ धेरै देखियो, त्यो धेरै मलाई यसबाट आयआर्मी त हुने भन्ने छ। त्यसमा लागि सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 वटा घरबाट व्यवसाय शुरू गर्नु भएको उहाँले एक समय 60 देखि 70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घर नै सीमित हुनु भएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
3: पहिला जति हुन्थ्यो मौरी उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएको छ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरि किसानहरू मौरी माझमा चिनाएको छ यो फलाना भनेर, अब त्यो उनीहरूले नयाँ छोडेर अघि पैसा गरे अघि नयाँ थाहा भएर चिन्न कसरी पुगेन, अस्ति भएर अब नयाँ फोटो लाग्यो भन्दा त्यस्तो हेर्दा हेर्दा
4: चलाउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
3: केही बिचौलियाहरू भन्ने मौरी चलाउने फेरि मौरी राखिन्छ, त्यो कन्टेनर मात्रैबाट मह आयात मह पनि अब चै मह हो होइन, अब त्यो किनेर खाने लागि किसानहरूलाई थाहा छैन, खाँदा दिनु भयो भइहाल्यो। मैले
4: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यो बिरुवाबाट मौरीले पर्याप्त रस संग्रहण गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सिधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका 1 मगलपुरका मौरी पालक रवि भण्डारी
5: चरण चरण
4: ईश्वरपुर नगरपालिका 4 सागरनाथका अनुभवी किसान हिमराज देवकोटाले 2058 सालमा 2 गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ। तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
6: सागरनाथ वन विकास परियोजनाले त्यो सिसौ हटाइदिएपछि रुदीले पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ। तर मसला ताम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्ला नै पर्छ यो
5: गयो।
7: किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा।
5: 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाङ र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
7: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ। तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्दन खत्री, CIN रेडियो एकता, सर्लाही।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा आर्थिक क्षेत्रको अवस्था र योजनाका लागि सर्वेक्षणको महत्व
1: तपाईँहरू सन्दर्भमा पनि राम्रो तपाईँहरू प्राप्त भएको देखिएको छ. धेरै व्यापार व्यवसायले दिएको तपाईँहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान चाहिँ गरेका छौँ. अहिले
0: 2000 कन्सल्टेन्सी छानबिनको घेरामा अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित सगरमाथा आरोहणमा कामिरेका र लाक्पाको कीर्तिमान लगायतका खबर बाँकी नै छ. सीआईएमको साझा खबर सुन्दै गर्नुहोला.
2: यसरी चलायो भने छिट्टै सफा हुन्छ क्या भाउजू.
3: रामी दाईको कुरा त ठिकै हो तर भावी अभिषेक जनाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्. यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ.
4: पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ. नमस्कार
2: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि.
4: यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछ नि.
2: ओहो धन्यवाद नानी. अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो भन्दैछ नि.
0: अवशेष प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य. एकीकृत पर्वतीय विकास केन्द्र राष्ट्रिय कृषक समूह संघ नेपाल हाल र सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालद्वारा जनहितका लागि जारी सन्देश.
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन दरिलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको खुट्टाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क. तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएम खबर .com तथा मोबाइल एप सीआईएम र नेपाली पात्रबाट पनि सीआईएमको साझा खबर सुनिरहनु भएको छ. अब आजका खबरबाट प्रकाशित पत्र पत्रिकाको खबर.
6: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अध्यादेशवादी राष्ट्रिय सभामा दलहरू विराजित सूचकमा खबर प्रकाशित छ. सरकारले ल्याएका आठवटा बदेशका सम्बन्धमा मतमसद राष्ट्रिय सभामा दलहरू विराजित बनेका कांग्रेस र एमाले चार चार अध्यादेशमा असहमति जनाएका छन् भने एमाले आठवटै अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ. जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले एक अध्यादेशमा असन्तुष्टि जनाएको छ. प्रतिनिधि सभामा झुण्डे दुईतिहाई मतसहित सरकार सञ्चालन गरिरहेको राष्ट्रपाको राष्ट्रिय सभामा उपस्थित छैन. सुरुमा एमाले र कांग्रेस बीच सबै अध्यादेश निष्क्रिय बनाउने मोटामोटी समझदारी भने पनि कांग्रेसभित्र सेवा प्रभावसँग जोडिएका अध्यादेश रोक्दा जनताका जनतामा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित बनेका हुन्. यस्तै विद्यालय बलकोबाट वैधता शीर्षकमा अर्को खबर छ. बहिगमनका लागि साथीहरूबाटै बढ़दो दबाव स्वास्थ्य अवस्था र भू राजनीतिक परिस्थिति लगायतले शक्ति क्षीण हुँदै गएका अध्यक्ष ओलीले एकाएक विद्यालय पार्टी मंचको शीर्ष तहमा उभिएर एमालेलाई तरन्वित बनाउनु भएको खबर छ. त्यस्तै विस्थापित सुगुम्बासीको स्क्रिनमा कम्तीमा एक महिना लाग्ने शीर्षकमा खबर प्रकाशित छ भने 2000 कन्सल्टेन्सी छानबिनमा शीर्षकमा भित्र पृष्ठमा खबर प्रकाशित छ. यस्तै कार्यान्वयनमा आएन कैदकट्टा सुविधा शीर्षकमा टेकराज थामीले नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर लेख्नु भएको छ. त्यस्तै बुटोलमा सुकुम्बासी र भूमिहीनको प्रदर्शन शीर्षकमा अर्को खबर छ. नेपाल अव्यवस्थित बसोबास तथा भूमिहीन र सुकुम्बासी संघर्ष समिति रूपन्देहीको आयोजनामा हिजो बुटोलमा प्रदर्शन गरिएको छ. बुटोलको राजमार्ग चौराहाबाट शुरू भएको प्रदर्शन मिलन चोक हुँदै विभिन्न ठाउँमा पुगेर कोण सभामा परिणत भएको थियो. सभामा 23 जिल्लाका प्रतिनिधिहरू पुगेको पनि बताइएको छ. त्यस्तै दुई सातामा दुई पटक आउने फाइल निक्षेप सुविधालाई दैनिक बनाउँदै शीर्षकमा अर्को खबर छ भने सगरमाथा आरोहणमा कामिरेका र लाक्पाको कृतिमान शीर्षकमा अर्को खबर नेपाली विश्वमा प्रकाशित छ. कोरोना चिनिया भेट तस्करीको नयाँ नाकाबन्दी शीर्षकमा आर्थिक कारोबार दैनिकमा खबर छ। मुस्ताङबाट यही शनिबार मात्रै झण्डै 600 कार्टुन विद्युतीय चुरोट बरामद गरिएको छ। भेप र नक्कली चुरोटले स्वदेशी उद्योग मारमा परेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। देउबा दम्पति वृद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूले पनि प्रश्न उठाएका छन्। नायब महान्यायाधिवक्ता संजीव राज रेग्मीले अनुसन्धानकारी निकायले प्रक्रियागत त्रुटि गर्दा आरोपित वृद्धको मुद्दा कमजोर बन्ने र अपराधबाट आर्जित धन शुद्धिकरण गरेकै रहेछ भन्ने पनि कसुरदारले उन्मुक्ति पाउने जोखिम रहने बताउनुहुन्छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले अपवादलाई छाड्ने हो भने कार्यकारी र विभागीय निर्णय अधिकारीको इच्छा मुताबिक आरोपितलाई पुन्ने अनि शून्य प्रवृत्ति झन्डिँदो रहेको बताउनुभयो। सम्पत्ति शुद्धिकरणमा यसलाई प्रोत्साहन गर्न नहुने उहाँको भनाइ छ। कस्ता अभिव्यक्ति असंसदीय शीर्षकमा कृष्ण बहावले लेख्नु भएको छ। सभामुखले कुनै अभिव्यक्तिलाई मर्यादा विपरीत ठाने अभिव्यक्तबाट हटाउन सक्छन्। कतिपय अवस्थामा अडियो भिडियो सामग्रीमा त्यस्ता अंश म्युट वा ब्लर गरिन्छन्। संसद परिसरमा भ्यूजको दौड शीर्षकमा दया विद्राजले लेख्नु भएको खबर छ। होडबाजीमा लागेका कन्टेन्ट क्रिएटरको घेराबन्दीमा सांसद र मन्त्रीहरू पर्ने गरेका छन्। भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ। गर्मी छन्न बिहारदेखि भेडीटार शीर्षकमा यो खबर सर्वत पोर्टेलले विराटनगरबाट लेख्नु भएको हो। भारतको बिहारमा यति बेला तापक्रम वृद्धि भइरहेको छ। बिहारमा 35 डिग्री सेल्सियस तापक्रम मागेका बेला विराटनगरमा 30 डिग्री आसपास हुन्छ। विराटनगरबाट 60 किलोमिटर उत्तरमा रहेको पर्यटकीय गन्तव्य भेडीटारमा भने यति बेला पनि ज्यादा छ। त्यहाँको तापक्रम 20 डिग्री हाराहारी छ। त्यसमाथि जति बेला लाग्ने बाक्लो सोच हुन्छ बेला बेला सिमसिम पानी पर्छ। क्षणभरमै घाम पनि लाग्छ। समुद्री सतहबाट करिब 1400 मिटर उचाइमा रहेको भेडीटारमा गर्मी छ। आन्तरिक सँगै भारतीय पर्यटकहरू पनि बढ्न थालेका छन्। अर्को खबर सरकारको लक्ष्य 30,000 मेगावाट पीपीए खुलाउन निजी क्षेत्रको माग शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30,000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा वन भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा गरिसकेको छ। व्यवसायीहरूले पनि आफ्नै तरिकाले माग गरेका छन्। नागरिक दैनिकमा स्वास्थ्य संस्थामा व्यक्तित्व म्याद गुज्रिएका करोड़ौंका औषधि मौजदात महँगा उपकरण प्रयोगविहीन शीर्षकमा भोज शर्माले लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्नु भनेको छ। त्यस्तै उसले करोड़ौं रूपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाव समेत दिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा कांग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा राधा खमालले लेख्नु भएको छ। कांग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार घोषणा गर्नुभयो, पार्टी विभाजनको दिलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षीसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको बेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कांग्रेस विभाजनको दिलमा त पुगेको होइन भन्ने आशंका उब्जाएको छ। तर नेता कार्यकर्ताहरूले पार्टी एक बनाउनु पर्ने भन्दै विभिन्न प्रस्तावहरू पारित गरेका छन्। हटेन टोकुचाको अतिक्रमण शीर्षकमा गोर्खापत्र दैनिकमा बहुज प्रसाद यादवले लेख्नु भएको खबर छ। काठमाडौँ महानगरको हातीसार स्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन भएको 4 वर्ष पुग्न लाग्दा पनि टोकुचा खोला इच्छुमतीको बहाव क्षेत्र र सो खोलामाथि निर्माण गरिएका संरचनाहरू अझै हटाउने काम भइसकेको छैन।
7: अब विदेशका खबर। अस्ट्रेलियामा अध्ययन तथा रोजगारीका लागि पुगेका अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेका आप्रवासी श्रमिकमाथि व्यापक संशोषण भएको एक अध्ययनले देखाएको छ। अध्ययन अनुसार दुईतिहाई आप्रवासी श्रमिकले अस्ट्रेलियन कानूनले तोकेको भन्दा कम पारिश्रमिक पाएका छन् भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मात्रै वार्षिक 3 अर्ब अस्ट्रेलियन डलर भन्दा बढ़ी पारिश्रमिक गुमाइसकेको अध्ययनले देखाएको छ। प्रतिवेदन अनुसार 36% श्रमिकले अस्ट्रेलियाको राष्ट्रिय न्यूनतम जला भन्दा कम
6: तलब पाएका छन्। विश्व ब्याङ्कले सन् 2026 पहिलो त्रैमासिकमा रासायनिक मलको मूल्य 12% वृद्धि भएको जनाएको छ। विश्व ब्याङ्क समूहको रासायनिक मल मूल्य सूचाङ्कले पछिमा सातौं त्रैमासिक मध्ये छैठौं पटक वृद्धि गरेको वृद्धि भएको जनाएको हो। यो वर्ष यता यो चार वर्ष यताकै उच्च हो। इरान इजरायलको द्वन्द्वका कारण हर्मुज जलघाटी बन्द हुँदा आपूर्तिमा समेत अवरोध भएका कारण विश्वमा रासायनिक मलको मूल्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ। भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट मानिएका पूर्व उद्योग मन्त्री एलेक्सिस चावेजलाई अमेरिका बुझाइएको छ। एलेक्सिस चावेज अर्बपति हुन्, कोलम्बियामा जन्मिएका साथ निकोलस मादुरोका निकट मानिएका छन्। त्यस्तै अमेरिकी नौसैनिक इन्दोपो अमेरिका फर्काइएको छ। अमेरिकी रक्षा मन्त्रालयले यसको पुष्टि गरेको हो। इरान विरूद्ध युद्ध शुरू भयो अघि नै अमेरिकाले यो युद्ध पूर्वलाई पश्चिम एसिया पठाएको थियो।
8: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने, करण केसी र सुन्दर कामी व्यक्तिगत रेकर्ड नजिक पुग्नु भएको छ। नेपालका लेग स्पिनर सन्दीप कम खेलमा एक दिवसीय फर्मेटमा 150 विकेट लिने विश्वकै पहिलो बलर बन्ने संघारमा हुनुहुन्छ भने उहाँले 72 खेलमा 148 विकेट पूरा गरिसक्नु भएको छ। पूर्वी क्रिकेट मैदानमा रेकर्ड बनाउने अभियानमा रहेका सन्दीप, करण र सुन्दरले एकै दिन नेपालबाट एक दिवसीय टोलीमा गर्नु भएको थियो। आईसीसी विश्वकप लिग दुईमा जितका साथ पुनरागमन गरेको नेपालले शीर्ष स्थानको स्कटल्याण्डको सामना गर्दैछ। ओपनर कुशल भुटेलको शतकीय इनिङ्समा नेपालले शनिबार बलियो प्रतिद्वन्दी अमेरिकामाथि नै विकेटको शानदार जित निकालेको थियो। नेपालले यही जितलाई निरन्तरता दिने मनसायका साथ भोलि प्रतिस्पर्धा गर्नेछ। यसअघि स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल बकवर्थ लेविस नियमअनुसार 2 रनले पराजित भएको थियो। लिग दुईमा सहभागी हुँदा स्कटल्याण्ड दोस्रो तथा अमेरिका शीर्ष स्थानमा छ। शीर्ष स्थानको स्कटल्याण्डको नेपालले आज सामना गर्न लागेको छ। चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल आगामी 20 भदौदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले हिजो एनएसएलको नीति घोषणा गरेको हो। चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएल अब 4 महिनासम्म सञ्चालन हुनेछ र नेपाल क्रिकेट संघ क्यानले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप र विश्व एसियन खेलकुदको छनौटमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरेको छ। टोलीमा इन्दु वर्मा कप्तान र पूजा महतो उपकप्तान रहनु भएको छ।
6: आर्थिक सर्वेक्षणलाई वैज्ञानिक र तथ्यपरक बनाउनका लागि सरकारले चालेको कदम, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल गीतानाथ वीरगंज र काठमाडौँ कलम्चीका साथै शाखाहरू चाँदहरी, बानेश्वर, गण्डल र ओम अस्पतालमा।
10: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउने नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको कावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा साजल बिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-3252-5223-53।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क। साझा खबरमा अब आर्थिक सर्वेक्षण सुधारका कुरा। आर्थिक अवस्थाको बारेमा जानकारी दिन तथ्याङ्क संकलनको काम आधा सकिएको छ। यसपालिको तथ्याङ्क संकलनमा गरिएको नयाँ अभ्यासका बारेमा साथी सुशीला श्रेष्ठले राष्ट्रिय तथ्याङ्क कार्यालयका उप प्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेसँग कुराकानी गर्नुभएको छ।
1: करिब करिब हामी अवधिमा छौँ। अहिले 5-7 गतिसम्म प्रखण्ड सङ्कलन गर्छौँ। करिब 7,90,000 जस्तो प्रतिष्ठानहरू, व्यापार व्यवसाय, उद्योग संस्थाहरू, सेवा प्रदाय संस्थाहरू, उत्पादन मोची उद्योगहरूको हामीले गणना गरेका छौँ।
9: नेपालको आर्थिक अवस्था, नेपालको अर्थतन्त्र चाहिँ कतातर्फ जाँदैछ भनेर केही अनुमान गर्न सक्ने अवस्था हो?
1: अहिले यो सङ्कलन गरिसकेपछि र नयाँ अर्थतन्त्रमा कस्ता किसिमका गतिविधिहरू चाहिँ प्रवेश गरेका छन्, कस्ता किसिमका गतिविधिहरू चाहिँ राम्रोसँग फैलावट भएका छन्, कुनै कुनै गतिविधिहरू खुल्टेका पनि होला होइन, हामीले सूचक पनि बाहिर गयौँ होइन। अर्थतन्त्रबाट अहिले 66 अर्ब पुगेको छ, यो गत वर्षको 61 अर्ब थियो, अहिले 5 अर्बले बढेको छ अर्थतन्त्रको आकार। सोटी जस्तो मूल्य हाम्रो अलिकति ग्रोथ रेट अलिक कम छ तथापि ग्रोथ रेटको अवस्था 3.15 छ अहिले हाम्रो ग्रोथ अर्थतन्त्रमा वृद्धि सबै सूचकहरू हेर्ने हो भने अर्थतन्त्रले त्यति कमजोर अवस्थामा छैन अहिले पनि राम्रै अवस्थामा छ केही न केही सुधारका कुराहरू दिमाग छ भन्ने हाम्रो पूर्वहरूमा छ
4: त्यतिलाई आधार मानेर उहाँहरू फिल्डमा उत्रिनु भएको छ
1: नयाँ किसिमका अर्थतन्त्रमा कस्ता किसिमका आर्थिक कारोबारहरू प्रवेश गरेका छन् र यसले रोजगारीको अवस्था कति सिर्जना गरेको छ होइन रोजगारीले गर्दा यहाँ एक किसिमको बजार कस्तो हुन्छ र यसलाई हाम्रा युवा शक्तिहरूलाई कसरी यहाँ राख्न सकिन्छ भन्ने राज्यले एउटा नीति पनि बनाउन सक्ने भयो को किसिमले तपाईँहरू दिने हाम्रो योजना रहेको छ यो प्रकारको होइन यसले चाहिँ अब हामी रिजेसिङ भनेर भन्छौँ अर्थतन्त्रको नयाँ आकारहरू बनाउँछौँ यस प्रकार हामीले राज्यले एउटा आधारको रूपमा भनौँ न नयाँ सरकार अघि गठन भएको र हामीले दिने एउटा नयाँ आधार दर्शकको रूपमा एउटा मानेको कारणले गर्दा पनि यसले चाहिँ अर्थतन्त्र अब यो देशमा रहेर कसरी जान्छ र यसलाई योजनाहरू कसरी बनाउनु पर्छ अर्थतन्त्रलाई प्रभावान बनाउन कसरी अगाडि बढ्नु पर्छ भने सरकारलाई त मैले निकै राम्रो भर्खर आधार दिने भएको कारणले गर्दा एउटा बिग हाउसदेखि लिएर साधा चिया पसल पनि एउटा फुटपाथमा भएका पसलहरू पनि यहाँहरूको रेडियो जस्तो एसएम जस्तो रेडियोमा पनि हामीले गढेर आइपुग्नुहुन्छ त्यसले कुनै पनि प्रतिकार व्यापार व्यवसाय संस्थाकारी एनजिओ आइएनजीहरू नछोडिकन गणना गर्ने हाम्रो मुख्य लक्ष्य छ अहिले
4: यी संस्कृति आन्दोलन चाहिँ कम छन् कि भन्ने खालको अघिल्ला सर्वेक्षणहरूको प्रश्न चाहिँ यहाँले यसपालि कसरी मेटाउँदै हुनुहुन्छ
1: अहिले हामीले त्यो विगत हाम्रो त्यो एउटा चलिरहने विषय पनि छ त्यसलाई हामीले धेरै ध्यान दिएर काम गरिरहेका छौँ अहिले अहिले यही सिलसिलामा पनि हामी यहाँहरूसँग भोलि अन्तर्क्रिया पनि गर्दैछौँ रेडियो कर्मीहरूसँग विशेष छलफल संवाद पनि गर्दैछौँ अब हामीले सबै एडमिन डेटाहरू प्रशासन कार्यालयबाट आन्तरिक राष्ट्र कार्यालयबाट कम्पनी गायककार कार्यालयबाट पत्रकार महासंघको कार्यालयबाट एजेन्सीको वाणिज्य महासंघबाट परिचार महासंघबाट सुन्तली व्यवसायबाट यो सबै क्षेत्रबाट हामीले एडमिन डेटाहरू होइन प्रशासन अवलम्बन उहाँहरूसँग भएको डेटाहरू पनि लिएर आएको छ होइन त्यो सबै ल्याएर हाम्रा गणकहरूको लागि उपलब्ध गराउने र गणकले त्यहाँ पुगेको पुगेन त्यो किसिमको फलोअप गर्ने हिसाबले हामीले सबै किसिमका संयन्त्रहरू प्रयोग गरेका छौँ र यही क्षेत्रले पनि जुन किसिमको एउटा अपराधको लिएर अहिले गरेको हुनाले हाम्रा त्यो किसिमका हिजोका कमी कमजोरीहरू चाहिँ आउँछन् कि भन्ने हामीले अनुमान गरेका छौँ र अहिले नवीन दिनमा आधा काम सकिँदै गर्दा हामीले गणकले गरेको कामको यसो मूल्याङ्कन गर्दा उनीहरूले गरेको काम हेर्दाखेरि चाहिँ राम्रो अवस्थाले देखिएको छ तपाईँहरू सन्दर्भमा पनि राम्रो तपाईँहरू प्राप्त भएको देखिएको छ धेरै व्यापार व्यवसायले दिएको तपाईँहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान
8: राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएमको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक गौरव तथा रणनीतिको सड़कलाई स्रोत सहमति लुम्बिनी प्रदेशका चारवटै गौरवका आयोजना निर्माण सुस्त 2000 कन्सल्टेन्सी छानबिनको ढिलामा अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित सगरमाथा वनमा कामिरेता र लाखबाको कृतिमान कैदकर्ता सुविधा कार्यान्वयनमा आएन मौखिक यौनजन्य दुर्व्यवहार गर्नेलाई सेवाबाटै बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या मौरी पालन गर्ने किसानहरू चरण क्षेत्रको अभावमा पलायन हुँदै आर्थिक सर्वेक्षणको आधा काम सकियो विस्तारित सुकुम दासुको तथ्य पत्ता लगाउन 1 महिना लाग्ने विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि भेनेजुएलाका एक पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो अस्ट्रेलियामा विद्यार्थी श्रम शोषण
11: र आईसीसी विश्वकप लिग दुईको आजको खेलमा शीर्ष स्थानको शिखर ब्यान्डसँग नेपाल खेल्दै चौथो नेपाल सुपर लिग विश्वभरबाट एसीसी प्रिमियर खेलमा नेपाली महिला टोली मलेसिया प्रस्थान
8: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अभिनय बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह जो कुनै ठाउँमा पुग्दा अथवा हिँड्दा उहाँको गति यति धेरै हुन्छ कि सुरक्षाकर्मी र अरू त्यहाँ सहयोगीहरूलाई पनि हम्मे पर्ने गर्छ। यहाँ देखाइएको छ एउटा ढोकाको ठिक अगाडिपट्टि गाडी छ, गाडीको ढोका खोलेका छन् र एकजना व्यक्तिले हातमा फाइल बोकेर पछाडितिर फर्केर हेरिराखेका छन्। जहाँ प्रधानमन्त्री बालेनको जस्तो देखिने खुट्टा एउटा मात्रै देखिन्छ, अरू शरीर अगाडि बढ़िसकेको छ र भित्रपट्टि ढोकाबाट बाहिरतिर एकजना व्यक्तिले पल्ल परेर हेरेर केही भन्दैछन्। तल यस्तो लेखिएको छ, अलिक छिटो ढोका खोल्नु पर्थ्यो नि,
12: प्रधानमन्त्रीज्यू हतार छ भनी दोहोरिसक्नुभयो।
13: हर्ष प्राविधिक साथी रवि धितानलाई धन्यवाद। अहिलेलाई मूल प्रकाश चन्द्र सन्तोष गन्धर्व विभागमा तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।
14: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगा।

0: खबरमा पुनम मगरको नमस्कार। पहिलो खबर शुरू गरौं अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभाको बैठक बस्दै कांग्रेसको बृहत्तर एकताका लागि 10 बुझे सूत्र जारी। चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सवको आयोजना हुँदै मदन आश्रित प्रति बासुङ्गामा नै पुगेर श्रद्धाञ्जली अर्पण। जलवायु परिवर्तनका कारण विश्वभरका नदीमा अक्सिजन तीव्र रूपमा घट्दै र विश्वकप क्रिकेट लीग 2 नेपालले आज स्कटल्याण्डसँग खेल्ने।
1: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिन्के भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
2: लिन्के मात्रै होइन, एन्ड लिइहालो न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेको।
1: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मरमत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
1: अमित फर्साई भटभटी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 सनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98 5 82 751।
0: नेपाली कांग्रेस सत्ताधारी प्रदेश कार्य समितिले कांग्रेसको बृहत्तर एकता र भावी कार्य दिशाका लागि 10 बुझे सूत्र जारी गरेको छ। नेपाली कांग्रेस कर्णाली प्रदेश कार्य समिति सुर्खेतद्वारा आयोजित एक कार्यक्रममा भने कांग्रेसको बृहत्तर एकता तथा भावी कार्य दिशा विषयक विचार गोष्ठीबाट 10 बुझे सूत्र जारी गरेको हो। सम्पन्न गोष्ठीबाट जारी सूत्रको पहिलो बुदामा कांग्रेसको 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने उल्लेख समेत गरिएको छ। त्यस्तै गरी दोस्रो बुदामा केन्द्रीय अनुशासन समिति मार्फत देशभरका जिम्मेवार नेता तथा कार्यकर्तामाथि गरिएका कार्यवाही तथा मागिएका स्पष्टीकरण फिर्ता लिई बृहत्तर एकताको वातावरण बनाउन आह्वान गरिएको छ। यस्तै समावेशी सिद्धान्त वैश्विक प्रविधिको विकाससँगै पार्टीको सबै तहमा 25% युवा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड समेत दिइएको छ। नेपालको सार्वभौम सत्ता र स्वतन्त्रताको रक्षाप्रति प्रतिबद्धता सहित पूरा राजनीतिक संवेदनशीलता बुझ्ने परिपक्व र साझा दृष्टिकोण बनाउनु पर्ने लोकतान्त्रिक व्यवस्था र संघीय शासन प्रणालीको संरक्षण सम्वर्धन र प्रबन्धनको लागि नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्तिहरूबीचको साझा संयन्त्र निर्माणमा तत्काल प्रभावकारी पहल गर्नुपर्ने विषय उक्त सूत्रमा उल्लेख समेत गरिएको छ। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयको अनुसार आज बिहान 11 बजेदेखि शुरू हुने बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव समितिका सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची समेत रहेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनको विषय राजनीतिक स्टन्ट नगर्न सरकारलाई चेतावनी दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई लहरको भरमा लोकप्रियता कमाउने माध्यमका रूपमा अघि नबढाउन सरकारलाई चेतावनी दिनुभएको हो। उहाँले संविधान प्रत्येक 10 वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्नुहुँदै संविधान संशोधन प्रक्रिया अत्यन्तै संवेदनशील र जिम्मेवार ढंगले अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले सरकारले आफूले गर्न खोजेको थिए फलानाले गर्न दिनन् भन्ने सन्देश फैलाउने गरी संशोधनको बहस उठाएको भन्दै आपत्ति समेत जनाउनु भएको छ। उहाँले संविधान संशोधन कुनै सनक वा हल्लाको भरमा नभई सम्हालिएर गर्न समेत सुझाव दिनुभएको छ। संसदबाटै बन्ने संयन्त्रले संविधान संशोधनको विषयमा साझा धारणा बनाउँदा दलहरू बीच विश्वास र सहकार्यको वातावरण बन्ने उहाँले बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले संसदीय प्रणालीमा राजनीतिक दलहरूबीच परस्पर संवाद भइरहनु पर्ने बताउनु भएको छ। 33 मदन आश्रित दिवसको अवसरमा आश्रित प्रतिष्ठानद्वारा आयोजित जनताको बहुदलीय जनवाद जवाफ र युवा विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्र अनुसार दलहरूबीच जनताका समस्या समाधानमा उचित संवाद हुन नसकेको उल्लेख गर्नु भएको छ। उहाँले राज्यका तीन अंग बीच उचित समन्वयन हुन नसकेको टिप्पणी समेत गर्नुभएको छ। प्रतिष्ठानका अध्यक्ष प्रदीप कुमार घेवाली, एमाले संसदीय दलका प्रमुख सचेतक एन बहादुर महरा, राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष विनायक शाह लगायतको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। ब्लड डोनर्स सोसाइटी नेपाल चितवन जिल्ला शाखाले दोस्रो ऐतिहासिक रक्तदान महोत्सवको आयोजना गर्ने निर्णय गरेको छ। हालै बसेको जिल्ला शाखाको बैठकले महोत्सवलाई भव्य सभ्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने लक्ष्य सहित तयारी अघि बढ़ाएको छ। बैठकले चितवन जिल्ला शाखाका अध्यक्ष एक राज बुर्ला कोठीलाई महोत्सवको मूल संयोजकको जिम्मेवारी प्रदान समेत गरेको छ। साथै महोत्सव सफल बनाउन 9 संसदीय स्टेयरिङ समिति समेत गठन गरिएको छ। समितिमा संस्थापक अध्यक्ष अर्जुन अधिकारी, केन्द्रीय अध्यक्ष अञ्जन दवारी, रक्त भिएन्ता राजेन्द्र प्रसाद पौडेल, मनरूपा पौडेल, बालचन्द्र पोखरेल, नारायण शर्मा, रामचन्द्र रम्सा तथा राज सिलवाल सदस्य रहनु भएको छ। आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य रक्तदान प्रति जनचेतना अभिवृद्धि गर्नु, नयाँ रक्तदाता उत्पादन गर्नु तथा समाजमा मानवीय सेवाको भावना विस्तार गर्नु रहेको छ। साथै रक्तदान मार्फत बिरामीहरूको जीवन रक्षामा योगदान पुर्याउने र युवा पुस्तालाई सामाजिक सेवामा प्रेरित गर्ने लक्ष्य समेत लिएको छ। विश्व रक्तदाता दिवसको अवसर पारेर यही जेठ 30 गते महोत्सव आयोजना गर्न लागि छ। जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। इच्छा कामना गाउँपालिका 1 कुलबाङका 2 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख नायक उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचार क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्याम बहादुर चेपाङको 5 परिवारले जंगली च्याउ खाएका थिए, जसमध्ये 3 जेठ 1 गते बिरामी परि उपचारको लागि भद्र अस्पताल ल्याइएको थियो। उपचारको क्रममा नमुनाको सोही दिन मृत्यु भएको थियो भने 13 वर्षीय मनिता चेपाङको अहिले भद्र अस्पतालमा उपचार भइरहेको छ। बिरामी मनिताको अवस्था गम्भीर रहेको समेत बताइएको छ। नेकपा एमाले चितवन जिल्ला कमिटिले हिजो आइतबार बिहान मदन आश्रित दुर्घटनास्थल दासढुङ्गा पुगी नेता द्वयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। जिल्ला पार्टी कार्यालय भद्रबाट मोटरसाइकल र्याली सहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेता द्वयको शालिगमा माल्यार्पण गरी दिवंगत नेता द्वयले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा समेत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज गोविन्द प्रसाद गेवाली रहनु भएको थियो। उहाँले सो अवसरमा मदन आश्रितले छोडेर गएको विचारले अप्ठ्यारोमा पनि जुटिरहने संकल्प प्राप्त भएको धारणा व्यक्त गर्नु भएको छ। यस्तै बागमती प्रदेश सभा संसदीय दलका नेता एवं पार्टीका केन्द्रीय सदस्य जेएन थपलियाले नेता द्वयको तेजस्वी समस्यालाई अझ उचोका साथ अगाडि बढाउनु पर्ने स्पष्ट पार्नु भएको छ। नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने मध्य प्रदेश र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चाहिनो खबरमा अब विदेशको खबर। जलवायु परिवर्तनको कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको एक अध्ययनले देखाएको छ। यसले ताजा पानीका लागि गम्भीर जोखिम सिर्जना गरेको अध्ययनलाई उद्धृत गर्दै जनाइएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिग्रोलोजी संस्थापनका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको अध्ययन साइन्स एडभान्सेन्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित समेत गरिएको छ। अनुसन्धान टोलीले सन् 1985 दुई हजार 23 झण्डै 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययनमा विश्वभरका 21,000 भन्दा धेरै नदी खण्डहरूको अक्सिजन स्तर मापन गर्न उन्नत कम्प्युटर आधारित विश्लेषण विधि प्रयोग समेत गरिएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल त्रिवी क्रिकेट मैदानमा बिहान 9:30 शुरू हुँदैछ। यसअघि शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपालले आज खेलमा पनि त्यस लयमा नै कायम राख्ने लक्ष्य अगाडि बढ़ाएको छ। यसअघि नेपालले अमेरिकालाई 9 विकेटले हराएको थियो। अमेरिका विरूद्ध कुशल भुटेल शतक प्रहार गर्दा आसिफ शेखले अर्धशतक बनाए। नेपाल र स्कटल्याण्ड बीच अहिलेसम्म बराबरी प्रतिस्पर्धा देखिएको छ। दुवै टोलीले एक अर्का विरूद्ध 5-5 खेल जितेका छन्। बिहान 7:45 साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू एकपल्ट। सेनाको बैठक आज बसै। कांग्रेसको 72 एकताको लागि 10 बुझे सूत्र जारी। चितवनमा 2 ऐतिहासिक रक्तदान महोत्सवको आयोजना हुँदै मदन आश्रित प्रति बासुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण। जलवायु परिवर्तनका कारण विश्वभरका नदीमा अक्सिजन तीव्र रूपमा घट्दै र विश्वकप क्रिकेट लिग दुईमा नेपालले आज स्कटल्याण्डसँग खेल्ने। यसपछि रेडियो साहिलो 90.8 MHz र साहिलो news.com/ एकैसाथ प्रसारण भइरहेको बिहान 7:45 साहिलो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी बसन्ती र साहिलोलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनः मगर बिदा हुन्छु। नमस्कार।

0: Radio Sign 89.8 MHz。साहिना समय सूचक अहिले बिहानको 7 बज्यो 87 AM।
1: होइन ए दिदी, कतै हिँड्नु भयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
2: मेरो मोबाइल देखेर जहिले डिस्काउन्छ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
1: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98452049486। नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरुट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
3: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
2: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
3: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
2: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
3: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
2: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
3: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 24 घण्टा सेवा उपलब्ध छ।
2: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98552454, 98455204, ईमेल lok.logic2@gmail.com।
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

सकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी लिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनी दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोस्। आफ्नो आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधली एफएम 97.2 MHz दुधली सिन्धुलीबाट, रेडियो फुलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुरङ्ग नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलगंज दिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ, फोन भन्ने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन भन्ने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

आज मिति 2083 साल जेठ महिनाको आज 4 गते तदनुसार इसी सन् 2026 मई 18 तारिक शक सम्वत्सर 1948 नेपाल सम्वत 1146 अनलाथ रोद्र नामक सम्वत्सर उत्तरायण गृहमा ऋतु आज सोमबार रहेको छ अधिक ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज द्वितीय तिथि रहेको छ नक्षत्रमा रहेको छ रोहिणी नक्षत्र युगमा रहेको छ सुकर्म युग करणमा रहेको छ बारावाह करण रहेको छ चन्द्रमा वृष राशिमा श्री सूर्य नारायण पनि वृष राशिमा आनन्दादि युगमा आज प्रवर्त योग रहेको छ आज बिहान सूर्योदय 5:16 भयो भने सन सूर्यास्त 6:46 हुनेछ र आजको दिनमा घडी 13:30 परेर रहनेछ दिन विशेष पनि रहेको छ आज चन्द्र उदयको दिन रहेको छ आज चन्द्रोदय भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ जेठ शुक्ल पक्ष हिजोदेखि नै शुरू भएको छ आइतबार हिजोदेखि आज सोमबारको दिन आज 4 गते जेठ शुक्ल पक्ष 17 गतेसम्म रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँ त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय आजको अशुभ समय आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई विशेष रूपमा गराउनेछु आजको कालबेला यानि कि आजको अशुभ समय रहेको छ विशेष गरी बिहानको 6:55-7 बिहानको 8:36-52 आज कालबेला रहेको छ आजको शुभ बेलाको समय रहेको छ बिहानको 8:36-52 बिहानको 10:18-36 शुभ बेला रहेको छ यस्तै गरेर लाभ बेला रहेको छ विशेष गरी दिउँसोको 3:23:50 दिउँसोको 5:05:34 लाभ बेला रहेको छ यस्तै गरेर अमृत बेला चाहिँ विशेष गरी बेलुकाको 5:05:34 साँझको 6:47:19 आज अमृत बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म गराउँछु ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु यस्तै गरेर सूर्य वृष राशिमा चन्द्रमा वृष राशिमा मंगल मेष राशिमा बुध वृष राशिमा बृहस्पति मिथुन राशिमा शुक्र मिथुन राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृष राशि आउँछ रोहिणीको तेस्रो चरण नाम आउँछ विकास अथवा विवेक नाम आउँछ अन्त्यनाडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी पनि मैले तपाईँलाई गराएँ र अब हुने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल

0: मेष राशि हुनेहरूको लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताका काम सम्पादन हुँदै जानेछन्। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मान स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आमदामीको स्रोत बढ्नुको साथै दुःख फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नामदाम इनाम समेत प्राप्त हुने खालको यो भूमि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन रमणोत्तम भट्टमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछन् भने सहयोगहरूको साथीले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुँदै जाँदैछन् भने आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। रमाइलो जमघरको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर समेत प्राप्त हुने सम्भावना रहेको छ। हौसला जाग्दै अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन खर्चको जोखो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ। अर्थ अभावले काम पूरा नहुन सक्छ। कमजोरी सच्याउन काम देखाउनु पर्ला। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रामा भेटिनेछन्। साथीभाइहरूको सहयोगले यात्रा हुँदै जाँदैछन्। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहेर अगाडि बढ्दा राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। दिगो फाइदा हुने काममा जग बस्ने मौका मिल्नेछ। तर आजको लाभमा सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने समय रहेको छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। सरसपटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसपट तथा कर्जा मार्फत धन जुटाउन पनि सकिने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। तारिफले काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने सम्भावना राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन तत्काल कम उपलब्धि भए पनि अवसर खोज्ने समय रहेको छ। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत सजिलै बन्न सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। पहिलेका समस्या सुल्झाउन सफल भइनेछ। तारिफले काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। दिगो योजना बन्न सक्छ। मेहनतले नामदाम इनाम समेत दिलाउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च हुनेछ। यात्रा कष्टपूर्ण रहनेछ। अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला। कमजोर नतिजा सच्याउन काम देखाउनु पर्ने हुन सक्छ। लगनशीलताले लाभ उठाउन सकिने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन प्रियजनसँगको भेटघाटे दिन रमाइलो रहनेछ। साथीभाइहरूको सहयोगले काममा उत्साह मिल्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइन्छ। खर्च लागेको पनि घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढाउने काम शुरू हुँदै जानेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्ने यो राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन चुनौती अँगाल्नु परे पनि आर्थिक लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्दै जानेछन् भने कर्मयोगले भविष्यको बाटो सम्भव हुनेछ। समस्या पन्साएर अधिकार स्थापित गर्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड़मा समेत जित हासिल हुँदै जानेछन्। पेसा व्यवसायमा मनगर लाभ उठाउन पनि सकिने खालको योग हुने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन रोकियो काम सम्पादन हुँदै जानेछन् र नयाँ काम गर्ने अवसर समेत जुट्दै जाँदैछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धन लाभ हुनेछ। शुभ चिन्तकले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। सानो प्रयत्नले लक्ष्य प्राप्त हुनुको साथै दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत समेत पहिचान गर्न सकिने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन विशेष गरी प्रक्रिया नमिल्नाले केही काम देहानु पर्ला। हिस्सेदारीसँग असमझदारी बन्ने सम्भावना रहेको छ। पहिलेको निर्णय पुनः विचार गर्नुपर्ने परिस्थिति आउन सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। कृषि र पशुधनबाट मनगर लाभ उठाउन सकिन्छ। विगतको कर्मको उचित प्रतिफल पाइन्छ। पेसा व्यापार व्यवसाय पनि फाइदा उठाउने समय रहेको छ। नयाँ काम गर्ने अवसर समेत जुट्ने खालको यो भई राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले नामदाम इनाम समेत दिलाउन सक्छ। शत्रु परास्त हुँदै जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्दै जानेछन्। अग्र तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिन्छ। पुरुषार्थले काममा सफलता दिलाउनेछ। नामदाम इनाम समेत आर्जन गर्न सकिने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विद्युत यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा मैले तपाईँलाई जानकारी गराइसकेका छु आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी भने मैले तपाईँलाई गराइसकेका छु। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। ग्रह दशा र भाग्यको विषयमा हामीले हरेक दिन तपाईँहरूसँग चर्चा गरिरहेका छौँ। भाग्य के हो, कर्म के हो, धर्म के हो, ग्रह के हो, गोचर के हो, नक्षत्र आदि के रहेका छन् त यसलाई कसरी काम गर्दछ भन्ने विषयमा हामीले चर्चा गरिरहेका छौँ। आजको विषय म तपाईँहरूसँग ग्रह दशा र भाग्यको विषयमा भन्दा पनि, तपाईँहरूसँग कुराकानी गर्नुभन्दा पनि, ग्रह भनेको, कर्म भनेको वास्तुको संयुक्त प्रभावहरू जीवन परिवर्तन गर्नका लागि गरिएका सत्य तथ्य बाह्र एउटा उपायहरू म तपाईँलाई भन्न चाहिँ गइराखेका छु, तपाईँलाई सुनाउन गइराखेका छु। तपाईँहरू विशेष गरी ग्रह दशा हेर्न खोज्नुहुन्छ, आतुर पनि हुनुहुन्छ, ग्रह दशा र भाग्यको विषयमा चर्चा गर्न पाए हुन्थ्यो भन्ने पनि तपाईँलाई रहन्छ। आजको दिन तपाईँहरू सबैका लागि मंगलमय पनि रहन्छ, मंगलमय रहोस् भन्ने कामना पनि म तपाईँहरूको भगवानसँग प्रार्थना गर्न चाहन्छु। र तपाईँहरू सुन्दै हुनुहुन्छ अहिले देखेर चाहिँ कार्यक्रम ज्योतिष वास्तु, र कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँभरि म हरेक दिन बिहान ठिक 7 बजे उपस्थित हुने गरेको छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। आजको विषय चाहिँ अलिकति गम्भीर विषय पनि रहेको छ, विशेष तपाईँहरू सावधान भएर रेडियोको भोलम अलि ठूलो बनाएर तपाईँहरू चाहिँ सुन्नुहोला। आजको विषय असाध्य गम्भीर पनि रहेको छ, उत्तिकै जीवनमा काम लाग्ने खालका प्रकारहरू पनि रहेका छन्, काम लाग्ने खालको विषय लिएर आएको छु म। सधैँभरि हामी तपाईँहरूसँग ग्रह दशा भाग्यको विषयमा चर्चा परिचर्चा गरिरहेका छौँ। आज म ग्रह कर्म र वास्तुको संयुक्त प्रभावको विषयमा जानकारी गराउँछु। कहिले काहीँ मानिसहरू भन्ने गर्नुहुन्छ, हामीहरू भन्ने गरिन्छ कि मेरो ग्रह खराब छ त्यसैले जीवनमा राम्रो हुँदै भएको छैन, म साह्रै दुखी छु। तर शास्त्रले के भन्छ भन्दा ग्रह आफ्नो ठाउँमा छन् तर मानिसको कर्म र घरको ऊर्जा मिलेर नै ग्रहले पनि सहयोग गर्न सक्दैन। यदि घरको वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने ग्रहले पनि सहयोग गर्न सक्दैन। जस्तै तपाईँले दशाको शान्ति, ग्रहको शान्ति गर्नुभएको छ तर वास्तु मिलेको छैन, घरको ऊर्जा मिलेको छैन भने पनि ग्रह दशा राम्रा भए पनि ती ग्रहहरू नराम्रा भइराखेका छन् भनेको त्यसले काम गर्न सकेन, त्यो ग्रहले फिट हुन सकेन त्यो घरमा भन्ने बुझाउँछ। हाम्रो जन्म कुण्डलीले दिशा देखाउने गर्दछ, तर जीवन चलाउने शक्ति भनेको कर्म हो र त्यो कर्मलाई टिकाइराख्ने सकारात्मक ऊर्जा दिने घरको वास्तु हो। त्यही भएर घर बनाउँदाखेरि वास्तु मिलाएर घर बनाउनु पर्ने हुन्छ। त्यसैले आज हामी यी तीनै पक्षलाई खुल्ला मनले विस्तृत रूपमा म तपाईँलाई बुझाउने कोसिसमा रहेको छु, तपाईँको अवश्य मेरो बुझ्नुहुनेछ। सुरुमा हामी तपाईँसँग गर्नेछौ ग्रह दोषको विस्तृत विवेचना। ग्रह भनेको केवल आकाशका तारा मात्र होइनन्, ग्रह भनेको ऊर्जा हुन्, मानसिक, भौतिक र आध्यात्मिक। जब ती ऊर्जामा असन्तुलन आउँदछ त्यसैलाई ग्रह दोषको रूपमा पनि हामीले मान्न सकिन्छ। जस्तै उदाहरणको लागि शनि कठोर छ तर अन्यायी ग्रह होइन, शनि भन्ने ग्रह कठोर हुन्छ तर अन्याय यसले गर्दैन शनिले। शनि भनेको खराब भयो भन्नुको अर्थ मनमा बोझ, काममा ढिलाइ, जिम्मेवारी बढ्दै जाने, मानसिक झगडा, झै झगडा, स्वास्थ्यमा भारीपन, आर्थिक तनाव आउनलाई शनि ग्रह बिग्रेको भन्न सकिन्छ। शनि वास्तवमा कर्मको फल दिने ग्रह हो, कर्म गर्नुभयो भने शनिले फल दिने गर्दछ। यदि कर्म ठिक छ भने शनि मित्र रहन्छ, यदि कर्म बिठिक छ भने शनि शत्रु रहन्छ। शनि शान्त गर्ने विशेष गरी चाहिँ ओम सम शनिश्चराय नमः यी मन्त्रहरू जप गर्न सक्नुहुन्छ। तपाईँहरूले पिपालमा तोरीको तेलमा राखेर बत्ती बाल्ने, जल चढाउने, वृद्ध अशक्त अपाङ्गलाई सहयोग गर्ने,
शनिबार कालो तिल काला चनाहरू दान गर्नेले पनि शनिको शान्ति हुने गर्दछ। राहु भनेको माया हो, राहु भनेको भ्रम मनको ओझेल हो, राहु भनेको भ्रम हो, छाया हो, राहु भनेको चाहिँ माया हो, राहु भनेको चाहिँ राहुले मानिसलाई अचानक असर गर्ने गर्दछ। राहु खराब भयो भने छटपटि चिन्ता, कसैको कुरा सुन्न मन नलाग्ने, निर्णय गलत लिन मन लाग्ने अनि आफ्नो जीवनमा अनिश्चितता धेरै बढ्ने, चिन्तित धेरै हुने। हाम्रो बाबु नानीहरूले पनि कुरा धेरै खेलाउने, मनमा निर्णय गलत लिने, साथीको सङ्गतहरू गलत लिने, नराम्रा साथीको सङ्गतहरू लिने, हामीले सम्झाएको कुराहरू उनीहरूलाई बाबु नानीहरूलाई विशेष गरी नराम्रो नकारात्मक लाग्ने, यो नै राहु लागेको हो। राहु सुधार्न मनलाई सुधार गर्नुपर्ने हुन्छ, मनलाई सुधार्नु पर्ने हुन्छ, मनको लागि मनको भावनालाई सुधार गर्नुपर्ने हुने गर्दछ। राहुका उपायहरू के छन् भन्दा राहु मन्त्र ओम राम रहावे नमः, वैदिक मन्त्र छन् ओम कया नक्षत्र आ भुव दूति सदा व्रत सखा कया सचिष्ठया व्रत ओम राम रहावे नमः। यो तान्त्रिक मन्त्र पनि तपाईँले गर्न सक्नुहुन्छ। घरमा प्राकृतिक धूप बाल्ने, विशेष गरी चाहिँ डिजिटल स्क्रिनलाई कम गर्ने, जस्तै मोबाइलहरू नहेर्ने, टिभीहरू नहेर्ने, होइन, मनलाई शान्त पार्ने, साधन गर्ने, ध्यान गर्ने, योगाहरू गर्ने, राहु शान्त हुने गर्दछन्। यस्तै गरी अर्को राहुको अर्को अङ्ग हुन्छ केतु। केतुले मानिसलाई आध्यात्मिक बनाउने गर्दछ, तर साथै अलिक अलग अलग महसुस पनि यसले गराउने गर्दछ। केतु खराब भयो भने विशेष गरी चाहिँ अल्झन धेरै आउँछन्, के गरौं भन्ने अवस्था, डर सपनाहरू, मनमा शक्ति कमजोर हुन्छ, मनको शक्ति कमजोर हुन्छ, मन अशान्त रहन्छ। केतुको शान्त गर्न गणेशजीको पूजा गर्ने गर्न सक्नुहुन्छ, ध्यान गर्ने, धूपदीप गर्ने, शुद्ध मन स्वच्छता गर्ने, नाकको पूजाहरू पनि गर्न तपाईँले सक्नुहुन्छ। अनि मंगल भनेको ऊर्जा हो, है, मंगल भनेको ऊर्जा हो। मंगल गलत भयो भने क्रोध चाँडै आउँछ, रिस छिटै उठ्छ, घरमा झै झगडा गर्न मन लाग्छ, दुर्घटना आदि हुन सक्छ। विशेष गरी चाहिँ आशंकाहरू लाग्ने, मनमा शंका लाग्ने, श्रीमान हुनुहुन्छ भने श्रीमतीप्रति शंका भाव आउने, श्रीमती हुनुहुन्छ भने श्रीमानप्रति शंका भावहरू आउने, पैसा टिकी नरहने, पैसा धेरै सकिराख्ने, यो ग्रह पनि मंगलको कारणले गर्दाखेरि भएको। मंगल भनेको शक्तिको ग्रह हो, यसको उपायको लागि हनुमान चालिसा पाठ गर्ने, बजरंग बाण पाठ गर्ने, रातो वस्तु दान गर्ने, विशेष रातो कपडाहरू दान गर्ने पनि गर्न सकिन्छ। विशेष गरी गुरु भन्ने, बृहस्पति भन्ने ज्ञान र भाग्यको ग्रह हो। गुरु कमजोर छन् भने निर्णय कमजोर, बारम्बार लक्ष्य बदल्ने, आर्थिक हानि हुन सक्छ, लामो समयसम्म उन्नति नदेखिने कुराहरू पनि देखाउँछ। विशेष गरी चाहिँ बिहिबार धूप बत्ती गर्ने, पितालाई सम्मान गर्ने, गुरु मन्त्र भनेको ओम गुरवे नमः, ओम ब्रह्म बृहस्पतये नमः, अनि पहेँलो कपडाहरू पनि हामीले दान गर्न सकिन्छ। अब हामी गहिरो विषयमा जाने गर्दछौँ। मैले त सामान्यतया नवग्रहको विषयमा कुन कुन नराम्रा ग्रह छन् त्यसको विषयमा यसो तपाईँलाई जानकारी गर्न खोजेको मैले, विशेष गरी चाहिँ अब हामीले गहिरो विषयमा जान्छौँ। कर्म ग्रहले दिशा देखाउने गर्दछ, तर कर्मले ठर्याउँदै गर्दछ, कुन बाटोबाट फल प्राप्त गर्नुहुन्छ भन्ने विषय कर्म। रामायणमा भगवान राम स्वयं विषम परिस्थितिमा परे, किनकि आध्यात्मिक व्यक्ति पनि संसारको कर्म रूपी खेलबाट बाहिर जान सक्दैन, जस्तो कर्म अनुसारको फल हामीले भोग्नै पर्छ। शास्त्र भन्ने गर्दछ कर्म ग्रह कर्म अनुसार चल्ने गर्दछ, कर्म सुधार्नु भयो भने ग्रह पनि तपाईँको सुध्रिन्छ। विशेष गरी चाहिँ कर्म भनेको बिहान गायत्री मन्त्र जप गर्नुहोस्, एकादशीको व्रत गर्नुहोस्, माछा मासुहरू नखानुहोस्, शुद्ध भोजन सात्विक भोजन गर्नुहोस्, हरिनाम जपिराख्नुहोस्, ओम नमो भगवते वासुदेवाय, यो मन्त्र जप गरिराख्नुहोस्। कर्म तपाईँको कर्म जुन कर्म गर्नुभएको छ त्यो कर्म सुधार्नुहोस्, ग्रह तपाईँको सुधारिन्छन्, आफै राम्रो हुन्छ।
कर्म सुधार्नका लागि यी पाँचवटा उपायहरू पनि हुन्छन्। विशेष गरी चाहिँ यसमा सत्य सरलता गुरु शनि दुवैले प्रसन्न बनाउने उपाय हुनुहुन्छ। मानिसको बोली शुद्ध भयो भने ग्रहको प्रभाव आधा घट्ने गर्दछ। विशेष गरी चाहिँ दैनिक मन्त्र स्तोत्र मनको कम्पन बदलिने गर्दछ। दैनिक स्तोत्र पाठ गर्नाले हनुमान चालिसा पाठ गर्न सकिन्छ, हामीले श्री सूक्त पाठ गर्न सकिन्छ, कनक धारा स्तोत्र पाठ गर्न सकिन्छ, नील सूक्त बजरङ्ग बाण स्तोत्रहरू पाठ गर्न सकिन्छ। यसमा सत्य सरलता गुरु शनि दुवैले प्रसन्न बनाउने उपाय हुनुहुन्छ। मानिसको बोली शुद्ध भयो भने ग्रहको प्रभाव आधा

मन्त्र जप भनेको मन सफा गर्ने प्रक्रिया हो। मन्त्र जपहरू तपाईँले गर्न सक्नुहुन्छ, दान गर्न सकिन्छ, शनि राहु बृहस्पतिहरू शनि सङ्कटाहरू शान्ति हुने गर्दछन्। दान भनेको पैसा होइन, मन हो, मन दान गर्नु पर्यो तपाईँहरूले चाहिँ। अधुरो काम पूरा गर्ने बानी मंगल समेत रहन्छ, यही बानीले जस्तै कुनै पनि काम तपाईँले अधुरो छोड्नुहुन्छ भने ग्रह मंगल बिग्रिन्छ, यही बानीले मंगल र चन्द्रलाई स्थिर बनाउने गर्दछ। सकारात्मक भावना राहु केतु स्वतः शान्त हुने गर्दछ, सकारात्मक भावना राख्नुभयो भने राहु केतु शान्त हुने गर्दछ। म राम्रो हुँदैछु भन्ने भावना नष्ट भएर म राम्रो हुनेछु भन्ने स्थिर ऊर्जा बस्ने गर्दछ भन्ने कुराहरू। वास्तु भनेको केवल कोठाको दिशा मात्रै होइन, फेरि वास्तुशास्त्रमा के भन्छ भन्दा वास्तुशास्त्र भनेको कोठाको दिशा मात्रै होइन, घरभित्र बग्ने ऊर्जा हो यो वास्तु भनेको चाहिँ। घर गलत भयो भने ग्रह कर्म दुवै असर आधा मात्र देखिने गर्दछ। यहाँ फोहोर भारी सामान बन्द कोठा भयो भने केतु र गुरु कमजोर हुने गर्दछ। उज्यालो रहनु पर्दछ घरमा सधैँभरि, घर उज्याला हुनुपर्दछ, घाम छिर्ने कोठाहरू हुनुपर्ने गर्दछ। घरभित्र धूप बाल्नुहोस् तपाईँले, गाईको धूपहरू दिनुहोस्, गाईको तपाईँको चाहिँ घिउको धूपहरू बाल्नुहोस्, त्यसले राम्रो हुन्छ। विशेष गरी चाहिँ ईशान कोणमा पूजा कोठा राखेर असाध्यै राम्रो हुने गर्दछ। ईशान कोण भनेको पूर्व र उत्तरको कुनालाई ईशान कोण भन्ने गरिन्छ। अग्निकोण भनेको तपाईँको चाहिँ आग्नेय कोण भनिन्छ, यो आग्नेय कोण भनेको चाहिँ दक्षिण र पूर्वको बीच भावलाई यसलाई आग्नेय कोण भनिन्छ, ईशान कोण भनिन्छ। किचन गलत स्थानमा भयो भने मंगल राहु प्रभाव पर्ने गर्दछ। उज्यालो राख्नु यो कोठालाई पनि। अग्नि तत्त्व दीप सामान्य ताप झगडा चाहिँ घटाउने अभ्यास गराउने गर्दछ। दियो बाल्नु उज्यालो भयो भने घरमा झैँ झगडा धेरै हुँदैन। विशेष गरी चाहिँ नैत्य यहाँ समस्यायुक्त वस्तु भए परिवारमा अस्थिरता आउने गर्दछ। विशेष गरी चाहिँ हावा प्रवेश नहुँदा घर विवाद बेचेनी आउने गर्दछ। अनि घरको मध्य भागमा चाहिँ फोहोर भयो भने सबै ग्रहको ऊर्जा कमजोर हुने गर्दछन्। बिहान विशेष गरी चाहिँ यी उपायहरू अपनाउनुहोस्, तर प्रभावशाली शक्तिशाली आजदेखि अपनाउन सकिने कुनै खर्च नलाग्ने उपाय पनि म तपाईँलाई भन्छु, घरको वास्तुको लागि, ग्रह दशाको लागि राम्रो हुनको लागि चाहिँ। विशेष गरी बिहान उठेर सूर्यलाई नमस्कार गर्नुहोस्, ओम घृणी सूर्याय नमः, ओम घृणी सूर्याय नमः भन्नुहोस् तपाईँले। बिहान तपाईँको दुई चार मिनट पाँच मिनट चाहिँ ध्यानमा बस्नुहोस्, मनको शुद्धि हुने गर्दछ। त्यसपछि तपाईँले मंगल शनि राहु केतु शान्त पार्नको लागि हनुमान चालिसा पाठ गर्ने गर्नुहोस्, यसले तपाईँलाई राम्रो गराउँदछ। घरमा दैनिक दियो बाल्नुहोस्, ईशानमा ईशान कोणमा घिउको अथवा तेलको पत्ती बाल्नाले असाध्यै राम्रो प्रभावशाली हुने गर्दछ। घरलाई शक्ति आउँछ, वास्तु जी पुरुषलाई शक्ति आउने गर्दछ। ब्रह्मस्थान सफा राख्नु, घरको बीच भाग चाहिँ सफा सरसफाइमा ध्यान दिनुभयो भने घरको प्राण शक्ति बढ्ने गर्दछ, आयु बढ्ने गर्दछ। शनिबार चाहिँ तपाईँको चाहिँ दान गर्नाले कर्म सुधार हुने गर्दछ, शनिबारको दिन केही कुरा दान गर्नुहोस्, बिहिबारको दिन पहेँलो चिजहरू दान गर्नुहोस्। विशेष गरी चाहिँ राति दस बजेपछि शान्त वातावरण केतु मन हुन्छ, मन भनेको केतु हो, केतु मन बुद्धि सन्तुलन गराउँदै गर्दछ, तनावको अन्त्य गर्दछ। विशेष गरी राति दस बजेपछि सुतिहाल्नुपर्छ, दस बजे भन्दा उता मोबाइल हेर्ने, टिभी हेर्ने, होवाला गर्ने, झैझडा गर्ने काम गर्नु हुँदैन भन्ने कुराहरू चाहिँ विशेष गरी चाहिँ भनेको छ। घरको मुख्य ढोकामा उज्यालो राख्नुहोस्, सरसफाइ राख्नुहोस्, धन वृद्धि हुन्छ, धन र समृद्धिको प्रवेश गर्ने गर्दछ। नराम्रो बोलीलाई हटाउनुहोस्, सोच त्याग गर्नुहोस्, त्यो नकारात्मक कुराहरू चाहिँ कर्मको सुधार हुने गर्दछ, ग्रह स्वतः सुधार्ने पनि गर्दछ भनेर भनेको छ। विशेष गरी चाहिँ र कुण्डली भाग्यको विषयबाट हेर्दाखेरि चाहिँ विशेष गरी चाहिँ म आजदेखि सत्य बोल्छु असत्य बोल्दिनँ भन्ने संकल्प तपाईँले गर्नुपर्छ। विशेष गरी चाहिँ

म आजदेखि के गर्छु भन्दा सत्य बोल्छु भन्ने कुराहरू तपाईँले गर्नु पर्दछ। सत्य बोल्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। शनि राहु केतु मंगल गुरु आदि ग्रह दोषले जीवनका कुन कुन क्षेत्रमा असर पार्दछ, कुन कुन लक्षण देखा पर्दछन्, के कस्ता लोक उपाय उपयोग हुन्छन्, पूजा मन्त्र जप दानका सरल उपायहरू पनि विशेष रूपमा रामायण महाभारतका छोटो उदाहरणहरू पनि म तपाईँलाई गराउँछु। वर्तमान कर्म सुधारले कसरी ग्रह दोष पनि हल्का बनाउने गर्दछ, दैनिक कर्म सुधारका पाँच उपाय, दैनिक पाठ पढ्ने, सत्य बोल्ने, दान सेवा मनोवृत्ति गतिर हाम्रो बिहान चाहिँ लाग्नु पर्ने हुने गर्दछ। विशेष गरी चाहिँ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी तपाईँको विशेष रूपमा तपाईँले जुन जानकारीहरू गर्न सक्नुहुन्छ। शनि राहु केतु मंगल आदि ग्रहहरू गुरुदोषका निवारणहरू पनि हामीले गर्न सकिन्छ। सत्य बोल्ने संकल्प हामीले गर्नुपर्दछ। मैले तपाईँले बारम्बार भनेको छु, असत्य नबोल्नुहोस्। नियमित मन्त्रहरू पाठ गर्ने, मन्त्र जप गर्ने, जुन मन्त्र तपाईँले आउँछ आफ्नो गायत्री मन्त्रहरू तपाईँले गर्नुहोस्। यसले तपाईँलाई सकारात्मक सोच र म ठिक हुँदैछु भन्ने भावना पनि आउने गर्दछ। विशेष गरी चाहिँ भगवानको स्थान भनेको ईशान कोणमा हुने गर्दछ, त्यहाँ पूजा कोठा राख्नुहोस्। घरको लागि वास्तुदोष समाधान गर्नको लागि घर सफा राख्नु, धूपदत्तीहरू गर्दै गर्नुहोस् कोठा कोठामा, घरका कोठामा। विशेष गरी चाहिँ तपाईँले चाहिँ भूत वर्तमान र भविष्यको विषयमा पनि चर्चा र परिचर्चा हामी तपाईँसँग हरेक दिन गरिराखेका छौँ र आफ्नो आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा चर्चा हामी गर्नेछौ। ज्योतिष भनेको के हो, फरादेश के हो भन्ने विषयमा पनि जानकारी म तपाईँलाई विस्तृत रूपमा जानकारी गराउने कोसिसमा भनिरहेको छु। ज्योतिष भनेको आँखा, नेत्र। तपाईँले यसरी कुरा बुझ्नुहोस् कि तपाईँको चाहिँ ज्योतिष भनेको एउटा आँखा हो। फलादेश कसरी हुन्छ, कुण्डली ग्रह र जन्म समय किन यति महत्वपूर्ण हुन्छन्, अहिले धेरैले ज्योतिषलाई भविष्यबारे मात्र ठान्ने गर्नुहुन्छ, तर सत्य के हो भने ज्योतिष भविष्य होइन, ज्योतिष ऊर्जा गणित हो। यसरी कुरा बुझ्नु होला तपाईँले, ज्योतिष ज्योति र ईश यी दुई शब्द बनेको छ, अनि अर्थात प्रकाश, ज्योति अर्थात प्रकाश, ईश अर्थात ईश्वरको ज्ञान। यसैले ज्योतिष प्रकाशद्वारा जीवन बुझ्ने एउटा विद्या हो। ज्योतिषका पाँच मुख्य आधार टेकेर चल्ने गर्दछ। ज्योतिष भनेको काल, भनेको समय, समय कतिखेर के रहन्छ, कुन समयमा तपाईँले के काम गर्दा तपाईँलाई राम्रो हुन्छ, दिशा, कुन दिशातिर तपाईँले काम गर्दा राम्रो हुन्छ, ग्रह नक्षत्रको गति के कस्ता रहेको छन्, ग्रहका गतिहरू के कस्तो रहेको छ भन्ने विषयमा पनि तपाईँले चर्चा गर्न सक्नुहुन्छ। मानिसको जीवन र व्यवहार के कस्ता रहेका छन्। ज्योतिष भविष्य चाहिँ बताउने यन्त्र होइन, ज्योतिष भनेको जीवनमा कुन ऊर्जा बलियो हुन्छ तपाईँको, कुन ऊर्जातर्फ, कुन क्षेत्रमा तपाईँलाई राम्रो हुन्छ, कुन ग्रहको प्रभाव कति समयसम्म चल्ने गर्दछ भन्ने कुरा पनि हो, कुन कर्मले कस्तो फल दिन्छ तपाईँलाई, भनेको कुन काम गर्दाखेरि तपाईँलाई कस्तो फलिफाप हुन्छ, राम्रो नराम्रो के रहन्छ, फाप्छ कि फाप्दैन तपाईँलाई भन्ने कुरा सिकाउँछ। कुन नक्षत्रमा जन्मिँदा मानिस कस्तो स्वभावका हुन्छन्, यी कुरा पहिचान गर्ने विज्ञान हो ज्योतिष भनेको चाहिँ। विशेष गरी चाहिँ ज्योतिष चाहिँ किन विज्ञान जस्तै छ भन्दाखेरि चाहिँ सूर्य चन्द्रमा कोठामा फर्केर हेरिँदैन, तिनको गति गणित हुन्छ, ग्रहको स्थित अर्को ग्रहसँगको कोण अनुसार ऊर्जा बदलिने गर्दछ ज्योतिष भनेको चाहिँ। त्यसैले ज्योतिषमा गणितको ठूलो भूमिका हुन्छ, ज्योतिषमा म्याथमेटिक्स ठूलो हुन्छ। हेर्नुहोस्, चिना पढाउनु पर्यो भने तपाईँले पुरै हिसाब नै गर्नुपर्छ, म्याथ नआउने हो भने, म्याथ कमजोर छ भने त्यसरी ज्योतिष भन्न सक्दैन। ज्योतिष पनि धेरै प्रकारको हुन्छन्, कोही फलित ज्योतिष, कोही गणित ज्योतिष, कोही वास्तु ज्योतिष, होइन, ज्योतिष पनि धेरै प्रकारका ज्योतिषहरू हुने गर्नुहुन्छ। फलादेश भनेको ग्रहको ऊर्जा, जन्म समयमा संकेत, वर्तमान कर्मको योगफल। फलादेश तीन चरणमा गरिन्छ हामीले चाहिँ, जन्मेको मिति, जन्मस्थान, जन्मेको ठ्याक्कै समय,
मैले भन्छु नि तपाईँले साल महिना गति र समय चाहिन्छ भनेर भन्छु नि मैले तपाईँलाई चाहिँ विशेष गरी चाहिँ जन्मेको मिति चाहिन्छ, जन्मस्थान र जन्मेको ठ्याक्कै समय चाहिँ चाहिन्छ हामीलाई। यी तीन आधारमा ग्रह नक्षत्रको चाहिँ हामीले के बनाइन्छ भन्दा म्याप बनाइन्छ, यसैलाई जन्म कुण्डली भनिन्छ। कुरा बुझ्नुभयो? कुण्डली तपाईँको जीवनको रोड म्याप जस्तै हो। कुण्डली भनेको तपाईँको रोड म्याप, जीवनको रोड म्याप भनेको तपाईँ कहीँ काठमाडौँ जानु पर्यो भने रोड म्याप हेर्नुहुन्छ, बाटो कस्तो कस्तो छ, बाङ्गा टिङ्गा, कहाँ राम्रा कहाँ नराम्रा, कहाँ साँगुरो बाटो छ, कहाँ अप्ठ्यारो बाटो छ, होइन, कहाँ ट्राफिक जाम छ, कहाँ पहिरो लडेको छ, सबै कुरा म्यापले बताउने गर्दछ। कहाँ उकालो बाटो छ, कहाँ ओह्रालो बाटो छ, कहाँ भिरको बाटो, कहीँ पाखाको बाटो छन् भने सबै कुरा देखाउँछ। तर कसरी हिँड्ने भन्ने निर्णय तपाईँको आफ्नो कर्मले गर्दछ। तपाईँको मनले कसरी कर्म गर्ने त, तपाईँ हिँड्दाखेरि कोही दुर्घटना बिच बाटोमा कसैको दुर्घटना परिराखेको हुन्छ, कसैको टायर पञ्चर भइराखेको हुन्छ, कोही छिटो पुग्नुहुन्छ, कोही ढिलो पुग्नुहुन्छ, कोही पुग्दै पुग्नुहुन्न। कुन ग्रहको शासन कहिले चल्छ, शासन सत्ता पनि हुन्छ यसमा, ज्योतिषमा हेर्नु। यसले जीवनका समय समयका अवस्थालाई निर्धारण गर्ने गर्दछ। राहु दशामा अचानक परिवर्तन हुने गर्दछ। मन हाम्रो राहु दशा चलेको भए अचानक परिवर्तन हुने गर्दछ। काठमाडौँ जाने भने ठिक्क परेको मान्छे नजाने आज जान मन लागेन भन्ने पनि हुनसक्छ। शनि दशामा परीक्षा हुने गर्दछ। गुरु दशाको बेलामा उन्नति प्रगति हाम्रो हुने गर्दछ। चन्द्र दशामा मानसिक संवेदनशीलता वृद्धि हुने गर्दछ। यसैले फलादेशको आधार समय ऊर्जाको संयोजन हो। विशेष गरी चाहिँ कुण्डली कस्तो बाटो बन्छ, तर कर्म कतो जान्छ, कर्म कता जान्छ त, कर्मले कता काट्दछ त। कुण्डली भनेको बाटो हो, मैले अहिले पनि तपाईँले भनिसकेको छु। जस्तै मंगल कमजोर छ भने झैझगडा सम्भावना हुन्छ, तर उसले क्रोध नियन्त्रण गर्न सिक्यो भने मंगल दोष 70% घट्ने गर्दछ। अनि शनि कमजोर छ भने ढिलाइ हुन्छ। शनि भन्ने ग्रह कमजोर छ भने हिरासुस्ती हुन्छ, तर अनुशासन अपनायो भने पनि शनि दयालु हुने गर्दछ। राहुले मनलाई भ्रममा पार्ने गर्दछ, तर व्यक्ति ध्यान र सत्य शान्त आवाज अपनायो भने राहु स्वतः शान्त हुने गर्दछ। त्यसैले फलादेश भनेको निर्णय होइन, फलादेश भनेको संकेत हो। यस्तो हुन्छ भने संकेत हामीले तपाईँसँग गर्ने गरिन्छ। ज्योतिष आवश्यक छ कि छैन त, ज्योतिष भनेको किन आवश्यक छ त भन्दा, बेलामा तयारी गर्न सकिन्छ, समस्या बेलैमा रोक्न सकिन्छ। ज्योतिष भयो भने चाहिँ बेलैमा तयारी गर्न सकिन्छ है, अनि समस्याहरू केही छन् भने त्यसलाई रोक्न सकिन्छ। ज्योतिष रोक्न सक्छ ज्योतिषीहरूले। विशेष गरी चाहिँ आफ्नो स्वभाव शक्ति कमजोर पक्ष कुन हो भन्ने बुझाउने गर्दछ आफूलाई। मेरो कुन कुन क्षेत्रमा म कमजोर छु, कुन कुन क्षेत्रमा मलाई राम्रो छ भन्ने कुराहरू पनि फलादेशले तपाईँलाई जानकारी गराउँछ। मानिस राम्रो तब मात्र बन्छ जब उसलाई आफ्नै बारे थाहा हुन्छ, म कस्तो छु भन्ने कुरा जब मान्छेले चिन्दछ आफूले आफूलाई, तब मात्र राम्रो हुने गर्दछ। कुन कार्य कहिले गर्दा उचित हुने गर्दछ, मार्गदर्शन दिने गर्दछ। घर बनाउने समय कुन छ, तपाईँले अहिले घर बनाउनु राम्रो अथवा नराम्रो, व्यवसायहरू पसल खोल्नको लागि तपाईँलाई राम्रो नराम्रो, विवाह अहिले यो वर्षमा तपाईँलाई राम्रो नराम्रो, सन्तानहरू तपाईँले चाहिँ सन्तानको प्लानिङ गरिरहनु भएको छ भने यो समय राम्रो नराम्रो, जागिर खानालाई तपाईँले सरकारी जागिर राम्रो कि प्राइभेट जागिर राम्रो, अहिले राम्रो नराम्रो, रिटायर हुन खोजिरहनु भएको छ अहिले राम्रो कि नराम्रो, रोगको समय, यी सबै ग्रहीय समयसँग मेल खाने गर्दछ। वास्तुसँग मिलेर जीवन ऊर्जा व्यवस्थित गर्दछ। ज्योतिष वास्तु सम्पूर्ण जीवनको सन्तुलन हो। विशेष गरी चाहिँ फलादेश चाहिँ तपाईँले जब चाहिँ मैले भन्छु केही कुराहरू ग्रह दशाको विषयमा भन्छु, तपाईँले के कुरा बुझ्नुपर्छ भन्दा, ग्रह सबै खराब हुँदैनन्, ग्रह केवल आफ्नो ऊर्जा चलाउने गर्दछ। फलादेश भनेको भविष्य लेखिदिने कुराहरू होइन, यसैले जीवनलाई सजिलो बनाउने मार्गदर्शन दिन्छ। कर्म परिवर्तन गर्यो भने ग्रहको खराब प्रभाव पनि आधा घट्ने गर्दछ। उपायले मन घर र समय तिनैवटा सन्तुलनमा ल्याउने गर्दछ। विशेष गरी चाहिँ आज हामीले ज्योतिष के हो, फलादेश कसरी गरिन्छ, ग्रहको ऊर्जा विज्ञान के हो, कुण्डलीको महत्व, यी सबै कुरा विस्तारमा हामीले बुझेका छौँ। मैले बुझाउने कोसिस गरेको छु, तपाईँले कति बुझ्नुभयो कति बुझ्नु भएन।
ज्योतिष भनेको भविष्य होइन, ज्योतिष मार्गदर्शन हो र मार्गदर्शनले जीवनमा उज्यालो ल्याउने गर्दछ। विशेष गरी चाहिँ म तपाईँलाई के भन्न चाहन्छु भने सर्वे भवन्तु सुखिनः, सबैजना हामीहरू सुखी रहनुपर्छ। मन भाव विचार हामीले सन्तुलनमा राख्न सक्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ विशेष गरी चाहिँ मैले तपाईँलाई जानकारी भन्ने गराएको छु। जन्म कुण्डली भनेको म्याप हो, म्याप चाहिँ तपाईँको बनाएर राख्नुपर्ने हुन्छ, रोड म्याप जस्तै हाम्रो कुण्डली भनेको चाहिँ त्यो। तपाईँले आफ्नो जन्म कुण्डली चिनाहरू बनाउनु भएको छ अथवा छैन, बनाउनु भएको छ भने ठिकै भइहाल्यो, बनाउनु भएको छैन भने नजिकै कोही ज्योतिषीहरू हुनुहुन्छ भने तपाईँले त्यहाँ गएर पनि सल्लाहहरू लिन सक्नुहुन्छ। तपाईँले त्यहाँ गएर पनि के गर्न सक्नुहुन्छ, सल्लाह लिने र ज्योतिषको चिना बनाउने, कुण्डली बनाउने। अनि चिना बनाउने के चाहिन्छ मैले भनेको थिएँ, जन्ममिति, समय र तपाईँको जन्म स्थान कहाँ हो त्यो चाहिन्छ। ठ्याक्कै समय चाहिन्छ जन्म कुण्डली बनाउनको लागि, चिना बनाउनको लागि यो समय अति आवश्यक चिज हुन्। यो मैले तपाईँलाई जानकारी पनि गरिराखेको छु। कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आएको छ, यस्तै गन्थन मन्थन म लिएर आउने कोसिसमा रहेको छु। र ग्रहदशा र भाग्यको विषयमा त हामीले हरेक दिन हामी तपाईँसँग कुराकानी गरिराखेका छौँ। कहिलेकाहीँ यस्तै खालका भावनाहरू पनि तपाईँले मैले बुझाउन सकेँ भने राम्रो हुन्छ। ज्योतिष भनेर सम्पूर्ण कुरा ज्योतिषीलाई मात्रै तपाईँले चाहिँ जिम्मा लगाएर पनि मात्रै पनि हुँदैन। कर्म तपाईँले गर्नुहोस्, राम्रो कर्म, स्वभाव कर्म गर्नुहोस्। तपाईँले राम्रो कर्म गर्नुभयो, मन तपाईँले चाहिँ सकारात्मकतिर लानुभयो भने तपाईँलाई राम्रो हुन्छ। कसैको मन नकारात्मकतिर ऊर्जातिर धकेलिन्छ, त्यो ग्रहको प्रभावले पनि हो। त्यसको समस्याको समाधान पनि मैले तपाईँलाई लिएर भनिसकेको छु। दशाको शान्ति, ग्रह गोचरको शान्ति, रत्न कवच धारण गर्ने आदि आदि इत्यादि उपाय पनि, धेरै उपाय पनि रहेका छन् भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिमतिर आएका छौँ। भोलि बिहान म फेरि ठिक्क 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन कुन्नी
2: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
3: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
2: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
3: बाबा हाम्रै पश्चिम स्टोनको सादनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी
2: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
3: सम्पर्क नम्बर 98 450 82 997
1: 98 550 10 997
4: खै जन्म दर्ता दिनुहोस् त
5: जन्म दर्ता गरेको छैन नि म्याडम
4: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
5: हो र मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
5: पहिला कसैले भनेनन्
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
7: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: हेलो
9: हेलो बहिनी सन्चै छौ
8: हजुर सन्चै छु हजुरलाई कस्तो छ
9: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
8: अनि हुलाकमा पो जानु
9: हो नि हुलाकमा जाऊ न
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
9: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
8: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
9: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
8: ए सहरमा मात्र होला नि
9: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
8: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
12: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
11: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो
13: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
10: नेपाल सरकार विज्ञापन बोर्ड
14: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच तनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98555254, 98455204, इमेल lok.logic2@gmail.com।
15: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
16: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
17: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
16: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
17: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
16: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
17: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
16: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
20: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब गर्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
21: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
22: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
23: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
25: बाप रे,
24: अब चाहिँ के हुने हो?
26: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नातिन, यसो त जसले लेखिहाल्छ नि।
24: अरे, मिथ्या भ्रामक भन्छ के हो भनेको चाहिँ?
26: तिमीलाई थाहा थिएन?
24: थाहा थिएन।
26: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
24: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
26: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
18: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
23: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
1: मेरो मोबाइल देखेर जहिले डिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
0: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक्स सामान पनि सुपथ मूल्यमा पाइन्छ।
1: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा। पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98452-049-86।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आऊ त यता। यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: घरको इज्जत कहाँबाट आउँछ?
1: बाथरूमबाट।
2: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: Estadio.
1: Sapai, I live Sunday, Moon Jaw, Radio Final, 89.8 MHz.

नेपाली काँग्रेसको नेता रामेद खटेराले नेपाली काँग्रेसको छोडमा भएको स्पष्ट पार्दै पार्टीभित्रको आन्तरिक विवादलाई सम्वाद मार्फत तत्काल टुङ्गाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाली रेडियो नेटवर्कको सचेत कार्यक्रम नेपाली विमर्शमा कुरा गर्दै उहाँले पार्टी र देशको समसामयिक राजनीतिक व्यवस्थाबारे गम्भीर टिप्पणी गर्नुभएको हो। नेता खटेराले पार्टीभित्र देखिएका मतभेदहरूलाई समाधान गर्न पूर्णबहादुर खड्का, सभापति गगन थापा र शेखर कोइराला पक्ष समेत एउटा साझा समिति गठन गर्नुपर्ने प्रस्ताव समेत यस्तो समितिले आन्तरिक समस्याहरूको प्रत्यक्ष निराकरण गर्ने उहाँको विश्वास रहेको छ। त्यस्तै उहाँले वर्तमान सरकार र जनप्रतिनिधिहरूको शैलीप्रति पनि कड़ा आपत्ति जनाउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र शाहले संसदमा प्रयोग गर्ने पोशाक राष्ट्रिय पोशाक र मर्यादा विपरीत भएको भन्दै उहाँले आलोचना गर्नुभयो। साथै संसदमा राष्ट्रपतिको महत्वपूर्ण भाषण चलिरहेको यस समयमा प्रधानमन्त्री बैठक छाडेर भाग्नु गरेको विषयमा टिप्पणी गर्दै उहाँले यसलाई संसदीय मर्यादाको ठाडो उल्लंघन भएको समेत अघि आम जनता र सरकारवाला स्वरूप आँखा संसदतर्फ नै केन्द्रित भएकाले सरकार पूर्ण रूपमा संसदप्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा नेता खटिएराको भनाइरहेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद तथा अधिवक्ता यज्ञमणि रेल्वानीले पार्टी सभापति रवि लामिछानेको विकल्पमा अहिलेको अवस्थामा कोही पनि नेता नभएको स्पष्ट पार्नुभएको छ। नेपाली रेडियो नेटवर्कको सचेत कार्यक्रम नेपाली दिवसमा संसद निर्वाचनले पार्टीको आसन आन्तरिक समीकरण र समसामयिक राष्ट्रिय राजनीतिक विषयमा राज्यसभाको आधिकारिक दृष्टिकोण सार्वजनिक गर्नुभएको हो। राज्यसभाभित्र लोकतान्त्रिक विधि बलियो रहेको दावी गर्दै उहाँले विधान अनुसार नै आगामी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको चयन गरिने समेत बताउनुभयो। यो प्रक्रियालाई व्यवस्थित बनाउन दुई चरणमा निर्वाचन प्रणाली अवलम्बन गरिने समेत उहाँले जानकारी दिनुभयो। पछिल्लो समय सामाजिक सञ्जाल र संचार माध्यममा चर्चाको विषय भनेको प्रधानमन्त्रीको चेतसँगको फोटोका विषयमा टिप्पणी गर्दै संसद नेपालीले यसलाई सकारात्मक रूपमा लिनुपर्ने तर्क गर्नुभयो। सरकारले आर्थिक वर्ष 92-93 समयमा खाना पकाउने एलपी ग्यासको अनुदान पूर्ण रूपमा खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आम जनताको सुझावका लागि ऊर्जा खपत वृद्धि तथा निर्यात चलनीति 2083 सार्वजनिक गर्दै यस्तो नीतिगत व्यवस्था गरेको हो। स्वच्छ ऊर्जाको खपत बढ़ाउने र ग्यासको आयात क्रमशः घटाउँदै शून्यमा पुर्याउने लक्ष्यका साथ हेरौँडा नीति ल्याइएको मन्त्रालयले स्पष्ट पारेको छ। तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 9 महिनामा मात्र 41.65 करोड़ रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। वैदेशिक रोजगारीको माध्यमबाट भित्रिएको विप्रेषणको ठूलो हिस्सा वर्षेनी ग्यास खरिदमा बाहिरिने गरेको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। कार्यालय सचिव डाक्टर विष्णु अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास कुम्भमा 2:00 बजे बैठक बस्न लागेको हो। यसअघि 1:30 गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। 11 महाधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमा केन्द्रित हुने नेताहरूले बताएका छन्। पदाधिकारीका अनुसार हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिइनेछ। यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँड गर्ने तयारी छ। आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति समेत तोक्ने जनाइएको छ। यसका साथै बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुमवासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारवाहीले जनतामा पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले बताएका छनृ।

0: स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विदेशमा नै पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि ब्याङ्क खातामा वा 45,000 भन्दा बढी आरएमए काउन्ट गर्न
0: आफन्तको हात हातमा पुर्याउन आइएमए गरौँ।
1: पच्चिस वर्षदेखि सारा नेपालीको विश्वास
2: नेपाली काङ्ग्रेसले पार्टीको केन्द्रीय विकास समितिमा 3 नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ। पार्टीको विभाग 2017 धारा 38 उपधारा बमोजिम भरत कुमार शाहको संयोजकको टिममा गठित केन्द्रीय विकास समितिमा उम्मेद्वार सदस्य पदमा नियुक्त गरिएको हो। मनोनयन हुने नयाँ सदस्यहरूमा भूमिसाका दिलीप ढुङ्गाना, पक्कपुरका रमेश नेपाल र गोमनेता पदम भट्टराई रहेका छन्। पार्टीको आर्थिक पारदर्शिता र लेखा प्रणालीलाई थप व्यवस्थित बनाउनका लागि संयोजक शाहको नेतृत्वमा रहेको उक्त समितिमा यी नेताहरूलाई थप जिम्मेवारी दिएको हो। बागुरीमा जंगलमा भेटेको कमदमी खाँदा एकजनाको मृत्यु भएको छ भने 8 बिरामी परेका छन्। जंगलमा पाइने कमदमी खाँदा बेरोगार गर्नुभएका 5 खाना बजारकी 72 वर्ष फिरक कुमार घिमिरेको मृत्यु भएको हो। अन्य 8 बिरामी परेका छन्। उनीहरू सबैले स्थानीय भोजराज घिमिरेको घरमा पकाएको भाकुर खाएको पाइएको छ। भाकुर सेवन गरिसकेपछि चक्कर लाग्ने, हात खुट्टा लुने हुने, बान्ता हुने गरेको पीड़ितले बताएका छन्। यस्तो बेरोगार गाउँपालिका 5 द्रौपदी कामी, विष्णु घिमिरे, शारदा नेपाली, अगस्तन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक्र, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी भएका छन्। सबै बिरामीलाई उपचारका लागि बेतीबाङ अस्पताल लगिएको जिल्लाधिकारी कार्यालय बागलुङले जानकारी दिएको छ। सिन्धुलीस्थित केन्द्रीय कारागारबाट फरार भएको सपना तामाङ पक्राउ परेकी छन्। उपत्यका अपराधन सुनवाई कार्यालयको दलीले उनलाई काठमाडौँको निर्वाच क्षेत्रबाट गैराती पक्राउ गरेको हो। उपत्यका अपराधन सुनवाई कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार तामाङ मृत्युजीवी बसेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको हो। तामाङ केही समय अघि सुन्दरास्थित केन्द्रीय कारागारबाट फरार भएकी थिइन्। फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि सम्बन्धित निकाय बुझाएको प्रहरीले जनाएको छ। नेपालमा पश्चिमी बाढ़ी र स्थानीय बाढ़ीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हालको सीबागमा किर गण्डकी प्रदेशका थोरै स्थानहरूमा मृगसुङ र चट्याङ सहित हल्कादेखि मध्यम पानी परिरहेको छ। विभागका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेसको सी बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ सुन्ने चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। इरानसँग जारी युद्ध र शान्ति प्रक्रियालाई अगाडि बढ़ाउन अमेरिकाले इरानसम्म 5 ठूला र कड़ा शर्तहरू राखेको छ। वार्तामा भइरहेको ढिलाई प्रति आक्रोश व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कड़ा चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्चार पृथ सोसलमा लेख्दै ट्रम्पले इरानका लागि समय द्रुत गतिमा घरकदो गएकाले उनीहरूले चाँडो कदम नचाल्यो भएको केही पनि बाँकी नरहने चेतावनी दिएका छन्। कम्ती आइतबार यस विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग पनि कुराकानी गर्नु तालिका रहेको छ। त्यस्तै अमेरिकामा आइतबार दुईवटा EA-18 गोलर फाइटर जेट दुर्घटनाग्रस्त भएका छन्। यो दुर्घटना आइडाहो स्थित माउन्टेन होम एयर फोर्स बेसमा आयोजित एयर शोका क्रममा भएको हो। संचार एजेन्सी एपीका अनुसार दुवै विमानमा सवार 4 कर्मी मूलक दुर्घटना हुनुभन्दा केही सेकेण्ड अघि सुरक्षित रूपमा विमानबाट बाहिर निस्कन सफल भएका छन्। त्यस्तै संयुक्त अरब अमिरेट्स दुबईको अबुधाबी स्थित बराकाह न्युक्लियर पावर प्लान्ट ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएको छ। आक्रमणपछि पावर प्लान्टमा आग लागि भएको थियो, जसलाई नियन्त्रणमा लिइसकिएको छ। अधिकारीहरूका अनुसार यो पावर प्लान्ट अल पसा क्षेत्रमा अवस्थित छ। जुन घटनाको जानकारी अबुधाबीको सरकारी मीडिया कार्यालयले दिएको हो, यद्यपि यो आक्रमण कुन पक्षबाट भएको भन्ने कुरा यहाँले सुन्नु खुलाएको छैन। नेपालको आंशिक एसिसी पुरूष क्रिकेट विश्वकप मुक्त अन्तर्गत आज तालिकाको शीर्ष स्थानमा रहेको बलियो प्रतिद्वन्दी स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेलकुद पुरूष टिटिभी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान 9:30 बजेबाट शुरू हुनेछ। घरेलु मैदानमा भइरहेको अमेरिका र स्कटल्याण्ड समूह क्षेत्रीय कलात्मक श्रृंखला नेपालका लागि निकै निर्णायक छ। शीर्ष चारभित्र पर्ने र प्लेअफ क्वालिफायरको संकट टार्न नेपाली अबका खेलहरूमा लगातार जित निकाल्ने पनि ठूलो चुनाउँदैछ। अन्धकालिकामा दुई टोली बीच ठूलो अन्तर सिंह स्कटल्याण्ड खेलबाट अर्थसंकट जोड्दै शीर्ष स्थानमा सुरक्षित छ भने नेपाली 26 खेलमा 8 जित र 15 हार सहितसम्म 20 अंक बनाएर सातौं स्थानमा सीमित छन्। त्यसैले घरेलु दर्शकको साथ पाएको नेपाली टोली वायुज आज महत्वपूर्ण अंक खोज्ने पाइमा हुनेछ भने नेपाल र स्कटल्याण्ड दुवै आफ्नो अघिल्लो खेलमा अमेरिकालाई पराजित गर्दै उच्च मनोफलका साथ मैदानमा उत्रिँदैछन्। अघिल्लो खेलमा नेपालले अमेरिकाले 9 विकेटको फराकिलो अन्तरले हराएको थियो। काठमाडौँ उपत्यकामा रेडियो 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर आजलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछु। नमस्कार।
3: आधुनिकीकरण र प्रविधिको प्रवर्धन गर्ने उद्देश्यका साथ यही माह 2, 3 र 4 गते

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक छोयो कि छोयो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8
2: खरो विषयमा सरो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा
2: तयारी चल्छौ
3: दिशो 5 मिनट

पचास देशभरिका दिवसे पचास बढी रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ र नेपाली भाषामा हामी राजनैतिक सामाजिक आर्थिक सांस्कृतिक नैतिक क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ र नेपाली भाष डिजिटल प्लेटफर्ममा पनि विश्वभर छरिएर रहेका नेपालीहरूले सुनिराख्नु भएको छ। हाम्रो पात्र डट कम र www.nepalinetwork.com मार्फत पनि सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा सुन्दर नेपाली भाषा एकैसाथ प्रसारण भइरहेको छ र धेरै नेपालीहरूले मन पराउनु

भएको छ र नेपाली कंग्रेसलाई कसरी एक ढिक्का बनाएर लैजान सकिन्छ भन्ने विषयमा छलफल र भइरहेका छन् पहलहरू भइरहेका छन् र नेपाली कंग्रेसको जुन पहल खबरै छ जुन ढंगले चाहिँ नेपाली कंग्रेसलाई एक ढिक्का बनाउने प्रयत्न रणनीति तयार गरिएको छ त्यसबाट पनि अझैसम्म जुन पहलमा यसको सहमतिको बिन्दुमा पुग्नुपर्ने हो त्यहाँ चाहिँ पुग्न सकिएको छैन। सदस्यता नवीकरणहरूदेखि लिएर सम्मानजनक उपस्थितिका विषयहरूलाई लिएर यसमा विवाद बल्झिएको विषय बाहिर आइरहेको छ र केही दिन अगाडि मात्रै पक्षकै पूर्णबहादुर खड्काजीले अहिलेको अवस्थामा कंग्रेस विभाजनको ड्रिलमा पुगेको छ सबै तयार रहनु भन्ने खालका अभिव्यक्ति दिनुले र अझै पनि सभापति गगन कुमार थापाले त्यो किसिमको पहल कदम लिन नसक्नु लगायतका आरोपहरूले गर्दाखेरि नेपाली कंग्रेस अब के हुन्छ भन्ने एउटा मौलता छ तर कंग्रेसलाई मिलाउने प्रयत्न भइरहेको पनि नेताहरूले आफ्ना दावीहरू गरिरहेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान खोट प्रक्रियामा त्रुटि भएको विषय पनि आएको छ। देवनाथ दम्पति विरूद्ध इन्टरपोलले नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूको यतिखेर प्रश्न छ किनभने कुनै पनि व्यक्तिलाई आरोप लाउनुभन्दा पहिला उक्त व्यक्तिको प्रमाणहरू उक्त व्यक्तिसँग सम्बन्धित सबै तथ्यहरू नदिएका अन्तर्राष्ट्रिय रूपमा जुन नेपालको छवि मिलाउने काम यतिखेर भइरहेको छ यो विषयमा चाहिँ सबैले ध्यान दिन जरूरी छ किनभने इन्टरपोल मार्फत जब पत्र गइसके पछाडि त्यसमा प्रक्रिया नपुगेको र प्रमाण तथ्यहरू अपूर्ण रहेको भन्दै फिर्ता पठाउने कुरा भनेको निकै लज्जास्पद कुरा हुन्छ। त्यसैले गर्दाखेरि कसैलाई दाग्ने दाम्ने भन्दा पनि त्यसका तथ्य र प्रमाणहरू ल्याएर प्रतिशोधबाट मात्र होइन तथ्य र प्रमाणका आधारमा इन्टरपोलसम्म गुहारमा सक्ने सामर्थ्य र क्षमता राख्नुपर्दछ। त्यसका लागि चाहिँ यो सरकार अर्थात त्यसका लागि सम्बन्धित निकायहरू एकदमै तन्दुरूस्त हुनु जरूरी पनि छ। अहिलेको अवस्थामा कस्ता अभिव्यक्ति असंसदीय हुन्छन् सभामुखले कुनै अभिव्यक्तिलाई मर्यादा विपरीत ठाने अभिव्यक्तिबाट हटाउन सक्छन्। कतिपय अवस्थामा अघि भिडियो सामग्री अंश नोट र ब्लर पनि गरिने एउटा प्रचलन छ। राजनीतिक रूपमा कुनै पनि संस्थामाथि प्रश्न उठेको छ भने संसदीय सामेल हुनुपर्छ रेकर्डबाट हटाउने होइन भनेर पनि संसदीय मामिलाका जानकार हरिबहादुर थापाले बताइरहेको कुरालाई पनि बाहिर ल्याइएको छ। आजको नेताले बसमा हामी चर्चा गर्न चाहन्छौ। अहिलेको दुईटा नजिकको सरकारले जनता र नागरिकको पक्षमा सम्पूर्ण देशको पक्षमा काम गर्न सक्छ कि सक्दैन भन्ने विषयलाई पनि हामी जोड दिन चाहन्छौ किनभने अहिलेको सरकारलाई असफल हुने छुट छैन। अहिलेको सरकारले जनताले डेलिभरी दिने बजारलाई सर्वसुलभ बनाउने बजारको महँगी जुन ढंगले चाहिँ बढ़िरहेको छ त्यो महँगीलाई चाहिँ नियन्त्रण गर्ने र सबै नागरिकहरूले वासमा अधिकारको प्रजापति गराउने काममा सरकार तदारूकताका साथ अगाडि बढ्नुपर्दछ। यो सरकारलाई छुट छैन। फेरि भाद्र 23 र 24 जनजी विद्रोह भएको थियो त्यस्तै नगद जनताले राखिरहेका छन्। अहिलेको सरकार अधिनायकवादी चरित्रतर्फ गयो भने अधिनायकवादी बाटोतर्फ गयो भने जनताले राम्रोसँग डेलिभरी नपाउने परिस्थिति बन्यो भने भोलिको अवस्था फेरि त्यस्तै आउन सक्ला भन्न सकिँदैन। त्यसैले गर्दाखेरि आजको दिनमा सरकारले सुझबुझपूर्ण ढंगले अगाडि बढ्नुपर्दछ र यो कुरामा चाहिँ सबैको खबरदारी पनि यतिखेर आवश्यक छ। संसदीय प्रक्रियामा जुन प्रधानमन्त्रीको रवैया त्यति राम्रो सन्तोषजनक रहन सकेन भनेर यसको पनि आलोचना भएको छ। यद्यपि प्रतिसभा नियमावली नियम 38 पनि लेखेर तीनलाई व्याख्या गरेर वा नाउरा पनि हुन्छ भन्ने ढंगले पनि त्यहाँ प्रस्तुत गरिएको विषय थियो तर लोकतान्त्रिक प्रक्रियामा सकेसम्म आफू कम लोकतान्त्रिक प्रक्रियामा सरेको हुने सामेल हुने र सिङ्गो सिस्टममा हेर्ने कुरा महत्वपूर्ण कुरा हुन्छ। त्यसका लागि प्रधानमन्त्रीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी वा उसका सभापति वा अन्य नेता कार्यकर्ताहरूले सुझबुझपूर्ण ढंगले अगाडि बढ़नका निम्ति आग्रह गर्नुपर्ने स्थिति आउँछ र त्यसमा चाहिँ सबैजना लाग्नुपर्छ। र आज जलवायु संकटलाई लिएर स्वास्थ्य आपतकालको घोषणा गर्नुपर्ने अचुसँग पनि माग गरिएको छ किनभने स्वतन्त्र पान युरोपियन जलवायु तथा स्वास्थ्य आयोगले जलवायु संकटलाई स्वास्थ्य आपतकाल घोषणामा गरिए लाखौं मानिसको अकालमा मृत्यु हुने समेत चेतावनी दिएको छ। यतिखेर चाहिँ जलवायु परिवर्तन निकै व्यापक रूपमा बढ़िरहेको छ। ग्लोबलाइजेशनका कारणले गर्दाखेरि जुन प्रदूषण छ वायु प्रदूषण छ त्यसको मात्रा पनि बढ़िरहेको एउटा परिस्थिति छ। त्यसैले गर्दाखेरि अहिले आपतकाल घोषणा गरेर स्वास्थ्यका क्षेत्रमा काम गर्नका निम्ति डब्ल्यूएचओलाई गुहार पनि गरिएको छ र त्यसैले आजको नेपाली बसमा भन्न चाहन्छौ हरेक नागरिक स्वस्थ हुन पाउनुपर्छ। स्वस्थ भएर बाँच्न पाउने अधिकारको चाहिँ नागरिकको प्रत्याभूति हुनुपर्नेछ। त्यसका लागि आपतकाल जुन घोषणा गर्ने माग गरिएको छ यसका लागि पनि सबै क्षेत्रबाट सहयोग हुन जरूरी छ। नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ बुम्बु सम्वादपछि विद्या भण्डारीको कमब्याक सदस्यता रोकिएपछि पहिलोपटक एमालेको कार्यक्रममा प्रमुख अतिथि लगायतका विषयहरू पनि छन्। नेकपा एमालेभित्र पनि उस्तै खालको विवाद छ। एउटा पक्षले भनिरहेको छ अब केपी शर्मा ओलीको विकल्प खोज्नुपर्छ र अर्को पक्षले भन्दैछ केपी शर्मा ओलीलाई भर्खरैको 11 महाधिवेशनबाट नियुक्त भएर आएको चुनिरहेको नेतृत्वलाई तत्कालै फ्याँक्न अर्थात तत्कालै बाइपास गर्न सम्भव छैन भन्ने ढंगका पनि बहसहरू
सँगसँगै उठिरहेका छन्। आजको नेपाली बाँचमा यी सबै विषयमा कुराकानी चर्चा परिचर्चा गर्दैछौ। छोटो विस्तारमा छौँ, विश्रामपछि उपस्थित हुनेछौ।

0: być oni karabas, szczęśliwy sangora. Jeśli masz kiski, bandowy harabi, grubą szmat, poszlać, kupisz na banki.
1: देखि 2083 असार 26 गते सम्म
0: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरूरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटीपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
4: नेपाली बहसका साथमा
5: कस्तो अवस्थामा छ गइरहेको छ कि हिजोकै हामीले चर्चा गर्ने स्थिति नै हो।
6: तपाईँले तपाईँकै प्रकारबाट चर्चा गरिरहनु भएको छ। काँग्रेसकै तर्फ अगाडि बढ़िरहेछ। नेपाली काँग्रेस अहिले थोरै एउटा जन्मदिनमा अलिकति थोरै विवादको विषय भनेको हिजोको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सबैलाई समेटेर लिएर जाने प्रयत्न र प्रयास निरन्तर जारी राख्नुपर्ने अलिक त्यसलाई सम्मानको कमी हो कि भन्ने आभास मात्रै पाइएको छ। कुनै पनि पार्टीमा कसै पनि सम्पूर्ण पार्टीका साथीहरूको चाहना, कार्यकर्ताको चाहना, काँग्रेस एकताबद्ध भएर अहिलेको यो विषम परिस्थितिमा देशमा जन्मिएका सबै समस्याहरू समाधान गर्ने बाटोमा जाओस् भन्ने चाहना छ। देशभरिका प्रजातन्त्रवादीको चाहना त्यही छ। काँग्रेस कमजोर भएको देशमा कोही चाहँदैन। काँग्रेस कमजोर हुनु भनेको केवल नेपालको, नेपाली काँग्रेस कमजोर होइन, प्रजातन्त्र, प्रजातान्त्रिक संस्कार, संस्कृति, कानूनी राज्य, प्रेस स्वतन्त्रता, मानव अधिकारमाथिको प्रहार हो भन्ने देखिन थालेको छ। राष्ट्रियतामाथि कमजोर हो भन्ने देखिन थालेको छ। यो बेला काँग्रेसको नेतृत्वले तेरो मेरो मेरो नजिकको टाढाको नभनिकन सम्पूर्ण नेपाली काँग्रेसप्रति आस्थावान साथीहरूलाई एकताबद्ध भएर लाने प्रयास र प्रयत्न सधैँ जारी राख्नुपर्दछ। त्यसका लागि सम्मान सम्पूर्ण महत्वपूर्ण कुरा हो। मैले बारम्बार भन्ने गरेको छु 90% 95% भन्दा बढी युद्धका घटनाहरू सम्मानको कमीले भएका छन् संसारमै। त्यसैले हाम्रो पनि सम्मानको कमीले पार्टीभित्रको आन्तरिक विग्रह बढी बाहिर जनताको बीचमा आउने, पत्रिकाहरू टाउको हेयरलाइनरमा बगेर टाउके अक्षरमा लेखिने कामहरू शुरूआत भएको छन्। यसको अन्त्यका लागि सिनियर नेताहरू, फेरि म अनुरोध गरे यो र त्यो भन्दिनँ, अहिले विशेष गरी पार्टी सभापति गगन कुमार थापा जो अब सभापति हुनुहुन्छ र सर्वोच्चले शुद्ध भनिसक्यो, निर्वाचन आयोगले भनिसकेपछि, सम्पूर्ण पार्टी पंक्तिले त्यसलाई स्वीकार्छु भनिसकेपछि, सिनियर जुनियर नेताहरू सबलाई एक ठाउँमा राखेर यो पार्टी सबैको हो भन्ने बनाउने जिम्मेवार लिनुपर्छ। पहल र प्रयत्नहरू हुँदै होला तर ढिला गर्न हुँदैन भन्ने हाम्रो धारणा छ।
7: होइन, अब पार्टीको संस्थापन गगन कुमार थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला पूर्णबहादुर खड्काको अभिव्यक्ति आएको पनि सुन्नमा आयो कि पार्टी विभाजनको डेलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु भन्न खोजेका के हो?
6: एउटा कुरा के हो भने अब निर्वाचन सम्पन्न भयो फागुन 21 गते पछाडि, त्यसपछि बागमतीमा धेरै पानी बगिसकेका छन्। त्यसपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति गगन थापाको बीचमा दुई पटक संवाद भएको थाहा पाइसकिएको छ। त्यो सँगसँगै डाक्टर शेखर कोइरालासँग संवाद भयो। यो संवादको वातावरण एकजना दुईजना यो शेखरका नजिकका मान्छे यी तपाईँको अरूका नजिकका पूर्वाल खड्काका नजिकका मान्छे हिजो फलानाका नजिकका मान्छे भन्दा समग्र दुईटा नेतृत्वहरू पूर्णबहादुर खड्का र शेखर कोइराला गगन थापा र विश्वप्रकाश शर्मा सहित एक ठाउँमा बसेर एउटा समिति निर्माण गरौं, जुन समिति तपाईँको पूर्णबहादुर खड्का सहितको बनोस्, शेखर कोइराला सहितको बनोस्, गगन थापा सभापति भइरहनु भएको छ, विश्वप्रकाशजी उपसभापति हुनुहुन्छ, हामीले सबै समिति विघटन गर्नुहोस्, विशेष महाधिवेशन आएको भनेको आउन, निर्वाचनमा अथवा 15 महाधिवेशन सबैको सर्वस्वीकार्य हुने गरी सबै साथीहरूलाई एउटा बिलिभ दियोस्, यो पार्टीमा कसैप्रति अन्याय हुँदैन, कसैप्रति तपाईँको दुराग्रह पूर्वाग्रहको दृष्टिकोणले हेरिँदैन, यी सबै साथी पार्टीका लागि हुन्, यी पार्टीमा लागेका साथीहरू केवल पार्टीका लागि मात्र छैन, देशको समस्या समाधान गर्न केन्द्रित हुन्छन्। अहिले तपाईँको सबै कुराहरू छोडेर देख्नुहोस्, संसदमा अहिले संसदीय व्यवस्थामाथि प्रहार भइरहेका अनुभूति आएछन्। संसदको कार्यकारी प्रमुखले संसदप्रति जुन व्यवहार हुन त अनमेच्योरी तितो हुन सक्छ, अलिकति संसदीय पद्धतिलाई नबुझेको पनि हुन सक्छ, तपाईँको प्रधानमन्त्रीजी आफ्नो यहाँको नीति तथा कार्यक्रममा जवाब दिन छोडेर संसदमा उपस्थित हुनुहुन्न, प्रधानमन्त्री राष्ट्रपति बल्ल बल्ल बाहिर निक्लिने पद्धतिको सुरुवात भएको छ। एउटा हुन त अहिलेको बेला फरक होला, नयाँ जेनेरेसनले त्यसै नहेर्ला, कहीँ पनि राष्ट्रियता र एउटा राष्ट्रप्रतिको भावनालाई उत्पत हुने गरी राष्ट्रिय पोसाक शुद्ध संसदमा प्रयोग हुन छोडेको छ, संसदीय मर्यादा विपरीत त्यस शब्दहरू प्रयोग भएका छन्, सभामुख त्यसरी प्रस्तुत हुनुभएको छ, संसद भनेको एउटा दुईजना बालबच्चाहरूको यङ एजका मान्छेहरूको तपाईँको लभ पार्क हो कि संसदीय व्यवस्थामाथिको पवित्र मन्दिर हो जस्तो हुन त्यसलाई चाहिँ छुट्याउन गाह्रो भएको छ। तपाईँलाई एआईले बनाएको बाहिर आएको भए त मेरो केही छैन, सबै एआईले निर्माण गरेका कुराहरू आएका छन्, संसदमा नीति तथा कार्यक्रम एआईले बनाएर प्रधानमन्त्री बाहिर निक्लिनु भएको, सभामुखले त्यो अमर्यादित शब्दहरू प्रयोग नगर्नुहोस् भनेर एआईले भनेको हो कि अथवा सभामुखले पनि एउटा पार्टीको जस्तो गरेर प्रस्तुत हुने पद्धति त एआई के हो कि त्यतातिर धेरै नजाउँ, म फेरि प्रवेश गर्दाखेरि
7: प्रधानमन्त्री संसदीय मर्यादाभन्दा बाहिर जाने कुरा भयो, उहाँ चाहिँ संसदमा उपस्थित हुनुपर्थ्यो, राष्ट्रपतिमाथिको अपमान जुन उहाँले प्रदर्शन गर्नुभयो भन्ने कुरा गर्दै गर्दा उहाँहरूले त कानूनका दफा दफा पल्टाएर पत्नी सभा नियमावलीको निर्देश
6: कहिलेकाहीँ समाज र कानून फरक कुरा हुन्छ। म यो नेपालमा बसेको एउटा नेपाली नागरिक हुँ, म एउटा संयोगले म एउटा वर्गमा जन्मेको एउटा व्यक्ति हुँ, मैले मामाकी छोरी बिहा गरेँ भने मलाई हाड नाता कडी लाग्छ, तर यही समाजमा एउटा गुरूङको छोरो एउटा मगरको छोराले अनिवार्य मामाकी छोरी बिहा गर्नुपर्दछ, कहिलेकाहीँ कानून भन्दा माथि समाज हुन्छ, समाजलाई पनि हेरेर काम गर्नुपर्छ, कानून कहिलेकाहीँ समाज भन्दा माथि हुन्छ भने समाज कहिलेकाहीँ कानून भन्दा माथि हुन्छ, यी दुईटा कुरालाई हामीले ध्यान दिनुपर्दछ, त्यसैले हामी समाज अनुसार सभ्यता भाषा अनुसार संस्कृति अनुसार पद्धति अनुसार यो परम्परा अनुसार पनि मुलुकलाई चलाउने बाटोमा हामी जानुपर्दछ। म यो त त्यो भन्न दफा के छ दफा पनि होला नि त्यहाँ कतिपय दुःख आजसम्मको इतिहासमा अब हुन त क्रमभङ्गताका कुराहरू आउलन् कहिले काहीँ तपाईँको त्यो छलान मार्ने कुराहरू आउँछ अहिले क्रमभङ्गताका कुराहरू आउलन् न्यायपालिकामाथि तपाईँको अहिले चर्चा चलिराखेको छ सिनियर जुनियरको के जहाँ पनि एउटा सदमा एउटा परम्परालाई प्रत्येक खबर तोड्दै जाने हो भने त्यसको के अवस्था सिर्जना होला त्यो हेर्नुपर्छ। न्यायपालिका पनि पछाडिको मान्छेलाई अब अहिले आएर प्रस्ताव गरेका चर्चाहरू आउन थालेका छन् यसले भोलिको राजनीतिमा भोलिको पद्धतिमा के असर गर्छ त्यो पनि ध्यान दिनुपर्ने होला। हिजो
7: होइन तपाईँको विचारमा
6: मलाई पनि त्यो लागेन हेर्नुहोस् म पनि संसदमा अलिक पहिलादेखि नै नजिकबाट बसेर हेरेको छु संसदीय राजनीतिमा छु संसदमा उपस्थित भए कतिपय संसदमा वाग्दका रूपमा हिजो संसदमा उपस्थित हुँदा काम पनि गरियो। संसदीय व्यवस्था डह्रो भएन भने संसदीय पद्धति डह्रो भएन भने फेरि कस्तो रहेछ भन्नुहुन्छ भने सारा नेपालीका आँखाहरू तपाईँ आज तपाईँको एउटा एफएमबाट म अन्तर्वार्ता दिइरहेको छु यो एफएम कतिपय मान्छेले सुन्ला नसुन्ला एउटा पक्ष त अर्को संसद तपाईँको सबै मान्छेले एकचोटि हाम्रा प्रतिनिधिहरूले के गर्छन् भनेर हेरेका छन्। हाम्रा प्रतिनिधिहरू हाम्रा कुराहरू सरकार समक्ष पुर्याउँछन् पुर्याउँदैन सरकारले हाम्रा कुराहरू जनता समक्ष ल्याउँछन् ल्याउँदैन सबैका आँखा संसदप्रति हुन्छन्। संसद कमजोर बनाउने काम संसदीय व्यवस्था कमजोर बनाउने काम संसदीय पद्धतिलाई कमजोर बनाउने काम हामीले गर्नु हुँदैन यसलाई निरन्तरता दिनुपर्छ। अहिले संसारको सबभन्दा सर्वोत्कृष्ट व्यवस्था नै यही व्यवस्था हो जनताबाट निर्वाचित प्रतिनिधि तपाईँको संसदमा जान्छन् त्यहाँबाट प्रधानमन्त्री चुनिन्छ प्रधानमन्त्रीले राम्रो काम गरेन विश्वास पर्न संसदको भने प्रधानमन्त्रीप्रति अविश्वासको प्रस्ताव राख्ने परम्परा छ राख्न सक्ने कुराहरू छन् तीबाट फिर्ता बनाउन सक्छ। यस्तो राम्रो पद्धतिलाई हामीले अलिकता जनताप्रति विश्वास आउने खालका कामहरू सुरुवात नै गर्नु हुँदैन भन्ने छ। भने यो सरकारमा भएको धेरै समय भएको छैन एक डेढ महिनामै सबै कुरा प्राप्त भइहाल्यो भन्ने कुरा म छुइनँ। म कतिपय राम्रा गरेर कामको समर्थन पनि गर्न चाहन्छु राम्रा कुराहरू अगाडि बढाउनुहोस् हामी विरोधका लागि विरोध मात्र गर्नु कानून सम्मत नियम सम्मत संविधान सम्मत भएका कुराहरू सबैले समर्थन गर्नुपर्दछ। कतिपय कुराहरू हामीले गर्न नसकेका राम्रा काम छन् भने उहाँहरूले गर्नुभयो भने हामीले गर्न नसकेका थियो उहाँहरूले गरे भने विरोध होइन त्यसलाई समर्थन गर्नुपर्छ राम्रा कुराहरूको जसले गरे पनि समर्थन गर्नुपर्छ त्यसलाई मेरो पूर्ण रूपमा समर्थन रहने पाइन्छ। तर म सरकारलाई अनुरोध गर्न चाहन्छु तपाईँहरूसँग समय छ जनताले स्पष्ट बहुमत दिएर बताएका छन् दुई तिहारको नजिक हुनुहुन्छ पाँच वर्षको अगाडि छ एकै महिनामा दुई महिनामा तीन महिनामा सबै काम गर्छु भनेर लाग्नु भयो भने त राम्रो देखिँदैन र हतारमा गएका कामहरू कहिले कहीँ अपूर्ण पनि हुन सक्छ। अहिले संसद भर्खर चल्दै थियो अघिल्लो दिनले संसद बोलाउने भोलिपल्ट सब रिन्यु गर्ने पछिपल्ट अध्यादेशको उहिले ल्याउने आफूलाई मन पराए कानुन नदिए ढिलो भयो यसरी गर्नुपर्छ भन्ने पछिपल्ट फेरि अर्को कुरा ल्याउने यो पद्धति अलिक हतार जस्तो लाग्यो। विशिष्ट समय छ समितिहरूको पनि काम गरेर अब सुरुवात छ हेर्नुहोस् म अहिले आलोचना गर्न चाहन्न
7: जस्तो लाग्दैन नि तपाईँलाई त्यहाँ जे जे कुराहरू भइरहेका छन् बहस भइरहेका छन् छलफलहरू भइरहेका छन् होइन एकले बोल्दै गर्दाखेरि अर्कोले देखाएका एक्टिङहरू यसो हेर्दाखेरि
6: संसदीय राजनीतिमा अलिकता वास्तवमा अहिले अब केही मान्छेहरू कमरेड पुष्प कमल दाहाल हुनुहुन्छ धेरै संसदीय राजनीतिमा पहिलादेखि कार्य धेरै साथीहरू नै आउनु भएको विशिष्ट समय छ समितिहरूको पनि काम गरेर अब सुरुवात छ हेर्नुहोस् म अहिले आलोचना गर्न चाहन्न
7: जस्तो लाग्दैन तपाईँलाई त्यहाँ जे जे कुराहरू भइरहेका छन् बहस भइरहेको

0: संशोधित पद्धति के हो या के गर्नुपर्छ के गर्नु हुँदैन भन्ने ज्ञान भएदेखि अझ राम्रो हुन्थ्यो। त्यहाँ त चारैतिरबाट सबैका आँखा संशोधित परेका हुन्छन्। मैले भने राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सबैका आँखाहरू नेपालको संसदले के गर्दैछ, त्यसमा पनि अहिले द्वितीय नजिक पुगेको सरकारले के गर्दैछ भन्ने सबैको आँखा त्यहाँ पुगेका हुन्छन्। त्यहाँ केवल यो बाहुबलको प्रयोग गर्ने भूमि होइन, त्यस्तो भूमि नबनाऊ, केवल यो विचार र सिद्धान्तको एउटा राम्रो ठाउँ हो, जनताका आवाजहरू उठाउने ठाउँ हो, कानून निर्माण गर्ने ठाउँ हो भन्नुहोस्। संसदीय समितिहरूमा पनि मैले भर्खरै अब मैले आलोचना गर्ने बेला भएको छैन, संसदीय समितिमा मन्त्रीहरूको उपस्थित भएको छैन, देशमा यत्रो सुकुम्बासीका समस्याहरू यो अवस्था छन्, त्यहाँ आएर कुन मन्त्रीले जवाब दिनुपर्ने हो, के गर्नुपर्ने हो, अहिले चाहिँ ठ्याक्कै जतिखेर जे मन लाग्यो त्यही गर्ने पद्धतिको विकास भएको हो कि होइन। आज त भन्सारमा 100 रुपियाँ भन्दा बढी ल्याउँदा मान्छेहरूको चिजबिल भएको छ, त्यो बारेमा समितिबाट चाहिँ अनुगमन गर्नुपर्ने हो कि सरकारले तिनीहरूलाई राहत दिनुपर्ने हो, त्यो विषयमा छलफल हुनुपर्ने हो कि होइन। एमआरपीका कुराहरू आइरहेको छ, यसलाई कसरी भन्सारलाई खरब भन्दा बढी बेरोजगारी छ। यो हुन त अहिले यो सरकार आउने बित्तिकै फ्याटे सरकारले गरेको सबै बेरोजगारी यसैले जीवनमा लिनुपर्छ भन्ने होइन, तर कहाँ कहाँ चाहिँ क्षेत्रहरू रहेछन्, कहाँ कहाँ कमजोरीहरू रहेछन्, त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ त्यतातिर ध्यान दिनुपर्छ। हिजोका पनि ती क्षेत्रहरू कसका पालामा कति पैसाहरू बेरोजगारी भएको रहेछ, कतिपय अनियमितता भएका रहेछन्, कति तिर्नुपर्ने बेरोजगारी रहेछ, कति समूह परीक्षण गर्नुपर्ने रहेछ, यी सबै कुराहरूको छलफल अब संसद नचल्दाखेरि चल्दाखेरि पनि समिति मार्फत आयो भने अझ राम्रो हुन्छ। सारी समितिहरू अहिले अलिकता स्पिडली जान सकेका छैन होला, अब केही समयपछि बजेट आउँछ, बजेट अधिवेशन हो, जनताका कुराहरू कसरी त्यहाँ प्रस्फुटन हेर्छन् हेर मैले सुन्दैछु। अहिले प्रत्येक पालिका लेभलमै बजेट पठाउने गरी तयार हुँदैछ, प्रत्येक पालिकामा जनसंख्याको आधारमा, त्यहाँको घनत्वको आधारमा, त्यहाँको लिटरेसीको आधारमा, त्यहाँको भौगोलिकताको आधारमा, यो आधारमा बजेट स्थानीय तहमा नै पठाउने गरी व्यवस्था हुँदैछ भन्ने सुन्नमा आएको छ। अब कसरी जान्छ हेरौँ, हामी राम्रा कुराको समर्थन गर्नुपर्दछ। संसदमा जोसुकै भए पनि आफ्नै पार्टीको सरकार छ भने पनि हामीले पनि हिजो संसदमा हुँदाखेरि कतिपय अवस्थामा मन्त्रीहरूका हामीले विरोध गर्यौं, पार्टीको विरोध गर्यौं, पार्टीभित्र केही कुराहरूको विरोध गर्यौं, त्यसैले संसदमा पार्टीको सरकार छ भन्नेमा प्रत्येक कुराको समर्थन गर्दै जाने कुरा हुँदैन। सभामुखलेता झन् यति तटस्थ भएर काम गर्नुपर्छ सबै कुरा, त्यही भएर सभामुखले बित्तिकै पार्टीको राजनीतिबाट टाढा हुने प्रचलन शुरू हुन्छ, राजीनाम दिएर बस्ने कुरो हुन्छ। त्यो कुर्सी भनेको हिजो नेपालको राजनीतिमा केशव प्रसाद भट्टराई पहिलो सभामुख भएर शुरूआत गरेको संसद हो। यस्तो पवित्रलाई केवल पार्टीको जस्तो बनाउने काम कसैले गर्नु हुँदैन भन्ने अनुरोध पनि गर्न
1: चाहन्छु। पहिलो वरिष्ठतम राजेशमा रहनुभएका सपना प्रधान मल्ल कुमार रेड्डी हरे फुवाल हुँदै चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनुभएको छ। यो कम भूमिकता हो, यो सिन्डिकेटलाई हटाइएको हो, 93 सालसम्मको हुने भन्ने जुन किसिमको एउटा तथ्याङ्क थियो त्यसलाई चाहिँ न्यायालयका महाराजाहरूको चाहिँ अबको यो सबै प्रक्रिया अन्त्य भएको हो भन्ने उहाँहरूको दावी छ भनाइ छ। छैजना योग्य हुनुहुन्थ्यो, योग्य मध्येको एउटालाई हामीले सिफारिस गर्यौं भनेर संसदीय संवैधानिक
0: परिषदमा अब हेर्नुहोस्, प्रत्येक ठाउँमा सिनियर दिनेहरूको तपाईँको चाहिँ पद्धतिको विकास हुन्छ, नेपाली सेनाको आफ्नै नियम हुन्छ, नेपाल प्रहरीको आफ्नै नियम हुन्छ, सशस्त्र प्रहरीको आफ्नै नियम होला, संसदभित्र पनि आफ्नै नियम होला। भलै तपाईँको अहिले प्रधानमन्त्रीजी महानगरपालिकाको मेयरबाट राजीनामा दिएर स्वतै प्रधानमन्त्री हुनुभएको छ, त्यो एउटा कुरा होला, त्यहाँबाट निर्वाचित भएर प्रधानमन्त्री हुनुभएको छ। त्यो पार्टीमा धेरै पहिलादेखि अरू साथीहरू थियो होला, त्यसलाई कर्मभङ्गता गरेर म नै प्रधानमन्त्री भइसकेँ, मैले अन्त पनि त्यही पद्धतिको विकास गर्नुपर्छ भनेको भए एउटा कुरा हो। तर न्यायपालिका हेर्नुहोस्, त्यही संसदबाटै अनुमोदन भएर सर्वोच्चका श्रीमानहरू सबै श्रीमानहरू त्यहाँ पुग्नु भएको, चाहे सपना मल्ल प्रधान, चाहे घुमा रेणी, चाहे हरिफेल, चाहे डाक्टर मनोज सबै सबै साथीहरू, सबै सम्मानित न्यायाधीश, मान्य न्यायाधीशहरू संसदीय सुनवाईबाटै अनुमोदित भएर, हिजोको संसदीय सुनवाईबाट, त्यो संसदीय सुनवाईमा राष्ट्रपाको मान्छे थिए, थिएन राप्रपाको थिए, थिएन नेपाली काङ्ग्रेसको थिए, थिएन एमालेको थियो कि थिएन, तल कुरा। तर त्यहाँ गएर न्याय सम्पादन गर्ने गरिसकेपछि हामीले अहिले पूर्वाग्रह राख्नु हुँदैन। न्यायपालिका भनेको यस्तो पवित्र ठाउँ हो।

0: त्यहाँ सम्पूर्ण संसारमा प्यारो भनेको आमा बाउ हुन्छ छोरा छोरीहरूका लागि, र छोरा छोरी पनि आमा बाउका लागि सबभन्दा प्यारा चिज छोरा छोरी हुन्छन्। तर बाउ आमाले अंश दिएन भने कहिले काहीँ छोरा छोरी न्यायपालिकामा अंश माग्न पुग्छन्, किनभने न्यायपालिका भनेको त्यस्तो विश्वासिलो संस्था हो भन्ने संसारमै प्रचलन छ। तपाईँलाई त्यसैले न्यायमूर्ति भनेको भगवानको अर्को रूप हो भन्ने पनि धारणा संसारभरि विकास भएको हुन्छ। ठूला ठूला युद्धहरू पनि विश्राम लिनु पर्यो, अन्त्य गर्नु पर्यो भने न्यायपालिका पनि पुगेका इतिहास, राष्ट्रिय अन्तर्राष्ट्रिय न्यायालयमा पनि गएका इतिहास, त्यसैले न्यायपालिकालाई धेरै चलाउने खेलाउने काम हामीले गर्नु हुँदैन। म चाहिँ यो व्यक्तिगत रूपमा म सिनियर जो छ त्यसैलाई नै एउटा पद्धतिका रूपमा लगेर अझ तर हुन्छ भन्ने पक्षमा छु। भलै कलम भन्नका कुराहरू आएका छन्, अध्यादेशबाट आएको तपाईँको अध्यादेश अनुसार अहिले संवैधानिक परिषदको काम कर्तव्य अधिकार हिँड्यो। म संसदीय सुन्दै तपाईँको राज्य व्यवस्था तथा सुशासन समितिमा हुँदा रविजी जो सभाको सभापति हुनुहुन्थ्यो उहाँसँग सल्लाह गरे नै हामीले यो संवैधानिक परिषदको काम कर्तव्य अधिकार सम्बन्धी विधेयक सर्वसम्मत रूपमा हाम्रै पालामा एक वर्ष अगाडि हाम्रै पालामा यसलाई संसदमा लगेका थियौं र पास गरेका थियौं। राष्ट्रिय सभालाई त्यसलाई केही परिवर्तन गरेको थियो, त्यसलाई प्रतिनिधि सभा फेरि ल्याएर राष्ट्रपतिले फिर्ता गरिसकेको थियो, फेरि ल्याएर हामीले जुन यो विधेयक ल्याएका थियौं कार्यपालिकाको प्रमुख, न्यायपालिका प्रमुख, व्यवस्थापकको प्रमुख, त्यसपछि वाला प्रतिपक्षी दलको नेता, यसको कन्सेप्टै अर्को थियो। कहिले कार्यपालिकाले नदेखेको मान्छे न्यायपालिकाले देख्छ, न्यायपालिकाले नदेखेको मान्छे व्यवस्थापिकाले देख्छ, व्यवस्थापिका सत्ता पक्षले नदेखेको प्रतिपक्षले देख्छ, प्रतिनिधि सभाले नदेखेको राष्ट्रिय सभाले देख्छ, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सभामुख तपाईँको अध्यक्षले नदेखेका मान्छे उपसभामुखले देख्छन्, किनभने एउटै जात र एउटै वर्गको सभामुख उपसभामा हुनुपछि यो भनेको सबै प्रत्यक्षीकरणमा हुने र सबैले व्यक्तिगत मेरो तेरो भन्दा पनि राष्ट्रका विकसितले राष्ट्रिय रूपमा पहिचान प्राप्त व्यक्तिहरू संवैधानिक अङ्गमा लाने कुराहरू थियो, यसलाई कुनै पार्टीको र व्यक्तिको आफ्नो अनुकूलताको व्याख्या गर्नु पर्दैन थिएन, यसलाई अलिकति चेन्ज गरेर आफ्ना मान्छे हिजोका मान्छेहरू निकाल्ने आफ्ना मान्छे भर्ने मनसाय साथ यो गरिएको भने यो गलत हो। कानुनी राज्य नेपालमा सबभन्दा महत्वपूर्ण कुरा हुन्छ, कानुनलाई कमजोर बनाउने, कानुनी राज्यलाई कमजोर बनाउने, त्यसलाई पछाएर आफ्नो अनुकूलता निर्णय गराउनका लागि गरिएको भने यो सरासर गलत छ।
1: प्रधानमन्त्रीदेखि लिएर विद्यार्थी संगठनहरू खारेज गर्ने जुन सरकारको तयारी छ, अब पार्टी संगठनहरू दलीय संगठनहरू अब चाहिँ चल्दैनन् भन्ने तरिकाले सरकार अगाडि बढ़ाएको छ, यो स्वाभाविक थियो, अहिलेको अवस्थामा राम्रै मिले भयो होइन।
0: कुनै अरू पार्टीका भातृ संगठनमा बन्ने गरेर आफ्ना पार्टीका भातृ संगठनमा निर्माण गर्नु गरिएको भने सरासर गलत हो। मान्छेको स्वतन्त्र, व्यक्तिको स्वतन्त्र, अरू व्यक्तिको स्वतन्त्रता, कसपछि पार्टी खोल्ने सम्बन्धी स्वतन्त्रता, राजनीति दल सम्बन्धीको स्वतन्त्रता, यो अधिकार संविधानले व्यवस्था गरेको छ। संविधान अनुसार चल्नु पर्छ, लय अनुसार चल्नु हुँदैन, कानूनले संविधान अनुसार चल्ने बानीको विकास हुँदैन, आफ्नो लहरमा चल्ने परम्परा विकास अलि भइसकेको छैन।
1: नानीदेखि लागेको बानी।

छैन त।

यो नयाँ वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक फ्रन्ट वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै स्टोन्ट क्यास ब्याक पनि र बम्परमा हिरोस टेबल प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा बेलकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सियर साउन्ड गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्क्यानिङ ओभन र प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ। समस्त EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडिया ट्याब्लेट विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक तथा एसिटोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 3 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्टोर सफ्ट किट र बफरमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
2: खरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति प्रहरी चर्चाउ
3: बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता यज्ञमणी नेउपाने हुनुहुन्छ। यज्ञमणीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी फेरि एकपटक चितवनको नारायणी किनारमा हजार 7, 8, 9 जाँदैछ। हिजोबाट वडा अधिवेशन शुरू भएका छन्। अब नेतृत्वले वैधानिक रूपमा अहिलेसम्म तदर्थकै हिसाबले नेतृत्व अगाडि बढ़िरहेको थियो। अब वैधानिक रूपमा आगामी भावी पार्टी सभापतिकै निरन्तरताका हिसाबले रवि लामिछानेजीलाई लाहाछाप लगाउने प्रक्रिया मात्र हो वा चाहिँ यसमा के हुन्छ?
4: रवि लामिछाने यो पार्टी सभापति हुनुहुन्छ, संस्थापक हुनुहुन्छ, जन्मदाता हुनुहुन्छ र आज नेपाल र नेपालीको भाग्य र भविष्यलाई डोर्याउने एउटा अभिभावकको रूपमा रहनु भएको छ। त्यसैले व्यवहार त उहाँ पुनः सभापतिमा निरन्तरता पाउने परिस्थिति छँदैछ, तथापि पार्टीको नीति नेतृत्व चयनको प्रक्रिया भनेको लोकतान्त्रिक विधि बहुमजिमकै हो।
3: तर अहिलेको अवस्थामा उहाँको विकल्प पार्टी नेतृत्वमा कसैले पनि हिम्मत गर्नेवाला छैनन् होइन?
4: त्यसलाई हिम्मत भन्ने शब्द भन्दा पनि अहिलेको परिस्थितिमा पार्टी नेतृत्व रवि लामिछाने बाहेकले कल्पना गर्नु भनेको नेपाल र नेपालीमाथि ढोका दिन खोज्नु हो। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीमा त्यस्तो व्यक्तित्व छैन जसले नेपाल र नेपालीको भाग्य भविष्यमाथि ढोका दिन्छु भन्ने र अगाडि बढेको परिस्थितिको मानिस छ जस्तो मलाई लाग्यो।
3: आगामी सर 7, 8, 9 नारायणी किनारले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बलियो बनाएर लैजान्छ वा एक ढिक्का बनाएर लैजान्छ? राष्ट्रिय स्वतन्त्र पार्टी झन तन्दुरुस्त भएर आउँछ के लाग्छ?
4: राष्ट्रिय स्वतन्त्र पार्टीले वैधता प्राप्त गर्दछ र राष्ट्रिय स्वतन्त्र पार्टीले अब नारायणी किनारबाट एउटा शङ्खघोष गर्छ जसले नेपालीहरूको जीवनलाई परिवर्तन गर्ने नयाँ नेतृत्व र पुराना नेतृत्वकै रूपमा रहेका भए पनि नयाँ तरिकाले अनुमोदित भएर अगाडि बढ्ने र हामीले एउटा कुरा के भुल्नु हुँदैन भने पार्टी सभापति मात्रै नेतृत्व होइन, अन्य केन्द्रीय सदस्यदेखि पदाधिकारीहरू सबै पार्टीका नेतृत्वमै रहेका व्यक्तिहरू हुन्छन्। त्यसैले नयाँ तरिकाबाट अगाडि बढ्ने परिस्थिति बन्छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन चल्दै गर्दाखेरि अब प्रतिनिधिहरू कुन प्रक्रियाबाट कसरी छनौट हुन्छन्? महाधिवेशनमा आउने प्रतिनिधिहरूको तपाईँहरूको चाहिँ त्यो सतह वा चाहिँ उहाँहरूको चाहिँ छनौट प्रक्रिया कस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीको?
4: अहिले छनौट प्रक्रिया त विधानले नै प्रतिनिधिहरू एउटा व्यवस्था छ निर्वाचित भएर आउने, अर्को व्यवस्था त पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, सांसदहरू, केन्द्रीय विभागका सदस्यहरू, प्रदेशका पदाधिकारी तथा प्रदेश विभागका प्रमुखहरू र जिल्लाका पदाधिकारीहरू स्वतः महाधिवेशन प्रतिनिधिको रूपमा रहने परिस्थिति हुन्छ।
3: तपाईँहरूको 3,000 प्रतिनिधि आउँदै हुनुहुन्छ, दुई चरणमा निर्वाचन हुन्छ होइन? पहिले सभापति र 900 केन्द्रीय सदस्य, त्यसपछि 10 पदाधिकारी भन्ने आएको छ।
4: पहिले चाहिँ हाम्रो हाम्रामा चाहिँ के छ भन्दाखेरि सभापति चाहिँ पहिलो चरणमा केन्द्रीय सदस्य सरह निर्वाचित हुने, त्यस पछाडि अरू पदाधिकारीहरू चाहिँ दोस्रो चरणमा निर्वाचित हुने व्यवस्था छ। त्यसो भएकाले दुई चरणमा निर्वाचन हुन्छ, पहिलो चरणमा 900 जना केन्द्रीय सदस्य प्लस सभापति, दोस्रो चरणमा चाहिँ अन्य उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायतका पदहरूमा निर्वाचन हुन्छ।
3: जी अस्ति केही समय अगाडि तपाईँ र मेरो यसै नेपाली बस वार्तामा हामीले लाखौं जनतालाई केही कुराहरू सुनाएका थियौं, गरेका पनि थियौं। प्रधानमन्त्री संसदमा नभेटिनु भएका प्रधानमन्त्रीज्यू चीजको ब्रान्डिङमा भेटिनु भएछ भनेर अहिले टिप्पणी फेरि शुरू भएछ। दुई दिन अगाडि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसद दलका नेता ज्ञानेन्द्र साईजीले मलाई यही कुरा भन्नुभएको थियो, प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीकै पार्टी सभापतिले पनि संसदमा ल्याउन सक्नु भएन, त्यो उहाँको हिम्मत रहेन, उहाँले निर्णय हुनुहुन्छ उहाँका अगाडि भन्ने जस्तो अभिव्यक्ति उहाँले दिनुभएको थियो। के छ टिप्पणीको?
4: कसै व्यक्तिले अथवा कुनै सांसदले मैले फलानु व्यक्ति फलाना ठाउँमा भेट्नुपर्छ भन्ने कुरा होइन। हेर्नुहोस्, अब प्रतिनिधि सभा नियमावलीले पनि त्यसलाई कम्पलसरी गरेको थिएन। दोस्रो कुरो, जहाँ तपाईँले चाहिँ चिजको विज्ञापन भन्नुभयो, त्यो नेपाली उत्पादन त हो नि, नेपाली उत्पादनलाई प्रवर्धन गर्नका लागि या नेपाली उत्पादनलाई प्रयोग गरेको फोटो आउनु भने राष्ट्र राष्ट्रियता र देशका लागि त राम्रै कुरा हो नि। राम्रा कुराको व्याख्या विश्लेषण राम्रै गर्ने कि त्यसलाई पनि हल्का फुल्का टिप्पणी गरेर त्यो अनर्थ र त्यो अनर्थ कुरा लगाएर चाहिँ नागरिकले दिमरमत गर्ने भन्दा त आखिरी राम्रा कुरालाई राम्रो भन्न पनि सिक्नुपर्छ। त्यसो भएकाले हिजोका दिनहरूमा बोल्ने र उखान तुक्का चलाउने मात्रै प्रधानमन्त्री भयो भनेर नेपाली नागरिकले बोल्ने होइन, काम गर्ने चाहिँ प्रधानमन्त्री चाहियो भनेर नागरिकले चुनेर ल्याएको हो। त्यसो भएकाले नागरिकलाई पनि चिन्ता छैन, नागरिकलाई विकास उन्नति समृद्धि चाहिएको छ, भाषण घोषण चाहिएको छैन। चाहिए के छ भन्दाखेरि कसैले बोल्यो भने किन बोल्यो, बोलेन भने किन बोलेन, आयो भने किन आयो, आएन भने किन आएन भनेर जे गर्दाखेरि पनि दोषै लगाउनु पर्छ भन्ने पुरातनवादी प्रतिपक्षीहरूको विचारसँग म सहमत छैन। म सहमत नागरिक स्तरसँग छु, नागरिक स्तरले आज बोल्ने दिन होइन गर्ने दिन हो भन्नुभएको छ र अहिलेको सरकार गर्न तर्फ अग्रसर भइराखेको छ। कम्तीमा कुनै कुराको परिणाम हेर्नका लागि पनि एक डेढ वर्ष दुई वर्ष रोक्नुपर्छ भन्ने मलाई लाग्छ।
3: अब अहिलेको अवस्थामा चाहिँ जुन न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सार्वभौम छन्, पटक पटक आवाज उठ्ने गर्दछ कार्यपालिकाको छायाका रूपमा कतै व्यवस्थापिका बनाउन खोजियो कि भन्ने एकातर्फ हुन्छ भने कार्यपालिकाको छायाकै रूपमा न्यायपालिकालाई पनि बनाउन खोजियो भनेर चाहिँ अर्का टिप्पणीहरू हुने गर्दछन्। तर हिजो अस्तिका केही सर्वोच्च अदालतका फैसला, यद्यपि न्यायालयले गरेका फैसलामाथिका हाम्रा टिप्पणीहरू होइनन्, तर केही फैसलाहरूको कारणले गर्दाखेरि न्यायपालिका र कार्यपालिका बीचको शक्ति संघर्ष र सन्तुलन वार शुरू भएको हो कि भन्ने आभास भइरहेको छ। यहाँ त कानूनको जानकार हुनुहुन्छ, के भन्नुहुन्छ?
4: अदालत स्वतन्त्र हुनुपर्छ, मर्यादित हुनुपर्छ। न्यायपालिकाले न्याय सम्पादन गर्ने हो, न्यायपालिकाले राजनीति गर्ने होइन। न्यायपालिकाको नेतृत्व या न्यायाधीशहरूको नेतृत्वको सन्दर्भमा चाहिँ नियुक्ति गर्ने कुरा संविधानले निर्दिष्ट गरेको प्रक्रिया हो। संविधानले निर्दिष्ट गरेको प्रक्रियालाई स्वीकार गर्नु सबै माननीय न्यायाधीशजीहरूको दायित्व हो र माननीय न्यायाधीशजीहरूले गर्ने फैसला फेरि यस्तो पनि हुँदैन कि जसलाई चाहिँ टिप्पणी गर्न सकिँदैन भन्ने होइन। बौद्धिक टिप्पणी योग्य हुन्छन् न्यायाधीशहरूका फैसलाहरू, पौडिक बहसका विषयहरू हुन्छन् र न्यायाधीशहरूले गरेका विषयमा हो। फैसलाको रेसियोमा गएर अदालतमा प्रश्न उठाउन पाइँदैन, तर न्यायपालिका शुद्धिकरण सुदृढीकरण, न्यायपालिकाका कार्यहरूलाई प्रगतिशील बनाउने कुरा, परिवर्तित राज्य व्यवस्था अनुसार नै न्यायालय पनि अगाडि बढ्नुपर्छ भन्ने कुरा, न्यायका मान्य सिद्धान्तहरूलाई माननीय न्यायाधीशजीहरूले आत्मसात गर्नुपर्छ भन्ने कुरा चाहिँ यदि यो दोस्रो कुरा होइन, यो बोल्न पाइन्छ, बोल्न पाउनुपर्छ। न्यायालयको स्वतन्त्रता भनेको त्यसका सीमाहरू हुन्छन्, स्वतन्त्रताको सीमा भनेको कार्यपालिका र व्यवस्थापिकालाई हस्तक्षेपकारी सीमा हुँदैन न्यायपालिकाको. न्यायपालिकासँग अविशिष्ट अधिकारहरूको जति सुकै पनि जान सकिन्छ भन्ने होइन, त्यसको एउटा रेखा हुन्छ, त्यो ग्रे लाइन छ. त्योभन्दा बाहिर न न्यायपालिका आउन पाउँछ, न त्यो लाइन भन्दा भित्र कार्यपालिका जान सक्छ, न त्यो लाइन भन्दा चाहिँ माथि व्यवस्थापिका जान सक्छ. त्यो ग्रे लाइन जसले पनि चाहिँ क्रस गर्छ भने त्यो विषय नेपाली नागरिकका हैसियतले आवाज उठाउने विषय बन्छ. त्यसैले न्यायालय स्वतन्त्र हुनुपर्छ, निर्भीक हुनुपर्छ, तर न्यायालयले राजनीतिक सोचका आधारमा अगाडि बढ्नु चाहिँ हुँदैन.
3: तर सुकुम्बासी बस्तीका डोजरहरू अहिले बन्द भएका छन्. सर्वोच्चले गरेको एउटा फैसलालाई चाहिँ अलिकति भ्रामक ढंगले पनि प्रचार गरिएछ. यो सीमा नाकामा 100 रुपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा भन्सार कर लाग्ने भन्ने विषयमा चाहिँ जुन ढंगले त्यसलाई न्यायोचित रूपमा व्याख्या गरिएको रहेछ सर्वोच्च अदालतले, त्यसको विषयमा अहिले टिप्पणी पनि भइरहेको छ. तर जुन ढंगले न्यायपालिकाको साख, न्यायपालिकाको अधिकार र न्यायपालिकाले न्यायपालिका संसदको स्पिडमा होइन संविधानको स्पिडमा चलाउनका निम्ति चाहिँ अहिलेको कार्यपालिकाले सहयोग गर्नुपर्ने ठाउँमा कता कता कम्फर्टेबल खोजेको हो कि भन्ने खालको पनि त आलोचना भयो नि त होइन. यो संविधान परिषदले
4: कम्फर्टेबल खोज्ने होइन कि ज्युडिसियरी कम्फर्टेबल हुने होइन, ज्युडिसियरी इन्डिपेन्डेन्ट हुने हो, तर ज्युडिसियरी प्रोएक्टिभ पनि त हुने होइन नि. त्यहाँ त हामीले त्यहाँ
3: भएको होला ज्युडिसियरी अहिले
4: म त्यसो त भन्दिनँ, तर केही चाहिँ वरिष्ठ अधिवक्ताज्यूहरूले एउटा भेलामा बोलेको कुरा त कानून दिवसको अवसरमा बोलेको कुरा म तपाईँहरूलाई स्मरण गराउँछु.

बिहान 10 बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। संघीय संशोधनतर्फ प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दुवै सभामा आगामी आर्थिक वर्ष 83-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। सरकारले बजेट ल्याउनु पूर्व दुवै सदनमा बजेटका प्राथमिकता र सिद्धान्तबारे सांसदहरूको सुझाव लिने छलफल प्रक्रिया अघि बढ़ाइएको हो। संसद सचिवालयका अनुसार 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नियमावली मसौदा समितिका सभापति गणेश पराजुलले प्रतिनिधि सभा नियमावली मसौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त प्रस्ताव प्रस्तुत भएपछि सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि विधिवत छलफल शुरू हुनेछ। यसै गरी 1:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ। बजेट निर्माणको यो पूर्व संध्यामा संघीय संसद अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक हुने सोमबार नै बस्दैछ। सिंहदरबार स्थित समितिको सभाकक्षमा 12:10 बजेका लागि बैठक आह्वान गरिएको छ। को मुख्य कार्यसूची आगामी आर्थिक वर्ष 83-84 बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयहरूसँग छलफल गर्ने रहेको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता योजना र मन्त्रालयगत आवश्यकताका विषयमा केन्द्रित रहेर सम्बन्धित निकायका प्रतिनिधिहरूसँग विस्तृत परामर्श गरिने कार्यतालिका छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। कार्यालय सचिव डाक्टर विष्णु अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा दिउँसो 1 बजे बैठक बस्न लागेको हो। यसअघि जेठ 2 गते बस्नु भनेको बैठक तयारीमा पुगेको हुँदै आजका लागि सारिएको थियो। 11 महाधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमा केन्द्रित हुने नेताहरूले बताएका छन्। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन दिइने जनाइएको छ। यसै गरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँड गर्ने तयारी छ। आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको नीति समेत तोक्ने जनाइएको छ। यसका साथै बैठकमा सरकारले जबरजस्ती हटाएका सिक्किमवासी उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबारीले जनतामा पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन्। कालीगण्डकी करिडोर अन्तर्गत रुद्र रेडी पूर्तिघाट सड़क खण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्याम्जा कालीगण्डकी गाउँपालिका 3 भुस्टुङ निवासी 34 वर्षीय लक्ष्मण थापा र सोही ठाउँका 45 वर्षीय गुरुनाथ सिंह राणा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब 10 बजे सत्यवती गाउँपालिका 1 ठुली बगर छल्दी स्थित रुद्रा बेडीबाट चेनीतर्फ जारी गरेको लु 3 6 2 7 नम्बरको मोटरसाइकल सड़कबाट करिब 3 मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो भने राणाको टाउको र खुट्टामा चोट लागेको थियो। दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गैराति मृत्यु भएको प्रहरीले जनाएको छ। सबै आज बिहान घटनास्थलमा मुसुल्का गरी परीक्षणका लागि गोली अस्पताल तमघास पुर्याइएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेट
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमए काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमए गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आइएमए गरौ
2: आइएमए गरौ आइएमए गरौ
3: अब बाँकी खबर सुनकोशी स्थित पोक्सिङटा र बमसिंह घाटको अस्थायी टेलिब्रिज सिक्किएसँगै खोटाङ पूर्वी चराई संघको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ। निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक फरक सड़क खण्डमा पर्ने पोक्सिङटा र बक्सिङ्गा घाटको अस्थायी टेलिब्रिज निकालिएको हो। पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी टेलिब्रिज निकालिएपछि स्थानीयवासी समस्यामा परेका छन्। पोक्सिङटाङ र बक्सिङ्गा घाटमा मोटर बल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र बरसात लागेपछि पुनः खोलेर राख्ने गरी अस्थायी टेलिब्रिजको विकल्प अगाडि सारिएको हो। र आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालू आर्थिक वर्ष 82-83को 10 महिनामा करिब 6 अर्ब राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख यक्त प्रसाद सुवेदीका अनुसार बकेटा असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष 81-82को तुलनामा 34,21,24,000 बढ़ो अर्थात 5,92,64,00,000 राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको वैशाख सम्मेमा अन्त शुल्कतर्फ 3,45,62,65,000 आयकरतर्फ 1,02,04,96,000 मूल्य अभिवृद्धिको तर्फ 82,71,52,000 स्वास्थ्य जोखिमको तर्फ 51,92,59,000 ब्याजकरतर्फ 6,83,77,000 र भारकरतर्फ 1,59,88,000 रूपियाँ राजस्व संकलन भएको छ। प्रमुख सुवेदीका अनुसार सालो आर्थिक वर्षमा 8,44,00,000 राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ। काठमाडौँमा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले आइपुग्यो नै 11 बजे नेपाली खबर
4: सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेट बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 छोयो कि चोयो
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन इमेल info@chitawannationalpark.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
3: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
4: आमा मलाई दुध है
3: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै
5: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
6: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको प्राली कम्पनी दर्ता गर्न चाहनु भएको हो भने जथाभावी ठाउँमा नजानु बजारमा बिचौलिया छन् सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि बेलामा नै विचार पुर्याउनु पछि दुःख पाउनु होला नि फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो
7: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्
6: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जाने नि त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ साथै कम्पनीको नवीकरण सेयर पुँजी थपकर नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्त खारे सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि
7: त्यति मात्र कहाँ हो र त्यहाँ त करदाताहरूको ब्याज भ्याट ट्याक्स मासिक चौमासिक वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि
6: अर्को विशेष थप काम त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ
7: सञ्चालक
6: सूर्य श्रेष्ठ
7: एसएनपी कम्पनीको कार्यालय
6: बाइपास रोड भरतपुर चितवन
7: मोबाइल नम्बर
6: 9855603
7: 98556
8: यी 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मिस तामाङ मेरै नि सबै
1: तामाङहरू उसलाई त भरे म पठाउँछु

0: कम्पनीको नवीकरण, शेयर पूँजी थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ताहरू सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
1: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको ब्याज, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
0: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनबी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
1: सञ्चालक
0: सूर्य श्रेष्ठ,
1: एसएनबी कम्पनीको कार्यालय,
0: बाइपास रोड, भरतपुर, चितवन।
1: मोबाइल नम्बर
0: 98550 63 359,
1: 98550 26 959।
2: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।

उसलाई त भरे म पटाउँछु हेल्प गर्न

प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहेन यो हो रेडियो साहेन 99.8 मेगाहर्ज।
1: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने प्रथम ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, जस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि, बेलामा नै बिचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिवालीमा जानु गैर कानुनी हो।
2: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छ?
1: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनटी कम्पनी जाने नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
2: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको ब्याज, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
1: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनटी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
2: सञ्चालक
1: सूर्य श्रेष्ठ,
2: एसएनटी कम्पनीको कार्यालय
1: बाइपास रोड भरतपुर चितवन,
2: मोबाइल नम्बर
1: 98550 60 3
2: 98556 9 59।
3: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

सूचना संगीत र मनोरञ्जनको अटल साहेब यो हो रेडियो साहेब 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटल साहेनो यो हो रेडियो साहेनो 99.88 MHz साहेनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:20 PM बिनु शर्माको नमस्कार। प्रतिनिधि सभाको बैठक जारी, मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने नियमावली बनाइँदै प्रधानमन्त्री प्रश्नदेखि भागेको भन्दै संसदमा प्लेकार्ड सहित श्रम संस्कृति पार्टीको विरोध। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै देउवा समूहको सुदूरपश्चिम प्रदेश स्तरीय भेला जेठ 10 मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरे, निर्णय विरूद्धको रिट दर्ता गर्न अदालतको आदेश। लामो समय र ठूलो लागतमा बुटोल नारायणगढ सड़क तयार, दाउन्नेको शास्ती र जाम दुवै हट्यो। सुनकोशीको बेली ब्रिज झिकिएपछि स्थानीयलाई समस्या, हेटौडामा 10 महिनामा करिब 6 अर्ब राजस्व संकलन। चीनमा 5.2 म्याग्निच्युडको भूकम्प, 2 जनाको मृत्यु, 1 जना बेपत्ता। हवाई प्रदर्शनका क्रममा आकाशमै ठोकियो अमेरिकी सेनाका 2 जहाज। युवाईको महत्वपूर्ण विद्युत स्रोत बरकाहा पावर प्लान्टमा ड्रोन आक्रमण। र विश्वकप लिग टू टस हारेर स्कटल्याण्ड विरूद्ध शुरूमा बलिङ गर्दै नेपाल, सन्दीप लामिछानेले 150 विकेट पूरा गरेसके तोड्यो रेकर्ड। आईपीएलमा रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान 5 विकेटले पराजित।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: सुरक्षित कारोबार सँगै ढुक्क रह हर दिन ग्लोबल स्मार्ट प्लस लाइफको प्रश्न बैंकिङ।

जतिमा कन्टेन्टको पिक्चर र बम्पर नक्षत्रमा माइटी डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भएको सहर इएमआई मार्फत खरिद गर्न सकिन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभाको बैठक जारी भएको सम्बन्धी खबरबाट प्रतिनिधि सभाको बैठक जारी छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजेबाट जारी छ भने राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्ने कार्यसूची छ। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक बस्न सक्ने गरी प्रतिनिधि सभा नियमावली बनाइँदैछ। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ। त्यस्तै श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा प्लेकार्ड सहित प्रधानमन्त्री बालेन्द्र शाहको विरोध गरेको छ। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन्। प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने लगायतका माग श्रम संस्कृति पार्टीको छ। यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री उपस्थित हुनुभएर प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री सोनियाले जवाब दिनुभएको थियो। संसदमा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ। त्यो पनि जेठ महिना र असार महिनाको संसदीय क्यालेण्डरमा छैन। यस्तो बेला श्रम संस्कृति पार्टीले संसदमै प्लेकार्ड देखाएर विरोध जनाएको हो। सभामुखले भने त्यसो नगर्न निर्देश पनि दिनुभएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। कार्यालय सचिव डाक्टर विष्ण अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा दिउँसो 1 बजे बैठक बस्न लागेको हो। यसअघि जेठपुर गते बस्नु भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। 11 महाधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरूले बताएका छन्। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देश दिइने पनि जनाइएको छ। त्यसै गरी केन्द्रीय विभाग तथा निकायहरूमा पनि जिम्मेवारी बाँडफाँड गर्ने तयारी रहेको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेश स्तरीय भेला तय गरेको छ। उक्त समूहले देउवाको गृह जिल्ला सुदूरपश्चिममा 10 जेठमा प्रदेश स्तरीय भेला गर्ने भएको हो। भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढ़ीको सौराई स्क्वायरमा आयोजना गरिने देउवा समूहले तयार पारेको प्रचार सामग्रीमा उल्लेख छ। उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेश स्तरीय 2 दिने विचार गोष्ठी सम्पन्न गरेको थियो। कायम कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले प्रधान न्यायाधीशमा मनोज शर्मालाई सिफारिश गर्ने संवैधानिक परिषदको निर्णय विरूद्ध परेको रिट दर्ता गर्न आदेश दिनुभएको छ। प्रधानको एकल इजलासले सोमबार दिउँसो 1 बजेभित्र सबै रिट निवेदन तथा दरपीठ आदेश उपको निवेदन समेत दर्ता गरी मंगलबार पेशी चढ़ाउन आदेश दिनुभएको हो। इजलासले प्रधान न्यायाधीशमा सिफारिश शर्माकी आदेशमा सर्वोच्च प्रशासनले रिट दर्ता नगरेको विषयलाई गम्भीरताका साथ लिएको जनाइएको छ। हामीसँग खबर रचि बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

छ। यो नयाँ वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक छुटमार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा ग्रेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सेयर सब गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसनको फ्री स्ट्यान्डिङ ओभन, प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, खरिद खरिदमा सर सफ किट र बक्सरमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। अब बाँकी खबर। लामो समय र ठूलो लागतमा बुटोल नारायणगढ़ सड़क करिब तयार भएको छ। 3.5 वर्षमा सक्ने गरी 2075 सहितमा विस्तार शुरू भएको आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न हुने चरणमा आइपुगेको हो। वैशाख सकिँदा सड़कको काम 92% पूरा भएको थियो। पूर्व पश्चिम महेन्द्र राजमार्गको मध्य खण्डमा पर्ने 114 किलोमिटर लामो सड़कमा 8 वर्ष सवारी साधन यात्रु र स्थानीयका लागि सकसपूर्ण सफर बनेको थियो। यसको जीवन रेखा मानिएको सड़कको बोर्डखारदेखि दुम्कीबाससम्म 14 किलोमिटर बाहुने खण्डमा निरन्तर निम्ति रहेका समस्याले अन्य विकासलाई समेत छायामा पारेको थियो। अब भने यात्रुले यसो मापदण्डको फराकिलो सड़कमा सहज यात्रा गर्न थालेका छन्। निर्माण शुरू हुनुपर्व 3 घण्टा र निर्माणका बेला 8 घण्टासम्म खेप्नु परेको शास्ति अन्त्य भएर यात्रा पाउने 2 घण्टामा छुटिएको छ। कमजोर भूबनोट भएको दाउनेको 14 किलोमिटर मध्ये 12 किलोमिटर ढलान गरिएको छ, जसमध्ये पूर्वी खण्डको कालोपत्री र दाउने खण्डको ढलान सकिएको छ। खण्डको 160 मिटर ढलान मात्र बाँकी छ। दाउने पूर्व 65 र दाउने पश्चिम 49 किलोमिटर गरी दुई भागमा विभाजन गरेर विस्तार थालिएको थियो। सुनकोशी स्थित फोक्सुङटार र बसिङ घाटको अस्थायी डेलिभरेज सिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सुधा यातायात सम्पर्कबाट विच्छेद भएको छ। निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढ़ेसँगै फरक फरक सड़क खण्डमा पर्ने फोक्सुङटार र बसिङ घाटको अस्थायी डेलिभरेज निकालिएको हो। पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी डेलिभरेज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन्। आन्तरिक राजस्व कार्यालय हेटौडा मकवानपुरले चालू आर्थिक वर्ष 82-83 को 10 महिनामा करिब 6 अर्ब राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख युक्त प्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष 81-82 को तुलनामा 34,21,24,000 बढ़ी अर्थात 5,92,64,00,000 राजस्व संकलन भएको छ। 70 मा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। कञ्चनपुर नगरपालिका 55 वर्षीय कलुवा भन्ने हलित मियाको गजेन्द्र नारायण सिंह अस्पताल राजविलासमा उपचारका क्रममा मृत्यु भएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर नगरपालिका 8 कृष्ण मन्दिर टोलमा पूर्वतर्फ जारी गरेको P201001-7-13 नम्बरको ट्र्याक्टर र हलित मियाले चलाएको नम्बर नखुलेको मोटरसाइकल एकापसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको। दुर्घटनामा गम्भीर घाइते भएका मियाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो। दुर्घटनापछि फुरा रहेका ट्र्याक्टरका धनी रूपनी गाउँपालिका 6 का शिवनारायण महतोलाई प्रहरीले पक्राउ गरी आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निलम्बित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: आपको एकमात्र डीटीएच के बाद गिफ्ट हो
1: देश हो खुशी को कनेक्शन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब विदेशका खबर दक्षिण पूर्व चीनको ग्वांग्सी जुआन स्वायत्त क्षेत्र स्थित लिङसो शहरमा आज 5.2 म्याग्निच्युडको भूकम्प जाँदा दुईजनाको मृत्यु भएको छ। चाइना भूकम्प नेटवर्क सेन्टरले भूकम्पमा परि एकजना बेपत्ता भएको जनाएको हो। सोमबार बिहान लुनान जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। उक्त भूकम्प जमीनको सतहबाट करिब 8 किलोमिटर गहिराईमा मापन गरिएको थियो। भूकम्प गए लगत्तै स्थानीय आपतकालीन सेवा दमकल र प्रहरी टोलीहरू उद्धार कार्यमा परिचालित भएका छन्। उद्धार कार्यका लागि यहाँसम्म 51 दमकल तथा उद्धार सवारी साधन र 315 उद्धार कर्मी घटनास्थलमा खटाइएको छ। त्यस्तै अमेरिकामा आइतबार 2 EA-18G गोलर फाइटर जेट दुर्घटनाग्रस्त भएका छन्। यो दुर्घटना आइडाहो स्टेट माउन्टेन पोह एयरफोर्स बेसमा आयोजित भएर सोका क्रममा भएको हो। दुर्घटना भएसँगै दिनभरका बाँकी अन्य कार्यक्रमहरू रद्द गरिएका छन् भने आपतकालीन उद्धार टोली घटनास्थलमा खटिएको छ र दुर्घटनाको अनुसन्धान शुरू गरिएको छ। त्यस्तै संयुक्त अरब एमिरेट्स युएईको अबुधाबी स्थित बरकाहा न्यूक्लियर पावर प्लान्ट आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएको छ। आक्रमणपछि पावर प्लान्टमा आगलागी भएको थियो जसलाई नियन्त्रणमा लिइसकिएको छ। जुन घटनाको जानकारी अबुधाबीको सरकारी मीडिया कार्यालयले दिएको हो यद्यपि आक्रमण कुन पक्षबाट भएको हो भन्ने कुरा युएईले अहिलेसम्म खुलाएको छैन।
3: सूचना संगीत मनोरंजन को अटल साहिनो यो हो रेडियो साहिनो 99.8 MHz।
4: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, जस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै बिचाइ पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिवालीमा जानु गैर कानुनी हो।
5: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्?
4: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
5: यदि मात्र कहाँ हो र त्यहाँ त करदाताहरूको ब्याज, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
4: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
5: सञ्चालक
4: सूर्य श्रेष्ठ,
5: एसएनपी कम्पनीको कार्यालय,
4: बाइपास रोड, भरतपुर, चितवन।
5: मोबाइल नम्बर
4: 98550-63-359
5: 98556-959।
6: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
7: आमा मलाई दुध है।
6: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
8: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक,

सूचना संगीतम मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

जति बढी रुवाउँछ उसैको सम्झना नपाउने मायाको आइरहने सपना जति बढी रुवाउँछ उसैको सम्झना नपाउने मायाको आइरहने सपना माया मिठो छोड्दा माथि खै कसो

0: रेडियो साइनिंग 89.8 मेगाहर्ट्ज।
1: प्रिय सहयोगदा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते मेग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: same as I love you. Baby, no, I'm going to play hard, but it's all as I love you. Radio Sign 89.8 MHz.
1: साहिनो समय सूचक अहिले दिउँसोको एक बज्यो PM चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
3: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो
4: आमा मलाई दुध है
3: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै
5: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट

प्रक्रियामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना। नेपाल सरकार विज्ञापन बोर्ड।

रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: कार्यक्रम चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रिय रिटोल भरतपुर 3 बेलचोक चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
1: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिमोको जनहितमा जारी सन्देश

Radio NRM 99.1 समयको ख्याल राखौं 3 बज्यो।

गत दिउँसो 3 बजेको नेपाली खबरमा उषाकिरणको नमस्कार। प्रतिनिधि सेवामा नयाँ नियमावलीको मस्यौदा स्वीकृत, संशोधनका लागि समय खुला। महिला समन्वय समिति हटाएको र मन्त्रीको उपस्थिति अनिवार्य नगरेकोमा विपक्षको विरोध। अदालती ढिलाइले विकास नरोकिने, विकास आयोजनाका मुद्दा सल्टाउन छुट्टै पूर्वाधार इजलास बढ़ने। कांग्रेसको बागमती प्रदेश स्तरीय भेला आजदेखि शुरू। सभापति थापा सहित शीर्ष नेताले सम्बोधन गर्ने। नीतिगत सुधारका लागि कांग्रेसले बनाए 12 उपसमिति। एमाले नेताहरूको कार्य विभाजन हुँदै गुण्डुमा सचिवालय बैठक जारी। 6 स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया शुरू। दरखास्त आह्वान। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण खर्च कम्पनीले नै दिनुपर्ने। पैह्रोले मध्य पहाड़ी लोकमार्गको लमजुङ खण्ड अवरूद्ध। भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा 10 जनाको ज्यान गयो। इरान विरूद्ध नयाँ सैनिक कार्यवाहीको तयारी। हतियार र गोला बारूद बोकेका दर्जनौ अमेरिकी कार्गो विमान इजरायल अवतरण। छिटो सम्झौता नगरे केही बाँकी नरहने ट्रम्पको चेतावनी। र क्रिकेटमा सन्दीप लामिछानेको ऐतिहासिक विश्व कीर्तिमान। स्कटल्याण्ड 194 रनमा अल आउट। दाङले जित्यो। लुम्बिनी राष्ट्रपति रनिङ सिल्कको पारी। बाँकी दोस्रो

0: वर्षको अवसरमा सेमसङ होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभामा नयाँ नियमावलीको मस्यौदा स्वीकृत सम्बन्धी खबरबाट प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रस्ताव स्वीकृत भएसँगै सभामुख डोल प्रसाद अर्यालले नियमावलीमा संशोधन दर्ता गर्न सांसदका लागि समय खुला भएको घोषणा गर्नुभएको छ। नयाँ नियमावलीको मस्यौदामा अघिल्लो पटक रहेको समितिको व्यवस्था पूर्ण रूपमा हटाइएपछि सांसद बलावती शर्मा लगायतले सदनमा असन्तुष्टि जनाउनु भएको छ। यस्तो विधेयक बाहेकका अन्य कार्यसूचीमा मन्त्रीको उपस्थिति अनिवार्य नगर्ने र समितिको बैठक बस्न सक्ने नयाँ प्रावधानप्रति विपक्षी दलले कड़ा विरोध जनाएका छन्। नयाँ मस्यौदामा सांसदहरूको विशेषाधिकार सम्बन्धी नयाँ नियम थपिएकोमा समेत विपक्षी दलले आपत्ति जनाएका छन्। सांसदहरूले अब नियमावलीमाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। अदालती प्रक्रियाका कारण विकास निर्माणका आयोजना रोकिने समस्या समाधान गर्न सरकारले कड़ा कदम चाल्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको पहलमा तयार भएको पूर्वाधार तथा विकास आयोजना सम्बन्धी मुद्दा व्यवस्थापन सुधार प्रतिवेदन कार्यान्वयनमा आउने भएको हो। मन्त्रालयका अनुसार अब विकास आयोजनाका जग्गा प्राप्ति मुआवजा र ठेक्का सम्बन्धी विवाद सुल्झाउन सर्वोच्च र उच्च अदालतमा विज्ञ न्यायाधीशहरू सम्मिलित डेडिकेटेड फास्ट ट्र्याक पूर्वाधार इजलास गठन गरिनेछ। यस्तो इजलासले मुद्दा दायर भएको 60 दिनभित्र अनिवार्य रूपमा फैसला गरिसक्नुपर्ने समयसीमा प्रस्ताव गरिएको छ। तोकिएको समयभित्र मुद्दाको किनारा लागि नलागेको विषयमा स्वयं प्रधान न्यायाधीश र मुख्य न्यायाधीशले निरन्तर अनुगमन गर्ने व्यवस्था समेत प्रतिवेदनमा समेटिएको छ। शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत यो नीतिगत सुधार अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसको बागमती प्रदेश भेला आजदेखि काभ्रेको धुली खेलमा शुरू भएको छ। पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार यस भेलालाई सभापति गगन थापा सहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ। कांग्रेसले यसअघि वैशाख 26 गते सुदूरपश्चिमबाट शुरू गरेको भेला कर्णाली र गण्डकी प्रदेशमा सम्पन्न गरिसकेको छ भने आगामी जेठ 6 गतेदेखि अन्य प्रदेशमा आयोजना गर्ने जनाएको छ। यसैबीच कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न समसामयिक तथा नीतिगत विषयमा केन्द्रित रहेर 12 उपसमिति गठन गरेको छ। नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गोन्दो स्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसिरहेको छ। 11 महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरे पनि हालसम्म नेताहरूको कार्य विभाजन हुन सकेको छैन। बैठकमा स्थायी कमिटी पोलिट ब्यूरो जिल्ला इन्चार्जका साथै विभिन्न विभागीय प्रमुख र उपप्रमुखको जिम्मेवारी बाँडफाँड गर्ने तयारी छ। बैठकमा अध्यक्ष ओलीले कार्य विभाजन सम्बन्धी ठोस प्रस्ताव पेश गर्ने र त्यसमाथि छलफल गरी आजै अन्तिम निर्णय गरिने एमाले नेताहरूले जनाएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा ग्रेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सेयर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एनुअल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: बाँकी खबर ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनगुनासो सुन्ने र त्यसलाई तत्काल समाधान गर्ने कार्यशैलीलाई प्राथमिकतामा राखेको छ। मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाल्ने लगती सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय र महातटका निकायलाई सक्रिय बनाउनु भएको हो। मन्त्रालयका अनुसार गत सय 15 गते यता मात्रै हटलाइन नम्बर 1151, व्हाट्सएप र इमेल र हेलो सरकार मार्फत 10,392 भन्दा बढ़ी गुनासो प्राप्त भएका छन्। सरकारले देशका विभिन्न 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ। कर्णाली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान निम्स, पाटन पोखरा, राप्ती र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि प्रक्रिया अगाडि बढ़ाइएको छ। उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले नयाँ स्वीकृत एकीकृत कार्यविधि 2083 बमोजिम यो सूचना जारी गरेको हो। काठमाडौँ स्थित मलेसियाली दूतावासले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण अर्थात बायोमेडिकल सिस्टम बापत लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नु पर्ने स्पष्ट पारेको छ। दूतावासले आज सार्वजनिक सूचना जारी गर्दै नेपाल र मलेसिया सरकारबीच सन् 2018 भएको सम्झौताको प्रावधानलाई स्मरण गराउँदै यस्तो स्पष्टोक्ति दिएको हो। दुई देशबीच भएको समझदारी पत्र अनुसार मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि 36 स्वास्थ्य केन्द्र तोकिएका छन्। बेमौसमी वर्षासँगै खसेको पहिरोका कारण मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। लमजुङको मध्य नेपाल नगरपालिका 10 बिमरे भन्ज्याङ स्थित सड़क खण्डमा आज बिहान माथिबाट पहिरो खस्दा यातायात सेवा ठप्प भएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक डीआईजी अभिनारायण काफ्रेले पहिरोका कारण सड़कमा सवारी साधन चल्न नसकेको जानकारी दिनुभएको छ।

0: SMS, sobre el pato de Paul. Así, todo por rojas, llegó un pai, ahoritín toda mi sobeta, y pai. Nepal Telecom Boost, sahulet data package haru kharid garna, asterisk 14 hash dial garnuhos.
1: Nepal Telecom, rashtrako sanchar. नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म

प्रतिनिधि सभामा नयाँ नियमावलीको मस्यौदा सोफियत संशोधनका लागि समय खुला, महिला समन्वय समिति हटाएको र मन्त्रीको उपस्थिति अनिवार्य नगरेकामा विपक्षीको विरोध, अदालती ढिलाइले विकास नरोकिने, विकास आयोजनाका मुद्दा सल्टाउन छुट्टै पूर्वाधार इजलास बन्ने। कांग्रेसको बागमती प्रदेश स्तरीय बेला आजदेखि शुरू, सभापति थापा सहित शीर्ष नेताले सम्बोधन गर्ने। नीतिगत सुधारका लागि कांग्रेसले बनायो 12 उपसमिति। एमाले नेताहरूको कार्य विभाजन हुँदै गुण्डुमा सचिवालय बैठक जारी। 6 स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया शुरू, दरखास्त आह्वान। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण खर्च कम्पनीले नै बिहुनुपर्ने। पैरोले मध्य पहाड़ी लोकमार्गको लमसुङ खण्ड अवरूद्ध। भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा 10 जनाको मृत्यु। इरान विरूद्ध नयाँ सैन्य कार्यवाहीको तयारी। हतियार र गोला बारूद बोकेका दर्जनौ अमेरिकी कारको विमान इजरायल अवतरण। छिटो सम्झौता नगरे केही बाँकी नरहने ट्रम्पको चेतावनी। र क्रिकेटमा सन्दीप लामिछानेको ऐतिहासिक विश्व कीर्तिमा, स्कटल्याण्ड 194 रनमा अल आउट। दाङले जित्यो लुम्बिनी राष्ट्रपति रनिङ सिल्डको उपाधि, बाँके दोस्रो। काठमाडौँ उपत्यकामा रेडियो इन आर्यन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

0: रेडियो साइनिंग 89.8 मेगाहर्ट्ज।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरीमा।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साइनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 8:00 PM
2: ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
3: 3 दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: के हुनुहुन्छ सुन न उनी होइन कि सफा गरी भइहाल्यो नि
2: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
3: महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ म पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्कार स्वयंसेविका दिदी
7: नमस्कार नमस्कार
6: दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
6: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
7: हो त हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
6: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
8: ओहो
9: ला मरे के हो
8: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
8: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
9: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
10: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही 2060 चैत्र 5 गते मैक्सिमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: ए कान्छु यहाँ आइज त
1: के हो दाइ
0: भोलि तल त्यो गजुरी बिहेमा
1: जे
0: नभएका दिदी बहिनी पनि आउँदैछन् रे
1: ए हो र दाइ जानुपर्छ तर दाइ कसरी थाहा पाउनु भयो यो कुरा
0: गुप्ती सूत्रबाट
1: ए

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: रेडियो साइन 89.8 मेगाहर्ज।
6: साहिनो समय सूचक, अहिले साँझको 5 बज्यो 8:05 PM।
0: मन्जु, तिमी त विदेश जान लाग्यो रे?
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भन्ने नि दिदी।
0: विदेश जानेमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेटबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: किन आँखा मिचेको मिचे गरेको?
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसी क्या हो?
9: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यस्तो भए जोगिनु के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
0: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचा
12: योग गरौ रहौ नियोग। पतञ्जलि योगपीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुन्जन नगर ग्रीन पार्क। समय
11: मैले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन्। आमा, विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ। आमा,
13: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ। हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
13: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
12: योग गरौं रहौं निरोग। पतञ्जलि योग पीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुन्जन नगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समन्वयन महिला पतञ्जलि योग समिति चितवन, महानगर योग समिति, महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
15: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
16: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
16: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
16: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
15: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
16: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
15: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
16: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
16: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
16: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
15: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
16: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
17: ए साथी, त्यो माथि हेर त, बादल भन्दा माथि कति राम्रो सुन्नुलाई, त्यही जान मलाई। आहा, कति राम्रो, तर हामीसँग त कसैटा छैन, कसले पुर्याइदिन्छ र?

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाउ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

Thank you.

Thank you.

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

भोलि पल्टै भइहाल्छ दुई दिन पक्कै मर्ने हो पक्कै जान धर्म गर्ने हो यही नानी पक्कै मर्ने

नजरमा सबै बराबर साधु सन्तको नलाउ नगर अन्त अन्तको सङ्गत गर्नु साधु सन्तको।

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो इट्स 7 पीएम
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौ।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलो पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यस्तो आमा, सुन्नुहोस् न, हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
17: हो र? होइन होला त्यस्तो त।
18: सोहिता,
17: तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
18: केही होइन मिस,
17: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
19: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
21: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
21: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
21: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
21: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
22: मानव दोष विखान तथा ओसार पसार जघन्य अपराध हो।
23: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
22: देश विखान र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव देश विखान तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
20: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
5: यो 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर।
6: रेडियो साइन 89.8 मेगाहर्ज।
4: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: यिनीहरूले चेक एन्ड ब्यालेन्स गर्ने हो,
1: तर यहाँ त सत्ता कब्जा गर्ने नियतले यदि न्यायपालिका त्यो लेभलमा उत्रेर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन।
0: न्याय सम्पादन सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका सम्मानित न्यायाधीशज्यूहरूको सबैको न्यायमूर्तिहरूको प्रमुख दायित्व हो। यदि न्याय सम्पादन नगरेर अन्य विषयमा उहाँहरूले विषयान्तर गर्न खोज्नुहुन्छ भने यो सम्मानित सदनबाट यसको विशेष ध्यान आकर्षण म न्यायालयलाई त्यस्तै गरेर सरकारलाई र सभामुख महोदय मार्फत गर्न चाहन्छु।
2: कायम मुकायम प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपीट निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्किएका थिए। उहाँले सबै निवेदन दर्ता गरी भोलि पेशी चढ़ाउन आदेश दिनुभएको थियो। संवैधानिक परिषदको सिफारिशको विरूद्धमा कायम मुकायम प्रधान न्यायाधीशको आदेशले न्यायपालिका र कार्यपालिका बीच दूरी बढ़ाउने भन्दै चिन्ता व्यक्त गरिएको छ। यसलाई कसरी लिन सकिन्छ? सीआईएमसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
3: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला? स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दर्पणका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेतृत्वमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। अनि यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिश भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, अनि त्यसबाट के भयो भने यो त एनआरकी भन्छन् यसलाई। यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन। अब हामी एउटा कानूनको शिक्षकले भन्ने प्रष्ट भाषा त्यही नै हो।
2: यसैबीच नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गर्ने भन्दै आपत्ति जनाएको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा आज जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि सर्वोच्च अदालतमा दायर भएका संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपीट गरी फर्काउने तथा त्यस विरूद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरेर न्याय मार्ग अवरूद्ध पारिएको उल्लेख गरिएको छ। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध 16 उजुरी परेका छन्। समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समय आज सकिएको छ। यस अवधिमा डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेका संघीय संसद सचिवालयले जनाएको छ। प्राप्त उजुरीहरू संसदीय सुनवाई समितिका सदस्यहरूलाई भोलि वितरण गरिनेछ। उजुरीका आधारमा डाक्टर शर्मासँग प्रश्न राख्दै पर्सि बुधबार जवाबको मौका दिइने सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
4: समितिमा अब समितिको बैठक भोलि बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। भोलि प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्छ। उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुहुनेछ।
2: संसदीय सुनवाई समितिका अनुसार बुधबार बिहान 9 बजेदेखि 3 बजेभित्र उजुरी उपर डाक्टर शर्माको जवाब र सिफारिशलाई निर्णयार्थ पेश गर्ने तयारी रहेको छ। सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखको ध्यान आकर्षण गराएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद बल्लावती शर्माले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो प्रधानमन्त्री

0: सँग प्रश्न उत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था रहेको स्मरण गराउनुभयो।
1: पक्षका माननीयजीहरूले नियम 38 को कुरा उठाइरहँदाखेरि नियम 56 प्रत्यक्ष प्रश्न गर्न सकिने भन्ने कुरालाई पनि कार्यान्वयन होस्। आज पहिलो दिन हो र यो हप्ता हामी सेड्युलमा हेर्दा 4 दिन चल्दैछ। पक्कै पनि हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न सकिनेछ, यो मैले स्मरण गराउन चाहन्छु।
0: पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै संसदमा विभिन्न विषय उठिरहेका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाएको विषय, संसद बैठक छोडेर बाहिर रहेको घटना तथा अध्यादेश सम्बन्धी विषयमा सम्बन्धित विपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्दै आएका छन्। तर प्रधानमन्त्रीले हालसम्म संसदमा ती प्रश्नको प्रत्यक्ष जवाफ दिनुभएको छैन। सरकारले समस्याग्रस्त सहकारीमा फँसेका बचत रकम फिर्ता दिन शुरू गरेको छ। पहिलो दिन आज 3 सहकारी 378 जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार रकम फिर्ता पाउनेमा कान्तिपुर सहकारीका 215 जना, शिव शिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना बचतकर्ता रहेका छन्। समितिले शुरूमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएको जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
2: आजबाट चाहिँ समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। आज हामीले कान्तिपुर, पशुपति र शिव शिखर सहकारी 3 सहकारीका ब्याङ्क भेरिफिकेसन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर मानिन्छौँ।
0: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले उहाँलाई सदस्यता दिने निर्णय गरेको हो। पार्टी सचिव पद्मा अर्यालले बैठकबाट भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिनुभयो। यसअघि एमाले पूर्व राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय पार्टी सदस्य बनाउन नहुने तर्क गर्दै भण्डारीको सदस्यता खारेज गरेको थियो। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले उहाँको नवीकरण भइसकेको सदस्यता समेत रद्द गरेको थियो। भण्डारीलाई पुनः सदस्यता दिएसँगै एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरण बन्न सक्ने अनुमान गरिएको छ। सीआईएमसँग कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
3: आन्तरिक समस्याहरूलाई समाधान गर्दै तिक्ततापूर्ण विगतहरूलाई बिर्सेर पार्टीलाई एक ढिका बनाउन जरूरी थियो। कतै न कतै विद्या भण्डारीको सदस्यता नवीकरण नहुनाको कारणले गर्दा पार्टीभित्र देखिएका कतिपय समस्याहरू र कतिपय साथीहरूले महसुस गर्नु भएको असहजतालाई अन्त्य गरेर अब फेरि पार्टीलाई चाहिँ सबल र सुदृढ गर्नुपर्छ भन्ने मनसायका साथ हुनुपर्छ आजको पार्टीको सचिवालय बैठकमा। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारी जो हाम्रो पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो कुनै बेला, उहाँको सदस्यता नवीकरण भएको छ।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारी विज्ञापन सम्बन्धी नयाँ नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचार प्रसार प्रभावकारी रूपमा गर्न नसकेको जनाएको छ। यसले विशेष गरी ग्रामीण क्षेत्रमा गणनाको काम प्रभावित भएको कार्यालयको भनाइरहेको छ। आज रेडियो कर्मीसँग भएको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले निजी संचार माध्यमसँग अपेक्षित सहकार्य गर्न नपाउँदा सूचना

0: उद्धार गरिएको हो। उद्धारपछि बाल बालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको टिम इण्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा क्षय रोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेको भए पनि नयाँ बिरामी पत्ता लगाउने काम अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार धेरै संक्रमित अझै स्वास्थ्य प्रणालीको पहुँच बाहिर रहेको अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 6384 जना नयाँ क्षय रोगीको पहिचान पत्ता लगाउने लक्ष्य राखिएको थियो, तर हालसम्म 3651 जना मात्रै पहिचान भएका छन्, जुन लक्ष्यको 57% हो। निर्देशनालयका अनुसार क्षय रोग फुकल प्रसन्न मनोज प्रसाद ओझाका अनुसार कैलाली र कञ्चनपुर क्षय रोगका मुख्य प्रभावित जिल्ला बनेका छन्। प्रदेशभर फेला परेका कुल बिरामी मध्ये 68% यी दुई जिल्लामै रहेको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा नेपालले स्कटल्याण्डसँग 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भिटायो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 34 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। यो जीतसँगै नेपाल लीग दुई तालिकामा 27 खेलमा 22 अङ्कसहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अङ्कसहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अङ्कसहित दोस्रो स्थानमा छ। कीर्तिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो।
1: सन्तोषी रावल गुल्मीको चन्द्रकोटका नागरिकलाई घर दैलोमै स्वास्थ्य उपचार सेवा
2: हामीहरू अब सबै डक्टर जति आउनुहोस् चेक गर्नु राम्रै भएको छ। होइन हामी बुटो जानु पर्थ्यो, अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी हुन्छ।
3: औषधि वितरण कार्यक्रम पनि अब निषेधको छ, केही अब कुनै कुनै महिना किसिम पनि हामीले निषेध गरेका
1: गाउँमै गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय सरकारको पहल रिपोर्टसँगै कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्न सरकारको जोड कृषि मन्त्रीसँगको विशेष संवाद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
5: रामे दाईको कुरा त ठिकै हो, तर भावी अवसर जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छुवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अब त्यस त मेरो धन्दै छ नि।
5: नानी अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा अन्धानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गुल्मीको विकट गाउँ मध्ये एक मानिने चन्द्रकोट गाउँपालिका दुई विश्व खर्कमा अहिले स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन देखिएको छ। त्यहाँ मासिक रूपमा विशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन थालेको छ।
8: विश्वखर्गकी पुतली दिक लामो समयदेखि ढाड, घाँटी र घुँडाको दुखाईबाट पीड़ित हुनुहुन्थ्यो, तर अहिले गाउँमै सञ्चालन हुने शिविरमा जाँच गराएर औषधि पाउन थालेपछि उहाँ निकै खुसी हुनुहुन्छ। अर्का स्थानीय वीरबहादुर कार्कीले बुटबलबाट पाउने सेवा आफ्नै गाउँबाट पाउनुभयो। घर नजिकै मासिक रूपमा रोगका विशेषज्ञहरूबाट गुणस्तरीय जाँच हुँदा आफूलाई राहत मिलेको उहाँले बताउनुभयो।

0: हामीहरू अब सबै डक्टर जति आउनुभयो चेक गर्नुभयो राम्रै भएको छ होइन हामी बुटो जानु पर्थ्यो अनि चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु धेरै खुसी कुरो
1: वडा कार्यालयले चालु आर्थिक वर्षमा 7,50,000 रुपियाँ बजेट छुट्याएर गत असोजदेखि शिविर सञ्चालन गर्दै आएको छ हालसम्म 475 जनाले सेवा लिएका छन् ती मध्ये 93 जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ हाड जोड्ने महिला तथा स्त्री रोग जनरल फिजिसियन आँखा छाला तथा यौन रोग नाक कान घाँटीका सेवा शिविरमा पाइने विश्वखर्का स्वास्थ्य चौकीका प्रमुख राज आर्यन शाहले बताउनुभयो
2: हाड जोड्ने तथा जोड्ने प्रकार पनि विशेषज्ञ महिला तथा स्त्री रोग विशेषज्ञ नेत्र रोग विशेषज्ञ जनरल फिजिसियन छाला रोग तथा यौन रोग विशेषज्ञ नाक कान घाँटी हाम्रोमा हरेक महिना केही केही ल्याब जाँच पनि निशुल्क हुन्छ औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गरेका छौँ युआरएसिओ सेवा पनि निशुल्क हुन्छ पार्वतको जाँच पिसाबको जाँच पनि निशुल्क गर्ने गरेका छौँ अहिलेसम्म
1: वडा अध्यक्ष कमल केसीका अनुसार मासिक रूपमा फरक फरक विशेषज्ञ डाक्टर ल्याएर सेवा दिँदै आएको छ यो शिविर हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुने गरेको छ
3: कार्यक्रम यो आर्थिक वर्ष मात्रै नभएर आगामी दिनमा पनि निरन्तरता दिएर लैजाने एकदम सोचिरहेको छ एकदमै प्रभावकारी भएको चाहिँ मैले महसुस गरिरहेको छु
1: पहिले सामान्य उपचारकै लागि पनि बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता थियो तर अहिले गाउँमै विशेषज्ञ सेवा पाउँदा यात्रा खर्च बचत भएको छ भने समयको समेत सदुपयोग भएको छ उमाकान्त पोखरेल सीआईएन रेडियो धुर्कोट गुल्मी
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ आयात प्रतिस्थापन गर्न कृषि क्षेत्रमा नयाँ योजना ल्याउने सरकारको तयारी
5: कृषिले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै आफू पनि कानूनकै ब्याकग्राउन्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु कानूनमा नगरिकन हामी उछिनेर जान सक्दैनौ
4: उत्पादनदेखि बजारीकरणसम्म सरकारको नयाँ रणनीति विशेष कुराकानी बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
6: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपाल कृषि प्रधान मुलुक भए पनि कृषिजन्य वस्तुमा परनिर्भरता बढ़दै गएको छ दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि के कस्ता कदम चाल्दैछ साथी नीलप्रकाशनले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ
5: बाँदर निलगाई बनेलको कुराहरू छ अनि मानव वन्यजन्तु द्वन्दको समाधान चाहिँ कस्तो छ भने अलिकति कतिपय अवस्थामा चाहिँ यो इको सिस्टम अहिले वातावरणीय परिवर्तनले पनि त्यो कुरा भइरहेछ त्यसलाई कसरी मिटिगेट गर्न सकिन्छ त्यसलाई कसरी लग्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले यसपटक चाहिँ के छ भन्दा सजिलो कुरा कृषि पनि वन पनि एउटै नेतृत्वले हेरिराखेको यता के गर्न सकिन्छ त्यता के गर्न सकिन्छ त्यो दुइटै चाहिँ एउटै टिमले हेरिराखेको भएर त्यो कुरा चाहिँ हामीले हेरेर नै
8: भनेको विगतमा वन मन्त्रालयको जिम्मेवारी एउटा र कृषिको अर्को दिँदाखेरि बाधा अवरोध थियो भने यसपालि त्यस्तो नहोस् भन्ने
5: तपाईँ त्यो छलफल नहुन सक्छ तर यसपालि हुँदैन अर्को कुरा चाहिँ के छ भने सबैभन्दा ठुलो कुरा चाहिँ वन बाधक भयो है वन विकासको बाधक भयो भन्दै हुनुहुन्छ अब हामी नै हामी लगभग लगभग मैले वनमा जुन जुन कारणहरू 20-25 वर्षदेखि त्यही कानुन लागू भइरहेछ जसले गर्दाखेरि कानुनको रिभ्यू नभएर पनि भएको हो कि कतिपय कुराहरू कानुनको किन भन्दाखेरि सरकार नीति नियम भन्दा बाहिर त गएर भएर काम गर्न सक्दैन. त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन है. आफू पनि कानुनकै ब्याकग्राउन्डबाट आएको हुनाले मैले कति धेरै कानुनी फ्लजहरू देखेको छु. कानुनको कानुन नगरिकन हामी उछिनाएर जान सक्दैनौँ. त्यसैले सर्वप्रथम चाहिँ कृषि र वनको कुन कुन कानुनहरू परिवर्तन गर्नुपर्ने छ त्यसमा अध्ययन भइराखेको छ. वन विकासको बाधक बन्ने छैन.
8: अहिले धेरैले चर्चा गर्ने भनेको वन ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन सम्बन्धी त्यो छ. त्यो सबै बाधा अवरोधहरू तपाईँको
5: अटोमेसन यो कानुन नै हामीले गर्न पाएन भन्ने हुँदैन कि अब त्यो कुरा लेखिसकेपछि त अटोमेसनमा जान्छ नि त भनेको त्यही विधभाव टेकेर उहाँहरूले काम गर्न पाउनुहुन्छ. कानुनलाई नै कानुनको फ्लजमा त्यो टेकेर धेरै कामहरू हुने गरेको थियो. अब त्यो काम चाहिँ रोकिन्छ.
8: तपाईँले कर्मचारीमा कस्तो उत्साह पाउनुभयो दुवै मन्त्रालयको अहिले तपाईँले गरिराखेको काम हेर्दाखेरि कस्तो छ उहाँहरूमा उत्साह कस्तो देखिराख्नु भएको छ?
5: मैले एउटा मात्र निर्देशन के देखेको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि, तपाईँहरू छोराछोरी पनि विदेश छन्. आजको दिनमा हाम्रै म आकाशमा बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्. कोही एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ, अथवा कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन. यो देश म मेरो मात्र होइन, यो देश कर्मचारीको पनि होइन. त्यसैले यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रेन, जनताले नेतालाई मात्र सुध्रो बनाएन नि त, जनताले त पुरै संयन्त्र सुध्रोस् भनेर हामीलाई मान्डेट दिएर पठाउनु भएको छ. सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ. संयन्त्र सुध्रिन्छ भने हामी सौहार्द र पूर्ण व्यवहार गरेर हामी एकदम एउटै फ्यामिली हो नि त होइन, त्यो एउटा फ्यामिली भएर काम गर्छौँ. यदि उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर आएको
8: भनेको निजामती छ र कर्मचारी प्रशासनले विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
5: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन. सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा भने हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन. भोलि गएर मैले राजनीति सकिने पदमा रहँदासम्म एउटा कुरा हो, तर भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कानुन व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै अथवा तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या. हामीसँग आफ्नै ब्याकअप छ. हामी जबसम्म यो ठाउँमा रहन्छौँ, जबसम्म यो पोजिसनमा रहन्छौँ, देशलाई घाट गर्ने काम चाहिँ दिँदैन. यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछ.
8: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, त्यो अनुसारको विविधतासँग जोडिएको छ. तपाईँले जब अरूलाई हेर्नुभन्दा आफैबाट पनि तपाईँले धेरै कुराहरू त्यो महसुस गर्न सक्नुहुन्छ. यसले कतिको सजिलो बनाउँछ अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै सुझावहरू आइराखेको होला. तपाईँको परिवारको सदस्यमा त कृषिसँग सम्बद्ध विज्ञ पनि हुनुहुन्छ क्या, अलिकति बताउनुहोस् न को के ठाउँमा काम
5: गरिरहेको छ. उहाँ अहिले एक स्टार हुनुभयो तर उहाँको केही विज्ञताहरू हामीले छन्. अब त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ. मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ. मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स डिग्री नै हुनुहुन्छ
8: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले
5: त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो कि. म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई. मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ. म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ भनेपछि. तर के छ त भन्दा म जुन ठाउँमा छु, जुन पोजिसनमा छु, त्यो कुरा पनि हेर्नु पर्यो अनि टेक्निकलिटिज पनि हेर्नु पर्यो होइन. प्र्याक्टिकल र टेक्निकलिटिज मिलाएर हामी मिड वेबाट जाने गर्ने अवस्था छ नि त. यो नेतृत्व गरिराख्दाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ. सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त. सो रुल अफ लको कुरा त्यो गुटको भन्ने यसको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले सायदै म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ.
4: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गरेसँगै व्यवस्थापिका र न्यायपालिका बीच तनाव बढेको छ. कामु प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दर्पित निवेदन दर्ता गरेर पीसी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्केपछि विवाद बाहिर आएको हो. नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ भने राजनैतिक रूपमा दुईतर्फबाट विचारहरू आएका छन्. विभाजित राजनैतिक विवादले गर्दाखेरि न्यायालयमा पनि राजनीति देखिएको छ. सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका छन् भने न्यायालयमा देखिएको विकृतिको पनि कुरा उठाएका छन्। सरकारले समस्याग्रस्त सहकारीमा फँसेको बचत रकम फिर्ता दिन शुरू गरेको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका छजना नेपाली बालबालिकालाई उद्धार गरिएको छ। सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि नयाँ बिरामीहरू देखिन थालेका छन् र आईसीसी क्रिकेट कप लीग दुई श्रृंखलामा नेपाली स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जे 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छ। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घरमा एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रोम लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन

0: सूचना संगीत मनोरंजन को अटल साहिनी यो रेडियो साहिनी 99.8 मेगाहर्ज
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: मानव बेचबिखन तथा ओसार पसार जघाउने अपराध हो।
4: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउला पोस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: किन आँखा मिचेको मिचे गरेको
8: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
7: धेरै समय मोबाइल चलाइसी क्या
8: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
8: ए, त्यसो भए जोगिनु के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
8: बुझे।
7: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
9: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हरे कृष्ण कृष्ण, ए होला कि बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको थिएँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए
11: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
10: कृष्ण कृष्ण
12: नेपाल सरकार विज्ञापन बोर्ड।

साथ लुँदा दुःख पिएर बेटा बोली मसँग झुन्डिएर चुनिएर मेरो तिमीलाई तिमीसँग बाटो छ मलाई सम्झा छ मेरो सुख दुःख बाँडो म तिम्रो दुःख दुःख

0: सूचना संयोजन मनोरञ्जन को अटल साहेनी यो हो रेडियो साहेनी 99.8 मेगाहर्ज।
1: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दूध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ। तपाईँको परिवार

0: परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युत

0: वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय खसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश। राष्ट्रिय गुरु योगी नरहरिनाथज्यूको संकल्पमा गोरक्षपीठको आदेश अनुसार 2083 वैशाख 17 गतेदेखि 59 दिनसम्म सञ्चालन हुने श्री शिव गोरक्ष योगी नरहरिनाथ सांस्कृतिक होम महायज्ञ 2083 हवन सामग्री सहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। स्थान बागेश्वरी आश्रम देवघाट धाम चितवन। आयोजक श्री बागेश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रम एवं श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ।

0: Suchala, Sangeja, Manoranjan, Kuatu, Sahinu, Yuhu, Radio, Sahinu, Nanabe, Tuklu, Art, Megahertz.
1: यतिखेर भूमिकाको पौने 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: बीबीसी संवाददाता जो इनवुड भन्छन्
1: What they are concerned around is that this virus.
0: यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो. यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ. बीबीसी संवाददाताको भनाई. अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएले इरान युद्धका कारण तेलका व्यापारिक भण्डारहरू घट्दै गएको चेतावनी दिएको छ. आईईएका प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्. यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्य पूर्वको द्वन्द्वका कारण विश्वभरि 10 लाख मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ. अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका 4 जना इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिव्सको सरकारले जनाएको छ. बेपत्ता 5 जना मध्ये 1 जनाको शव बिहिबारै प्राप्त भएको थियो. फिनल्याण्ड र मालदिव्सका विशिष्ट तालिम प्राप्त गोताखोरहरूले 60 मिटर गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको 1 जना अधिकारीले बताए. बेपत्ताको खोजीमा फिनल्याण्डबाट 3 जना विशेषज्ञहरूको टोली हिजो मालदिव्स पुगेको थियो. उनीहरूको उद्धारका क्रममा मालदिव्सको नेशनल डिफेन्स फोर्सका 1 जना गोताखोरले पनि ज्यान गुमाएका छन्. इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाब पठाइएको जनाएको छ. इरानी संचार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्. त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्कालै कदम चाल्न इरानलाई चेतावनी दिएका थिए. अर्कोतर्फ इजरायली संचार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरूबीच युद्ध विराम भंग गरेर पुनः आक्रमण शुरू गर्ने विषयमा छलफल

0: चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 करोड अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 वर्षको कानूनी लडाईपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो गीतलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पक्षमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिश विरूद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कार्यवाही अगाडि बढ़ाएको पाइएको थिएन। एक रिपोर्ट। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदनहरूको दर्ता प्रक्रिया अगाडि नबढ़ाइएका विषयमा मुख्य रजिस्ट्रार समक्ष ध्यानकर्षण गराउँदा प्रधान न्यायाधीशमा सिफारिश न्यायाधीशकै निर्देशन अनुसार नगरिएको भनेर आदेशमा उल्लेख गरिएका विवरण आएका छन्। साथै उनले आज रिट निवेदन दर्ता गर्न र भोलि मंगलबार पेशी चलाउन पनि आदेश दिएको विवरण आएका छन्। तर त्यसबारे सर्वोच्च अदालतका प्रशासनका अधिकारीहरूले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। उनीहरूसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन। त्यस लगत्तै प्रतिनिधि सभाको बैठक सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले कामु प्रधान न्यायाधीशको निर्णयको आलोचना गरेका थिए। रासोपाकी सांसद समीक्षा बास्कोटा,
2: सुन्न आए अनुसार आफैले कायमुकायम प्रधान न्यायाधीशले डेलिगेशन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ।
1: तर संविधानको धारा 105 न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका सांसद ऐनबहादुर महरले आपत्ति प्रकट गरेका थिए।
3: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ, तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्त भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
1: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
4: संसदमा कायम प्रधान न्यायाधीशको आदेश उपर छलफल गर्न पाइँदैन, यो कुरा 2035 नेपाल बार एसोसिएसनका अध्यक्ष सर्वरत्न तुलाधरको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105 पनि यही कुरालाई इंगित गरिएको छ। के इंगित गरिएको छ भन्दा संसदमा अदालतको न्यायाधीशको क्रियाकलाप आदेश विचाराधीन विषयमा के पनि बोल्न पाइँदैन, त्यो बहस गर्न बन्दै शीर्षकमा राखिएको छ। त्यसैले केही मान्य जीवहरूले आदेश प्रेरित एवं दम्भमा आधारित भएर उन्मादी अभिव्यक्ति दिनुभएको छ, त्यसको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ।
5: आगामी दिनमा कार्यपालिका र न्यायपालिका बीच कस्तो असर पर्न सक्छ सम्बन्धमा जस्तो लाग्छ, यहाँहरूको के निष्कर्ष केही यसबारे कुराकानी?
4: अदालत पवित्र स्थान हो, व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप अदालतमा करेक्सन हुन्छ, संविधान र कानून अनुसारको विषयवस्तुहरूको निर्णय अदालतबाट हुन्छ। आज अदालत नचाहिने भनेर बसेको शक्ति भोलि तुरन्त अदालत हामीलाई चाहियो भनेर आउने परिस्थिति बन्द छ, यस्तो बनि आएको छ। त्यसैले गर्दा के भने कार्यपालिका र व्यवस्थापिका अदालतलाई कमजोर गर्नेतिर कुनै हालतमा कहिले पनि लाग्नु हुँदैन। अदालत कमजोर बनाउनु भनेको संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम हो।
5: उसो भए अहिले कार्यपालिका र व्यवस्थापिका तपाईँले भनेको जस्तो बाटोमा गएको हो?
4: अहिले व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ। कुनै पनि प्रकारको बहुमतको आडमा लिएको निर्णयले दूरगामी असर पर्दछ, अहिले गरेको क्रियाकलापको अन्त्य चाहिँ पश्चातापबाट हुने हामीले देखिरहेका छौँ।
5: भनेको कस्तो पश्चाताप?
4: कस्तो पश्चाताप भनेको हामीले बहुमत जो द्वितीय बहुमत इत्यादि भन्यौं, पहिला पनि यस्तो द्वितीय बहुमत थियो, द्वितीय बहुमत हुँदाखेरि हामीले जे गर्छौँ त्यही कानून हुने, हाम्रो जिब्रोमा कानून हुने, राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गर्यौं त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ।
5: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा?
4: मेरो विचारमा यो कहिले पनि भएको थिएन। काम प्रधान यसले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नुभएको छ, त्यसको प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो। अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा कानुन प्रधान न्यायाधीशकै हो. त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँ चाहिँ अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन. यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो.
5: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष?
4: कामु प्रधान न्यायाधीशको संविधान कानून संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो. त्यो संवैधानिक कर्तव्य उहाँले आदेश मार्फत पूरा गर्नु भएको अवस्था छ. त्यो पूरा गरेको कुरालाई प्रशासनले नयाँ प्रधान न्यायाधीश आइसकेपछि यो अध्याय नै समाप्त हुन्छ भन्ने मनस्थितिका साथ अवज्ञा गरेको देखिन्छ. आज प्रधान न्यायाधीशको आदेश अवज्ञा हुँदा भोलि पनि अवज्ञा नहोला भन्न सकिन्न. प्रशासनको काम न्यायको अन्तिम अधिकारीको आदेश पालना गर्ने हो, उल्लङ्घन गर्ने होइन.
5: तपाईँहरूले पनि यस बीचमा कामु प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको भन्ने कुरा थियो, तपाईँहरूले त्यति बेला के भन्नुभएको थियो?
4: हामीले त्यति बेला के भनेका थियौँ भने अदालतमा आउने निवेदनहरू अड्काउने काम नगरियोस्, न्याय बोल्ने भनेको माथि सर्वोच्च अदालतको न्यायाधीशहरूले हो, तलबाट होइन. प्रशासनले प्रशासनिक काम गर्ने हो, न्यायिक विवेक प्रयोग गर्ने होइन. त्यस उसले गर्दा अदालतमा आउने मानिसहरू, मन्दिरमा आउने मान्छेहरू सबैलाई निर्वाध प्रवेश दिनुपर्छ. प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ.
5: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नुपर्दाखेरि कायम कायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन त्यो सही हो भन्ने निष्कर्ष हो?
4: हाम्रो निष्कर्ष त्यही हो. त्यो निष्कर्ष अपालन गरेकोमा न्याय विवेक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 नेपाल पार्टीसँग प्राङ्गणमा हामीले लालटेन बालेर न्याय विवेक खोज्दैछौँ.
5: न्याय हराएको हो अहिले?
4: अहिले विवेक हराएको छ.
0: उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, साथी गनी अन्सारीसँग कुरा गर्दै. नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन्। विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो, तर आजको निर्णयले उनलाई पार्टी भित्राउने बाटो खुलेको देखिन्छ। उक्त निर्णयबारे एमालेकी सचिव पद्मा आर्यालले भनिन्,
6: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता
0: नेकपा एमालेभित्र चुनौती बेहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए, तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ. तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ. हाम्रो कार्यक्रम www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ. अब एउटा अन्तर्राष्ट्रिय प्रसंग. अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा कडाईका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन्। अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अपनाउन भनेका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
7: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ. यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो. हालसम्म इबोलाका 3 प्रजाति पत्ता लागेका छन्. अहिलेको संक्रमण निम्ति आएको बुन्दी बुजो भाइरस निकै दुर्लभ रहेको जानकारहरूले बताएका छन्. संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिने यो संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन. इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ. संक्रमित मानिसहरूको ऱ्याल, सिजान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ. यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्.
0: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमणबारे चासो र चिन्ता बढेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्.
1: स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
8: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौँ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौँ।
1: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ्ने हुँदा विमानस्थलमा सतर्कता अप्नाइएको उनले बताए।
8: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी खुल्याएछन् अहिले त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले थप तत्कालै थप केही गरेका छैनौँ। तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलि सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलि केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौँ। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौँ।
1: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कंगोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रिनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: पहिलो समय सूचक अहिले रातिको 9 बजे 9 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।

Yeah.

Thank you.

Thank you.

0: आज 2083 जेठ 5 गते मंगलवार जेठ शुक्ल तृतीया 19 सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै वेदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष विवादमा निस्कियो संसद। भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर स्वादमा अब्बल प्रतिस्पर्धामा दुर्बल डीडीसी। छोटो सड़क सञ्जालबाट जोड़िए भारत नेपाल चीन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको मौसमा विश्वभर छरिएका नेपाली सेफ शीर्षकको शुभ समाचार।
0: विश्वबजारमा नेपाली सेफको माग बढ़ेको र नेपाली खानाको परिकार प्रवर्धन भइरहेको बताइएको छ। नेपाली सेफको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली खानपानको प्रवर्धन गर्ने उद्देश्यका साथ झापाको दमकमा भएको खुल्ला कुकिङ प्रतिस्पर्धा खाना महोत्सवमा सहभागी हुन उनीहरू आएका हुन्। इन्टरनेशनल सेफ सोसाइटी अध्यक्ष अरूण अधिकारीले पछिल्लो समय सेफलाई उच्च महत्वका साथ हेरिने गरेको समेत बताउनुभयो। विश्व बजारमा अहिले नेपाली सेफको अधिक माग रहेको उहाँको भनाइ छ। नेपाली मौलिक स्वादलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र स्थानीय पर्यटनलाई टेवा पुर्याउन पहिलो पटक दमकमा विश्वभरका नेपाली सेफ भेला भएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार अन्य देशका सेफ समेत आएर कार्यक्रमलाई भव्य बनाउन सहयोग गरेको थिए। इन्टरनेशनल सेफ सोसाइटीका उपाध्यक्ष साई कुमार शर्माका अनुसार भारतमा नेपाली सेफको अधिक माग रहेको जनाउँदै 1 लाखदेखि 5 लाख रूपियाँसम्म मासिक कमाई गर्न सक्ने अवस्था रहेको छ। उहाँका अनुसार सेफ भएकाहरूले सहजै रोजगारी पाउने र आकर्षक सेवा सुविधा लिन सक्ने अवस्था विश्व बजारमा रहेको छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबा पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Comfort Powerhood. Hani Kandadina, Comfort Commixer, the Bumper Lapidrama, Mighty Atabajo Repeater, the name of Company. Nazit Amata Facebook Shop, so her CMI Mata, Karikana Sakinta.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
0: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ प्रधान न्यायाधीश सिफारिश विरूद्धको विवादमा कायम कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको सक्रियता देखिएको छ संवैधानिक परिषदले गरेको प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिटलाई दरपीट गरिएको आदेश विरूद्ध परेको निवेदन सर्वोच्च अदालतमा दायर नहुँदा कामु प्रधान न्यायाधीशले नै दर्ता गर्न आदेश दिनुभएको हो कामु प्रधान न्यायाधीश मल्लले अदालत प्रशासनले रिट निवेदनहरू दर्ता नगरी न्यायको बाटो अवरोध गरेको ठहर सहित सोमबार दिउँसो 1 बजेभित्र सबै निवेदन दर्ता गर्न आदेश दिनुभएको थियो साथै सबै रिट निवेदन र दरपीट आदेश उपका निवेदन अनिवार्य रूपमा दर्ता गरी मंगलबार नै पेशी चढ़ाउन भनिएको थियो वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठी अधिवक्ता डाक्टर प्रेमराज सुनवाल र अधिवक्ता गीता थापाले दिनुभएका निवेदन तथा दरपीट विरूद्धको सुनवाईमा उहाँले कानून बमोजिम दर्तामा आएका रिट निवेदन दर्ता गर्न आदेश गर्नुभएको हो चौथो वरियताका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि कानून व्यवसायले गुनासो गरेका थिए मल्लले कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतको जनआस्थामाथिको अविश्वास बढ़ाउने व्यवहार एवं प्रयास भएको ठहराउनु भएको छ संवैधानिक प्रावधान अनुरूप दायर निवेदन र दर्पित विरूद्धका निवेदनलाई मुख्य रजिस्ट्रार
2: यस्तै यही समाचारलाई मध्याह राष्ट्रिय दैनिकले सर्वोच्चमा स्याडो बक्सिङ सरकार न्यायालय विवादमा मिसियो संसद शीर्षकमा समाचार लेखेको छ प्रधान न्यायाधीश नियुक्ति सिफारिश विवाद सोमबार सर्वोच्च अदालत र प्रतिनिधि सभा बैठकमा एकैसाथ प्रकट भएका छन् प्रधान न्यायाधीश सिफारिश प्रकरणले सर्वोच्च अदालतमा द्वन्द चर्किँदा कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको आदेशको अपज्ञा भएको छ न्यायालयमा परम्परा र वरियता मिचेर प्रधान न्यायाधीश सिफारिश गरिएका विरूद्ध परेको रिट दरपीट र दरपीट विरूद्धका निवेदन दर्ता नभएपछि मल्लले सोमबार आदेश दिएकी थिइन् इजलासले निर्णय गर्ने विषय पनि सर्वोच्च प्रशासनबाट होलमा राखिएको पाइएको भन्दै उनले सबै रिट निवेदन तथा दरपीट आदेश उपको निवेदन समेत सोमबार 1 बजेभित्र दर्ता गरी जेठ 5 गति मंगलबारको तारीख तोकी पेशीमा चढ़ाउन आदेश दिएकी थिइन् सो आदेशपछि मुख्य रजिस्ट्रार विमल पौडेल रजिस्ट्रार मानबहादुर कार्की र मुख्य फ्वाटका कर्मचारी कार्यालय छाडेर सम्पर्कविहीन भएका थिए संवैधानिक परिषदले वैशाख 24 गते न्यायालयको स्थापित परम्परा र रोलक्रम मिचेर प्रधान न्यायाधीश सिफारिश गरेसँगै कार्यपालिका र न्यायपालिका बीच नयाँ द्वन्दको बीजारोपण भएको छ प्रधानमन्त्री बालेन्द्र शाहले अध्यादेश ल्याएरै चौथो वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई सिफारिश गरेपछि न्यायपालिकाभित्र न्यायमूर्ति बीच ध्रुवीकरण बढ़ेको छ
0: त्यस्तै कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट तर्फिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ मल्लले सोमबार निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले पालना नगरेको संवैधानिक परिषदले वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरेको थियो परिषदको उक्त निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 बैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो
2: र राष्ट्रिय गौरवको त्रिदेशीय लाइफ लाइन विराटनगर रानी संखुवा सभा किमानथाङका सड़क सञ्जालबाट जोड़िएको छ। उत्तर दक्षिण कोशी सड़क आयोजना अन्तर्गत संखुवा सभाको खाँदबारीदेखि भोटखोला गाउँपालिकाको किमानथाङकासम्म व्यापारिक मार्ग जोड़िएको हो। नेपाल चीन भारत जोड़ने यो सबैभन्दा छोटो दूरीको सड़क सञ्जाल जोड़िए पनि यो मार्ग व्यापारिक प्रयोगमा आउन अझै केही समय लाग्नेछ। आयोजना प्रमुख रामबहादुर गुरूङका अनुसार जटिल भीड़ रहेको च्याम्टादेखि घुङसम्मको 10.81 किलोमिटर सड़कको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ। नेपाली सेनाले गत वैशाख 28 गते उक्त कार्य सकेर आयोजनालाई सड़क हस्तान्तरण गरेको छ। त्यसपछि घुमपाङदेखि किमानथाङकासम्मको 12 किलोमिटर सड़क आयोजनाले मरमत गरिरहेको छ। किमानथाङकामा सवारी पुगेका छन्। रानी किमानथाङका सड़कको दूरी 345 किलोमिटर रहेको छ, तर यसको नयाँ दूरी कायम हुन बाँकी छ। छोटो सड़क सञ्जालबाट जोड़िए भारत नेपाल र चीन शीर्षकमा गोर्खा पत्रमा खबर छ।
0: सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको एसिया प्यासिफिक समूह एपीजीले नेपालले पर्याप्त प्रगति नदेखाएका आलोसूचीमा पर्ने गम्भीर चेतावनी दिएको छ। केलिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपीजीले यस्तो चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजेजी समीक्षा अघिको अन्तिम उच्च स्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ। अर्थात नेपालसँग अब 4 महिनाभन्दा कम समय बाँकी छ। एपीजीको 4-6 जेठको सपोर्ट बैठक काठमाण्डुमा जारी छ। आइतबार काठमाण्डु आइपुगेको एपीजीको उच्च स्तरीय प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेको थियो। त्यही गम्भीरतालाई प्रतिविम्बित गर्दै एपीजीले यसपल्ट काठमाण्डु उपकार्यकारी सचिव डेभिड च्यानल नेतृत्वमा उच्च स्तरीय प्रतिनिधि मण्डल पठाएको हो।
2: ईरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सृजना भएको अन्यलप्रति क्षमा मागेको हो। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा हाल ईरानको बन्दर अब्बासमा पूर्वपक्षका लागि थुनामै रहेको जनाएको छ। उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन छ। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका इजरायल र ईरान बीच गत फेब्रुअरी 28 द्वन्द्व शुरू हुनुभन्दा अघि नै झा पक्राउ परेका थिए। उनलाई जनवरी 2026 शुरूमा ईरानको किस्म टापुबाट अवैध सामान ओसार पुसार गरेको आरोपमा उनी सहित अन्य 6 जना विदेशी नागरिकसँगै ईरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। यसअघि गत अप्रेल 15 ईरानका लागि नेपाली अरनरी कन्सुल सहराम शान्तियले कतार स्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भइसकेको रिहा पत्र समेत जारी भएको अनौपचारिक सूचना दिएका थिए। त्यही सूचनाका आधारमा जनचासो संचार माध्यम र परिवारको सोधपूछलाई सम्बोधन गर्न मन्त्रालयले झा रिहा भएको विज्ञप्ति निकालेको थियो।
0: स्वादमा अब्बल प्रतिस्पर्धामा दुर्बल डीडीसी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा तस्विरले नेपाली डेयरी उद्योग स्वदेशी उत्पादन र सरकारी स्वामित्वको संस्थामाथिको बहस चर्काइदिएको छ। तस्विरमा प्रधानमन्त्री दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक्सितसँग देखिनु भएको थियो। उक्त तस्विर पोस्ट भएको केही घण्टामै सामाजिक सञ्जालमा डीडीसी फेरि चर्चाको केन्द्र बनेको छ। कतिले प्रधानमन्त्रीको उक्त पोस्टलाई स्वदेशी उत्पादन प्रतिको समर्थनको संकेत मानेको, कतिले प्रश्न उठाए डीडीसी अझै कति सक्षम छ। धेरैले आफ्नै बाल्यकाल सम्झे डीडीसीका उत्पादन स्कूल छुटेपछि खाइने आइसक्रीम दूध मोही घिउ र रसरी उक्त पोस्टले एउटा गम्भीर प्रश्न फेरि सतहमा ल्याइदिएको छ। नेपाल सरकारले आफ्ना सरकारी उद्योगलाई वास्तवमै कति प्राथमिकता दिएको छ र ग्रामीण किसानसँग प्रत्यक्ष जोड़िएको डीडीसी जस्तो संस्था आज कुन अवस्थामा छ। 2021 सालमा कर्पोरेशन ऐन अन्तर्गत स्थापना भएको डीडीसी नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था हो। यसको उद्देश्य केवल दूध बेच्नु मात्र होइन ग्रामीण किसानलाई दूधको सुनिश्चित बजार दिने, शहरसम्म सुरक्षित दूध पुर्याउने र व्यवस्थित दुग्ध अर्थतन्त्र निर्माण गर्ने अवधारणाबाट यो संस्थाको जन्म भएको थियो।